0: बोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: संचित सूर्य एफएम स्टूडियो टाइम
2: I'm
0: Chek Kusatma, New Star Digital Color Lab तथा ध्वारामय ऑफसेट प्रेस सोलु दुतु नगर पालिका पास सोलु कुंभ
1: सुप्रभात काया कैरनमा तपाईलाई साथी विकास चापागाईसँगै मदन पौड्यालको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
3: आज 2083 साल जेठ 17 गते आइतबार सन् 2026 मे 1 तारीख अधिक जेठ शुक्ल पक्षको पूर्णिमा तिथि
1: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्र कुसान किसान
2: अ कम्प्लीट पाइपिंग सॉल्यूशंस
1: काया कैरन शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरुबाट
3: आउँदो वर्ष सार्वजनिक रेडियो 34 खर्ब नाग्ने वित्त व्यवस्थापनमा जटिलता पहिलो पटक धाकमा बहुदर
1: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरकारवाला तरंगित निशुल्क पाउनुपर्ने सेवालाई सरकारले थप महँगो बनाउने नीति लिएको आरोप
3: नयाँ कर बढेपछि लगानीकर्ता असन्तुष्ट बजेटबाट उद्योगी व्यवसायी र कर्मचारी केही उत्साहित हुँदा उपभोक्तालाई भने बजार भाव बढ्ने चिन्ता
4: विकासको लागि भनेर के कुराहरू देखिन्छ
5: अब हामीले बढौं जनतालाई असर पर्यो नबढौं हामीलाई असर पर्छ
6: त्यो चाहिँ एउटा सजिलो भयो कन्ज्युमरलाई चाहिँ
1: मोबाइल लतले किशोर किशोरीको निन्द्रा छिन्दै राति अबेरसम्म मोबाइल चलाउँदा थकान अनि व्यवहारमा असर पुगेको अनुसन्धानको निष्कर्ष
3: र पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि आर्सेनल पराजित
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेहरूले मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड
7: Better appliances का एसी, कूलर, फ्रीज, कुकर, इंडक्शन, एयर फ्रायर लगाए अन्य घरेलू सामान घर ल्यान त हेर्नु समर्पणी भन्नु रहेछ मलाई त बेचकको बानी लागिसकेको छ बेटर अप्लायन्सेस बेचकको बानी लाग्छ
8: सुनत मेरो कपडा प्याकिङ गर्दै त सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो
9: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा भएको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
8: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
10: क्यान्सर विरुद्ध आजको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 0754 94335 4955
1: कहाया कैरनमा अब खबरको सिलसिला नेपालमा बढ्दो बजेट घाटा र चालू खर्चको चापले सार्वजनिक ऋण दायित्व बढ़ाइरहेको छ। हरेक वर्ष सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण दायित्व मात्रै होइन सावा ब्याज भुक्तानीमा हुने खर्च समेत उच्च दरमा बढ़िरहेको छ। यसले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा जटिलता बढ़ाउँदै लगेको देखिन्छ। आउँदो आर्थिक वर्ष 83-84 नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 34 खर्ब बराबर पुग्नु भएको छ। सरकारले आउँदो आर्थिक वर्षमा 6 खर्ब 57 अर्ब सार्वजनिक ऋण परिचालन तथा 3 खर्ब 18 अर्ब ऋण भुक्तानी गर्न छुट्याउने लक्ष्य लिएको छ। साथै 56 अर्ब विदेशी विनिमय दरमा हुने परिवर्तनले घाटा हुने अनुमान गरिएको छ। पूरा ऋण प्राप्ति र सावा फिर्तापछि नेपालले तिर्न बाँकी सार्वजनिक ऋण 34 खर्ब 18 अर्ब 77 करोड़ रूपियाँ बराबर पुग्ने सरकारको प्रक्षेपण छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नेपालले भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण 29 खर्ब 75 अर्ब 4 करोड़ पुगेको सरकारी तथ्याङ्क छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा 30 खर्ब 29 अर्ब सार्वजनिक ऋण पुग्ने अनुमान छ। आगामी वर्ष सार्वजनिक ऋण 34 खर्ब माग्ने शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसरी आजको कान्तिपुर दैनिकले बजेटले बढ़ाउला लगानी र उत्पादन शीर्षकको खबर छापेको छ। यति बेला बैंक तथा वित्तीय संस्थामा पाउने 14 खर्ब रूपियाँ भन्दा बढ़ी ऋण दिन मिल्ने रकम अर्थात अधिक तरलता छ। देशको विदेशी मुद्रा संचित अहिलेसम्मकै धेरै पुगेको छ तर लगानी गर्न योग्य रकम पर्याप्त र बाह्य सूचकहरू निरन्तर सबल भइरहेका बेला पनि आउँदो आर्थिक वर्षको बजेट मार्फत सरकारले लगानी प्रोत्साहनका कार्यक्रम ल्याउने धेरैको अपेक्षा थियो। अस्ति शुक्रबार अर्थमन्त्री सोनी वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष 83-84 को बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम पनि आए तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि पर्याप्त नभएको जानकारहरूको भनाइ छ। सरकारले लगानी एक्सप्रेस नीति मार्फत विदेशी लगानीलाई राहत प्रतिफल फिर्ता लिँदा राष्ट्र बैंकलाई जानकारी दिए मात्र पुग्ने लगायत व्यवस्था गर्न खोजेको छ। योजना आयोगका पूर्व उपाध्यक्ष निन्दाहादुर श्रेष्ठ भन्नुहुन्छ यी कुरा एकदमै नयाँ र अर्थतन्त्रमा फर्को मार्ने खाले होइन किनकि लगानी वृद्धिका लागि एकद्वार नीति पटक पटक लगानी सम्मेलन लगायत काम भइरहेका छन् तर नतिजा हुन सकेको छैन। अर्थतन्त्र लामो समयदेखि शिथिल छ। ब्याजदर इतिहासकै सबैभन्दा न्यून बिन्दुमा रहँदा र बैंकमा पर्याप्त पैसा हुँदा पनि लगानीकर्ताले कर्जा लिन सकेका छैनन्। यसैबीच सरकारले बिजुली र राइड सेयरिङमा 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट लगाउँदै बहुदर भ्याटको व्यवस्था ल्याएको छ। सरकारले यसलाई औपचारिक रूपमा भने बहुदर भनेको छैन। अहिले कर योग्य वस्तु र सेवामा 13% एकल दर र शून्य दर छ। अर्थमन्त्री सोनी वाग्लेले बजेट मार्फत घोषणा गरे अनुसार साउन 1 देखि 0%, 5% र 13% भ्याट लाग्ने भएको छ। भ्याटमा बहुदरको सान्दर्भिकता बारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने पनि सरकारले जनाएको छ। उदाउँदो मार्केट राइड सेयरिङको नेपालमा वार्षिक लगभग 20 अर्ब रूपियाँ बराबरको कारोबार हुने गरेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागका निर्देशका अनुसार राइडर भ्याटमा दर्ता हुनु नपर्ने तर राइड सेयरिङ प्लेटफर्ममा दर्ता हुनुपर्ने बताउनु भएको छ।
3: सरकारले निजी क्षेत्रबाट संचालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा सेवाग्राहीले तिर्ने सबै प्रकारका शुल्कमा 3% संहिता शुल्क लगाउने घोषणा गरेपछि सरकारवालाले असन्तुष्टि जनाएका छन्। संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य निशुल्क गर्नुको सट्टा अतिरिक्त कर लगाइएको टिप्पणी उनीहरूले गरेका छन्। अर्थमन्त्री सोरेन वाग्लेले आर्थिक विधेयक मार्फत निजी शिक्षण संस्था विद्यालय अथवा कलेजमा पढ्ने विद्यार्थी र निजी अस्पतालमा उपचार गराउने बिरामीबाट 3% कर उठाउने घोषणा गर्नुभएको थियो। यो निर्णय पुनर्विचार गर्न अभिभावक विद्यार्थी संगठन निजी शिक्षण संस्था स्वास्थ्य संस्था संचालक उपभोक्ता अधिकार कर्मीले सरकारलाई आग्रह गरेका छन्। नेपाल अभिभावक महासंघका अध्यक्ष केशव पुरीले सार्वजनिक शिक्षणमा बजेट कटौती गर्दै शिक्षाको बोझ अभिभावकमाथि थुपार्ने नीति सरकारले लिएको गुनासो गर्नुभएको छ। निजी अस्पताल संचालकहरूको संस्था एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल अफिनका अध्यक्ष डाक्टर प्रदन खड्का कर थुपारेर सरकारले जनतालाई राहत दिन खोजेको भन्दै व्यङ्ग्य गर्नुभएको छ। निशुल्क पाउनुपर्ने शिक्षा र स्वास्थ्यलाई थप महँगो बनाउने नीति सरकारले लिएको आरोप छ। आजको कान्तिपूर्ण खबर छ।
1: सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने विभिन्न करलाई एकीकृत गरेको छ। पेट्रोलियम पदार्थ आयात गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मर्मत तथा सुधार दस्तुर हरित करलाई एकीकृत गरी हरित करमा समाहित गरेको हो। इन्धन आयात बापत भन्सार बिन्दुमा यी कर संकलन भई सरकारको खातामा जम्मा हुने गरेको नेपाल आय निगमले जनाएको छ। सरकारले आउँदो आर्थिक वर्ष 83-84 को आर्थिक अध्यादेश मार्फत छरिएर रहेका करलाई एकीकृत गरेको हो। अध्यादेशमा शुरूमा 10% कर लगानी उल्लेख गरिएकोमा शनिबार हिजो पेशलाई सच्याएर प्रति मिटर 10 रूपियाँको दरले हरित कर लगानी व्यवस्था उल्लेख गरिएको छ। यससँगै 1200 मेगावाटको बुढ़ी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि डिजल पेट्रोल प्रति लिटरमा पूर्वाधार कर बापत 10 रूपियाँ संकलन गर्दै आएको थियो। पछिल्लो समय पश्चिम एसियाली देशमा भएको अर्थात मध्य पूर्वमा भएको युद्धका कारण इन्धनको मूल्य महँगो हुँदै गएपछि सरकारले पूर्वाधार करमा 5 रूपियाँ छूट दिएर लिटरमा 5 रूपियाँ मात्रै संकलन गर्दै आएको थियो। यस्तै सड़क मर्मत दस्तुर बापत पेट्रोल प्रति लिटरमा 4 रूपियाँ र डिजलमा लिटरमा 2 रूपियाँ संकलन गरिँदै आएको छ। हरित कर बापत पेट्रोल र डिजल प्रति लिटरमा 1-1 रूपियाँ संकलन हुने गरेको छ। अब भन्सार बिन्दुमा एउटै हरित कर शीर्षकमा कर संकलन हुनेछ। गोर्खापत्र दैनिकले खबर छापेको छ। बजेट बारे उद्योगी व्यवसायी र उपभोक्ताको प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
11: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियो थेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
11: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576121314 सम्पर्क गर्नुहुन अनुरोध छ।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: በመወሰን ተሽቷል። ቢታለኝ ለምን ሰዓት ከመጣ ዛሃቡን አጥሚታ ለምላስ ተሽሁ ከ ዛሃቡን ዘኩሺ ግባስ እሽን ፓስሮያ ጋር ዛሃቡን ከሺ ግባስ
1: ውዚያሎ ሬዲዮ ኔትወርክስ ላይ ውዚያሎ ኦንላይን ላይ ውዚያሎ ኮ ዩቲዩብ ተታ ፌስቡክ ላይ ሰኔ ተፈርሳረም በግሬኮ ካያ ከንደማ ተፋይ ላይ ፌሪሱ አገሳ ኢትንጀል ሀሚሊ አንዶ ባርሳ ሳርበጀኒክ ሬድ 34 ኮርባናኒ ቢት ተበስታፈና ጀቲልታ ፖሂሎ ፓካ ከብያትማ ባሁዳር ኒጂ ሲክሰ ሰስታራ ስዋስተ ሰስታማ 3% ኮርሊ ሶሮካር ዋላ ተረንጊት ንሱልከ ፓውን ፐርኒ ሴዋ ላይ ਸਰਕਾਰ ਨੇ ਥਾਪ ਮਹੰਗੋ ਬਣਾਉਣੇ ਨੀਤੀ ਨੀਏ ਕੋ ਆਰੋਪ ਇੰਧਨਾ ਅਬਦਕੀ ਇਕੀਕ੍ਰਿਤ ਹਰਿਤਕਾਰ ਲਗਾਇਕ ਕਾ ਖਬਰ ਪ੍ਰਸਤੁਤ ਕਰੂੰ
2: अब बाकी प्रसंग आर्थिक वर्ष 2083-84 को बजट पूंजी बजार सुधार का लागि नया वित्तीय उपकरण र संस्थागत लगानी विस्तार का योजना अघि सारे पनि पूंजीगत लाभ को वृद्धि ले लगानीकर्ता अन्योलमा परेका छन्। अर्थमन्त्री डाक्टर सोडिङ रगलेले अस्ति शुक्रबार बजेट वाचन गर्दै गर्दा उत्साहित देखिएका ब्रोकर लगानीकर्ता र विश्लेषकले कर नीति प्रति असन्तुष्टि जनाएका हुन्। बजेटले गैर आवश्यक नेपालीको लगानी दिल्ली डेरिभेटिभ कारोबार र नेप्से पुनर्संरचना अवस्था सुधारका कार्यक्रम अघि सारेको छ। तर पूँजीगत लाभकर वृद्धि भएपछि लगानीकर्ताले बजेटलाई बजार मैत्री भन्दा राजस्वमुखी भएको टिप्पणी गरेका छन्। एकातिर सरकारको पूँजी बजार सुधार र आधुनिकीकरणका लागि विभिन्न नयाँ व्यवस्था घोषणा गरेको छ भने अर्कतर्फ पूँजीगत लाभकर अर्थात क्यापिटल गेन ट्याक्स बढ़ाने निर्णयले लगानीकर्तामा असन्तुष्टि बढ़ाएको छ। बजेट मार्फत सरकारले शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको दर वृद्धि गरेको छ। यससँगै एफपीओ तथा प्रिमियर मूल्यमा जारी हुने शेयरबाट प्राप्त नाफामा समेत 10% कर लगाउने व्यवस्था गरिएको छ।
1: सरकारले अस्ति आर्थिक वर्ष 83-84 को बजेट सार्वजनिक गर्यो। यो बजेटले मध्यम वर्ग उद्योगी व्यवसायी र सरकारी कर्मचारीलाई केही उत्साहित बनाएको छ। तर न्यून वर्ग लक्षित बजेट आउन नसकेको अहिले टीका टिप्पणी भइरहेको छ। बजार भाव बढ़ने र निम्न वर्ग थप महंगीको चपेटामा पर्ने चिन्ता पनि उत्तिकै छ। ललितपुरका केही उद्योगी तथा व्यवसायी र नागरिकलाई साथी सञ्जना महर्जनले सरकारले ल्याएको बजेट बारे तपाईँलाई कस्तो लाग्यो भनेर सोध्नु भएको छ।
3: केशव प्रसाद अधिकारी मसला उद्योग हो घर साटोबाट। बजेट अब केही त ठिकठाकै छ, राम्रै छ। अब जुन उद्योगको लागि भनेर भनेको छ 50 युनिट भन्दा बढ़ीलाई चाहिँ कर लाउने भनेको छ नि, त्यसको लागि चाहिँ हामीलाई चाहिँ असर पर्ने भयो। त्यो चाहिँ सरकारले ध्यान दिनुपर्ने हुन्छ। अब 50 युनिट भन्दा बढ़ी कर लाउने बित्तिकै हाम्रो त 50 युनिट भन्दा माथि जान्छ। अब त्यसको लागि अब ज्याला बढ़ाउनु पर्ने हुन्छ, किसानी ज्याला बढ़ाउनु पर्ने हुन्छ होइन। अब त्यसको लागि त ठूलो असर पर्छ। ज्याला बढ़ाउँदाखेरि जनतालाई असर पर्यो। 50 युनिट भन्दा बढ़ी कर तिर्दाखेरि त हामीलाई असर पर्ने हुँदा अब त्यसको लागि चाहिँ सरकारले ध्यान दिनु पर्यो। जनतालाई असर पर्यो, अब हामीले बढ़ाउँ जनतालाई असर पर्यो, नबढ़ाउँ हामीलाई असर पर्छ। हामीले नाफा बाँदैन, अब जसरी पनि असर परिहाल्छ। अरू त ठिक ठिकै देखिन्छ।
4: म डाक्टर वंशजीत शर्मा खरेल, म आयुर्वेद चिकित्सक हो, कर काभ्रे प्रवेशक, अहिले काठमाडौँ चाहिँ दुर्गम क्षेत्रका विकासको लागि भनेर के कुराहरू देखिन्छ, त्यसको अलिकति स्थायी देखिन्छ। राष्ट्रिय कर्मचारीहरूको तलब वृद्धिको कुराहरू पनि उत्साहजनक मानिन्छ। पेट्रोल हिसाबमा आयुर्वेद पेट्रोल अकाउन्ट हामीले नेपालमा कम्ती 4-5 वटा क्षेत्रहरू जस्तो पानीको क्षेत्र, जडीबुटीको क्षेत्र, पर्यटनमा हस्पिटालिटीको क्षेत्र, त्यसै गरेर अर्को चाहिँ जुन ग्रामीण क्षेत्रहरू छन् तिनीहरूमा एग्रिकल्चरलाई कसरी डेभलप गर्ने भन्ने कुरो अलिक बढी अलिक गर्नु लगाउन खोजेको पनि भेटिन्छ। ठाउँ ठाउँमा एड्रेस पनि छ, तर यिनीहरूलाई अलिक डिप फोकस गरेको हुने कि जस्तो पनि लाग्छ।
5: सबैपछि राम्रो लाग्यो, म के अरे काम गरे अनुसार तलब पायो होला, के लाग्यो घुसमा खाइदियो हुन्छ, अब पैसा बढेको राम्रो होइन, छैन कोही छैन हाम्रो सरकार जाने
6: आयुष बानिया हाम्रो घर पूर्व विराटनगर, धेरै कुरा राम्रो लाग्यो उहाँको तर बढाइदिने भएछ। राष्ट्रिय राम्रो छ, सबै काम काम गर्ने मान्छेहरूको त्यस्तो लागिरहेको छ, सबै राम्रो छ, उहाँको काम गरिरहेछ, राम्रै काम गर्दै हुनुहुन्छ, ठिकै छ। मेरो नाम चाहिँ विशाल गोलामी हो, मेरो पूजाखानी भगवान्को वडा नम्बर 2। राम्रो भन्दाखेरि अलिकति नराम्रो पनि लागिरहेछ, नराम्रो अब यस्तो हामी पनि बेरोजगारी मान्छेहरूलाई नि अब सरकारी जागिर चाहियो, सरकारी जागिर पनि हामीलाई नि पाउनु पर्यो।
7: प्रतीक डङ्गल सुन्नु, मेरो चाहिँ कन्ज्युमर इलेक्ट्रोनिक्सको बिजनेस छ। सिस्टममा युज इलेक्ट्रोनिक्स काम गरेको
8: बिजनेस लाइन टोकेर पनि एउटा हायर पर्चेज भन्ने जुन इएमआईको जुन प्रोसेस छ अहिले चाहिँ तपाईँको कन्ज्युमर इलेक्ट्रोनिक्समा अथवा विद्युत युज हुने आइटमहरूमा चाहिँ तपाईँको अलिकति गभर्मेन्टले फोकस गरेर त्यसलाई चाहिँ सजिलो बनाइदिएको छ. अहिलेसम्म चाहिँ तपाईँको सबै नागरिकताको धारणा हुन्थ्यो तर अनेक डिटेलहरू भन्नुपर्ने त्यो अलिकति समस्या थियो. त्यो चाहिँ अब अलिकति सरल बनाइदिने कुरा पनि आएको थियो. अर्को भनेको चाहिँ जुन तपाईँको भ्याट रिटर्नको कुरा छ त्यो चाहिँ मैले स्पष्ट बुझेको छैन किनभने कन्ज्युमर भन्दा पनि हामी त एज अ सेलर हेर्दाखेरि चाहिँ त्यस्तो बेनिफिट चाहिँ सेलरलाई छैन. कन्ज्युमरलाई चाहिँ बिजनेसमा पर्चेस गर्नु भएको रहेछ भने चाहिँ 13% ठाउँमा पेमेन्ट गर्दाखेरि 10% चाहिँ पेमेन्ट गर्नु हुने भयो. त्यो चाहिँ एउटा सजिलो भयो कन्ज्युमरलाई चाहिँ.
9: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी. भाइब्रेन्ट उपेन्द्र सडक काठमाडौँ.
1: कहाँ कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ. सुन्दै गर्नुहोला.
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा.
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा साथ जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353. के तपाईँ झाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्.
1: हाम्रा सेवाहरू
9: ओपीडी सेवा
1: विशेषज्ञ ओपीडी सेवा
9: निशुल्क औषधि वितरण
1: सशुल्क फार्मेसी सेवा
9: फिजियोथेरापी सेवा
1: अकुपंचर सेवा
9: योग परामर्श सेवा
1: क्रियाकल्प सेवा
9: पूर्व कर्म पञ्चकर्म सेवा
1: छार सूत्र सेवा
9: जलौका सेवा
1: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
9: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म.
1: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6690-98514-24063.
10: हर घर ये था हर घर में प्रकट ये संग्राम बन्यो साक्षी गाथा रामायण को नेपाली भाषा में हरेक बिहीबार र शुक्रबार राति 8 बजे मात्र विश्व को सुनवाई टिभीमा.
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईँलाई फेरि स्वागत छ.
2: अब बाँकी खबर. नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक 39,200 जनाको ज्यान जाने भएको छ. सरकारले सुर्तीजन्य पदार्थहरूलाई नियन्त्रण गर्न नसक्दा उद्योगीले सुर्ती मात्र होइन निकोटिनका नयाँ उत्पादनतर्फ युवा पुस्तालाई फसाउँदैछन्. सुर्तीजन्य पदार्थमा कम्तीमा 75% कर लगाउनु पर्नेमा नेपालमा सुर्तीजन्य पदार्थमा 35% भन्दा बढ्न सकेको छैन. सुर्तीजन्य पदार्थ उत्पादनको नियन्त्रणका लागि थप कड़ा नीतिगत हस्तक्षेप आवश्यक रहेको छ. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर मुटुरोग दीर्घ श्वास प्रश्वास रोग लगायतका नसर्ने रोगको जोखिम बढ़ाएको जानकारी दिनुभयो. उहाँले यसको नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिँदै सुर्तीजन्य पदार्थ र निकोटिनजन्य उत्पादनले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार र समग्र स्वास्थ्य प्रणालीमा समेत ठूलो आर्थिक तथा सामाजिक भार थपिरहेको बताउनुभयो. डाक्टर देवकोटाका अनुसार युवा पुस्तालाई लक्षित गरी बजारमा ल्याइएका नयाँ निकोटिन उत्पादन नियन्त्रणका लागि कानूनी तथा नियामकीय संयन्त्रलाई थप प्रभावकारी बनाउन आवश्यक देखिएको छ. विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार विश्वभर 1,20,000,000,000 भन्दा बढ़ी मानिसले सुर्तीजन्य तथा निकोटिनजन्य पदार्थ प्रयोग गर्छन्. नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले सुर्तीजन्य पदार्थबाट उठेको कर स्वास्थ्य क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुहुन्छ. उहाँले सुर्ती नियन्त्रण अझै चुनौती रहेको भन्दै पछिल्ला वर्षमा धूम्रपानमा इलेक्ट्रोनिक चुरोट भेप निकोटिन पाउँछ जस्ता नयाँ उत्पादनले नयाँ पुस्तालाई आकर्षित गरिरहेको बताउनुभयो। सामाजिक सञ्जाल मार्फत फैलाइने भ्रामक प्रचार र आकर्षक विज्ञापनको प्रभावबाट युवालाई जोगाउन डिजिटल स्वास्थ्य शिक्षा कार्यक्रममा विस्तार गर्न आवश्यक देखिएको छ। निकोटिनको लतमा फस्त युवा पुस्ता आजको गोर्खा पत्रमा खबर छ।
1: अब विदेशको खबर। किशोरावस्थामा पर्याप्त निन्द्राको खाँचो हुन्छ तर मोबाइल फोनमा झुन्डिरहने बानीले किशोर किशोरीहरूमा ढिलो सुत्ने बानी विकास गरिरहेको छ। नयाँ अध्ययन अनुसार अमेरिकाको आधाभन्दा बढ़ी किशोर किशोरीहरू राति 10 बजेदेखि बिहान 6 बजेको अवधिमा 1 घण्टा वा त्योभन्दा बढ़ी समय आफ्नो फोनमा बिताउँछन्, जबकि अमेरिकन एकाडेमी अफ पेडियाट्रिक्स र अमेरिकन एकाडेमी अफ स्लिप मेडिसिनले किशोर किशोरीलाई हरेक रात 8 देखि 10 घण्टा सुत्ने सिफारिश गरेका छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्कोका बाल रोग विज्ञानका सहप्राध्यापक र अध्ययनका प्रमुख लेखक जेसन एम नागताले अध्ययनमा सहभागी आधाभन्दा बढ़ी किशोर किशोरीले मध्यरातमा अर्थात 12 बजेदेखि 4 बजेको अवधिमा फोनको प्रयोग गरिरहेको पाइएको बताउनुभयो। पर्याप्त निन्द्रा नहुँदा मानिसलाई विभिन्न तरिकाले असर पर्न सक्छ। किशोर अवस्थामा मस्तिष्क र शरीरको विकास भइरहेको हुन्छ, त्यही कारण निन्द्राको कमीले विकासमा समस्या निम्त्याउँछ। राति अबेरसम्म फोन चलाउँदा पर्याप्त निन्द्रा नपुग्दा चिन्ता थकान र व्यवहारमा नकारात्मक असर देखिएको नयाँ अनुसन्धानको निष्कर्ष रहेको छ।
2: अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत आज नेपाली महिला क्रिकेट टोलीले चीनसँग खेल्दैछ। खेल अहिले बिहान 7:15 मलेसियाको क्वालालम्पुरमा शुरू हुनेछ। हिजो सेमी फाइनलमा मलेसियासँग 2 विकेटले पराजित भएपछि नेपाल उपाधि होमबाट बाहिरिएको छ, तर आजको खेल जित्न सके एसियाली खेलकुदमा छनौट हुने सम्भावना भने कायम रहनेछ। यो प्रतियोगिताबाट शीर्ष 3 टोली एसियाली खेलकुदका लागि छनौट हुने प्रयास हुन्छ। यसअघि थाइल्याण्ड र मलेसिया फाइनलमा पुगेसँगै एसियाली खेलकुदमा स्थान सुरक्षित गरिसकेका छन्। आजको खेल नेपालको लागि छनौट यात्रामा निर्णायक मानिएको छ। त्यस्तै एसियाली खेलकुद पुरूष टी20 छनौटमा नेपालले आज 7:15 चीनसँग खेल्दैछ। सिंगापुर राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पहिलो खेलमै चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले सम्म चरणमा चीनसँगै मलेसिया र कतारसँग प्रतिस्पर्धा गर्नेछ।
1: खेलकै अर्को खबरमा फ्रान्सेली क्लब प्री सेन्ट जर्मेन पीएससीले लगातार दोस्रो पटक च्याम्पियन्स लीगको उपाधि जितेको छ। हंगेरीको बुडापेस्टमा भएको खेलमा पीएससीले इंग्लिस क्लब आर्सेनललाई पेनाल्टी सुटआउटमा 4-3 गोलले हराउँदै उपाधि जितेको हो। निर्धारित र अतिरिक्त समयसम्म खेल 1-1 गोलको बराबरीमा सकिएपछि उपाधिको टुङ्गो पेनाल्टी मार्फत भएको हो। खेलको छैटौं मिनटमै काई हार्ड्रेजले गोल गर्दै आर्सेनललाई शुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफको 65 मिनटमा उस्मान देम्बेलेको पेनाल्टी मार्फत पीएससीले बराबरी गोल फर्कायो। युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लीगमा अघिल्लो वर्ष इन्टर मिलानलाई पराजित गर्दै उपाधि जितेको पीएससीले यस वर्ष पनि उपाधि जित्न सफल भयो। अब केही खबर संक्षेपमा। काठमाडौँको जड़ीबुटीमा प्रहरीले गोली चलाएर एकजनालाई पक्राउ गरेको छ। जड़ीबुटीमा रहेको रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएर काठमाडौँको भद्रकाली घर भएका गणेश कार्कीलाई पक्राउ गरेको हो। उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। हिजो दिउँसो सुकेधारामा एक महिलाको साथबाट सुनसहितको गरगहना लुटपाट भएको थियो। त्यही घटनामा संलग्न एकजनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो भने अर्का एकजनालाई बेलुका जड़ीबुटीबाट गोली चलाएर पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
2: भारतको उत्तर प्रदेशको कुशीनगरमा सञ्चालन भइरहेको अवैध नेटवर्किङ कारोबारमा संलग्न भएको आशंकामा उद्धार गरिएका 453 नेपालीमाथि अनुसन्धान शुरू गरिएको छ। उद्धार गरिएका सबैलाई हिजो बेलहिया नाका हुँदै नेपाल ल्याई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखेर बयान तथा छानबिन थालिएको हो। प्रहरीका अनुसार उद्धार गरिएका मध्ये वास्तविक पीड़ित र नेटवर्क सञ्चालनमा संलग्न व्यक्तिलाई छुट्याउने काम भइरहेको छ।
1: र सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 3 दिने भारत भ्रमणमा जाने तयारीमा हुनुहुन्छ। लामिछाने सहितको 4 सदस्यीय भ्रमण टोली जाने निश्चित भए पनि दुवै पक्षले अहिलेसम्म औपचारिक रूपमा घोषणा गरेका छैनन्। सत्तारूढ़ दलको प्रमुखको हैसियतमा लामिछानेको भारत भ्रमण हुन लागेको यो पहिलो पटक हो। काया कैरनमा अब पालो उखानको उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: आउँदो वर्ष सार्वजनिक ऋण 34 खर्ब लाग्ने, वित्त व्यवस्थापनमा जटिलता, पहिलो पटक भ्याटमा बढ़ोदर,
1: निजी शिक्षण संस्था
11: सरकार र स्वास्थ्य संस्थामा 3% करले सरकारवाला तरंगित निशुल्क पाउनुपर्ने सेवालाई सरकारले थप महँगो बनाउने नीति लिएको आरोप
2: माफ कर बढेपछि लगानीकर्ता असन्तुष्ट बजेटबाट उद्योगी व्यवसायी र कर्मचारी केही उत्साहित हुँदा उपभोक्तालाई भने बजार भाव बढ्ने चिन्ता
11: मोबाइल लतले किशोर किशोरीको निन्द्रा छिन्दै राति अबेरसम्म मोबाइल चलाउँदा थकान अनि व्यवहारमा असर पुगेको अनुसन्धानको निष्कर्ष
2: र पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि आर्सेनल पराजित
11: अन्तिम आजको कार्टुन बजेट सभा शीर्षकमा अघिल्लो बनाउनु भएको कार्टुन बजेटले निम्न एवं गरीबलाई राहत पुर्याउन नसकेको एवं कर्मचारीको तलब बढ़ाएको विषयसँग सम्बन्धित छ। यहाँ एकजनाले बजेट 83-84 गर्दैछन्। उनी आधी भन्दै पर्सिएर चिच्याएका छन्। यो पर्सिएको आवाज सुनेपछि सरकारी कर्मचारी जस्ता देखिने व्यक्तिले भन्दैछन् डर लाएर होइन कर लाएर कराएको हो क्या क्यार्नु बेलैमा सरकारी जागिर खाए आज यसरी पर्सिनु त पर्दैनथेन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै

0: दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे कतै पाउनु अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुनखुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो ल सुन बहिनी सुन दुखुन्द नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्मिथ वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु गुटकुण्ड नगरपालिका वडा नम्बर पाँच सन्नेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00

0: radio next to your heart. Solo FM 101.2 MHz.
1: सम्बन्धको एउटा महत्वपूर्ण कारण चाहिँ के हो त भन्दाखेरि हामीले जहिले पनि गठबन्धनमा ध्यान दियौं सरकारमा पुग्नु नै पर्ने भोलि नै पुग्नु पर्ने पर्सि नै पुग्नु पर्ने प्रधानमन्त्री मन्त्री हामीलाई चाहिने मरि हत्ते गर्ने र मन्त्री भएपछि के गर्ने भन्ने कुराको चाहिँ पूर्व तयारी राम्रो नहुने खालि मन्त्री हुने पदमा पुग्ने पोजिसन लिने भन्ने कुराले चाहिँ वास्तवमा आम जनतामा नकारात्मक एउटा सन्देश गएको रहेछ
2: तपाईँले थाहा पाउनुको लागि
1: हामीले चाहिँ वास्तवमा त्यो कुरा बुझ्न हाम्रोमा मान्छेहरूले अलिअलि त हामीलाई खबरदारी त गरेकै थिए तर निर्वाचन परिणामले मात्रै हामीलाई एकदमै जे हो त्यो रूपमा चाहिँ धरतीमा ठिक्कै खुट्टा टेकायो अलिअलि हामीलाई खुट्टाहरू माथिमाथि नै थिए कि जस्तो पनि लाग्यो
2: तर नेता कार्यकर्तालाई त त्योभन्दा अगाडि नै कहीँ न कहीँ छेउटुपोमा यस्तो हुन्छ कि हो कि भन्ने चाहिँ भइराखेको तर अध्यक्ष केपी शर्मा ओली लगायत केही नेता जसले निर्वाचनभन्दा अगाडिसम्म पनि जुन खालको अभिव्यक्ति र जुन खालको बुझाइ रह्यो त्यसले पनि चुनावमा एमालेमा क्षति भयो भन्छन् तपाईँहरूले समीक्षा गर्दाखेरि यो हो रहेछ भन्नु लाग्यो कि अथवा अझै पनि यसमा होला हुने भन्नेमा अझै तपाईँहरू अनुमान गर्नुहुन्छ
1: हामीसँग आम रूपमा जनता रिसाउनुको एउटा मूलभूत कुरा चाहिँ के भने काममा अपेक्षाकृत प्रगति हुन नसक्नु त छँदै थियो सँगसँगै अर्को एउटा पाटो के हो भने लामो समयदेखि अमेरिकन युथ काउन्सिलका नाममा अरबौं लगानी गरेर सोसियल मिडियाका राम्रा राम्रा इन्फ्लुएन्सरहरू निर्माण गर्ने र उनीहरूको माध्यमबाट चाहिँ आम जनतामा सिंगै देश बिग्रियो सखाप भयो देश काम लाग्दैन अब त्यो अवस्थामा पुर्याउने चाहिँ पार्टीहरू हुन् भन्ने प्रकारको एउटा नकारात्मक सन्देश चाहिँ एकदमै सर्वव्यापी बनाइएको रहेछ
2: जनजन त्यसरी बनाइयो भन्नेमा तपाईँहरू
1: जस्तो देश
2: त्यो खालको सूचना र त्यो खालको विचार आफै बनाउन सक्ने सही गलत छुट्याउन सक्ने त्यो क्षमता बढेको पनि त हुन्छ
1: मैले एउटा कुरो कस्तो रहेछ भने यो अल्गोरिदम भनेकै यही नै हो जस्तो मान्छेको अहिले बनिरहेको धारणालाई सर्लकै बनाएर उसलाई चाहिँ जे सन्देश प्रभावित गर्न सकिन्छ त्यसमा मोटिभेसन गर्न सक्नु र त्यसप्रति चाहिँ उसको दृढ विश्वास कायम हुनु खुरो खुरो मान्छेलाई यस्तो सन्देश प्रवाह गरियो लाखौं चाहिँ फलोअर्स भएका सोसियल मिडियाका इन्फ्लुएन्सरहरू निर्माण गरियो पहिल्यैदेखि नै धेरै ठूलो लगानी गरेर उनीहरू चाहिँ जस्तो क्लासमा टप गर्ने स्टुडेन्टहरू अलिकति बोल्न जान्नेहरू अलिकति आदिवासी जनजाति महिला दलित यो विभिन्न समुदायका मान्छेहरूलाई चाहिँ टपक टपक टपक टपक तपाईँको कुखुराले चारो टिप्दाखेरि छानी छानी टपक टपक टपक टिप्छ नि त्यस्तै गरी टिपेर चाहिँ तपाईँको त्यो एकदमै सशक्त इन्फ्लुएन्सर बनाइसकिएको रहेछ तिनले के जारी गरे भने एकजनाले लेख्ने बित्तिकै करोडौं मान्छेको बीचमा स्वाट्टै पुग्ने र के धारणा बन्यो भने देश सखाप भएको रहेछ त्यो सखाप बनाइने कारण कारकहरू चाहिँ यिनीहरू हुन् भन्ने बनाइयो यद्यपि देश बनेको हो पूर्ण रूपमा राम्रो बनेको हो भन्ने कुरा मेरो दावी छैन तर बन्दै बनेन भन्ने कुरा पनि सच्चाइ होइन
2: त्यो सँगसँगै चुनावको अगाडि

0: हामीले कोसिस त गर्यौं, हामीले गरेका छौं देशका लागि, राम्रै गरेको पनि भन्यौं, तर राम्रो गरेको भन्ने कुरा मान्छेले चाहिँ सर्लकै पठाइने स्थिति बनेन।
1: यो चुनाव पछि अध्यक्ष ओली त्यो युकन भन्छ नि अङ्ग्रेजीमा चाहिँ आफ्नो पहिलेका आफ्नो विचार अडानहरूबाट त्यसरी त्यो सर्लक घुम्नु कसरी भयो? जसले चाहिँ सदस्यता पूर्व राष्ट्रपतिले दिनुहुने भन्ने विचार राख्नुहुन्थ्यो, अब दिने बेला भयो, अब दिउँ भन्ने धनगढ भन्नुभयो, र पार्टीभित्रका अरू नेता उहाँ र रामबहादुर थापा बाहेक अरू नेता त अर्को चितामा गर्नुहोस्, त्यो कारणले पनि उहाँ गर्नुभयो कि अथवा एमाले अब त्यो महसुस गर्नु थाल्यो?
0: के हो भने निर्वाचन परिणाम चाहिँ असाध्यै नकारात्मक, अनपेक्षित, अकल्पनीय भइसकेपछि अब हामीले अलि धेरै मान्छेहरू समेट्नुपर्छ आफूभित्रका, र चाहिँ रिसाका मान्छेहरूलाई पनि अब पार्टीभित्र समेट्नुपर्छ, र हामीले पुरानो तरिकाले मात्रै नचल्ने रहन्छ भन्ने कुराको अनुभूति त आम रूपमा हामीले गरेकै छौँ। त्यो अध्यक्षलाई पनि त्यो गुण भएकै छ, त्यही भएर एउटा हामीले कार्यक्रम गठन गर्यौँ। त्यो कार्यक्रमको टिआर के हुन्छ भने निर्वाचनको पनि समीक्षा गर्ने, निर्वाचन परिणाम अनपेक्षित रूपमा हाम्रो विरूद्धमा आएपछि त्यसको पनि कारणहरू खोज्ने, र पार्टीलाई चाहिँ कसरी अब रिभाइभ गर्ने, कसरी हामी पुनर्गठन कसरी गर्ने, रिभाइभ कसरी गर्ने भन्ने कुरामा चाहिँ त्यो आयोग केन्द्रित हुन्छ। त्यसले एक महिना

कुराहरुमा पनि यसले अध्ययन अब त्यो पनि एउटा छलफलको विषय छ हैन त्यो बाहेक अरु पनि धेरै कुरा छन् अनि मैले भने जस्तो मान्छे धेरै कारणले हामीसँग रिसाएका छन् भने जनता हामीसँग किन रिसाए त अरुलाई किन रिसाउने बनाइयो कसरी अरुले त्यो अल्गोरिदमलाई व्यापक रूपमा चाहिँ हाम्रो विरुद्ध प्रयोग गरे त्यो सम्पूर्ण कुराहरु हामीले खोजेर हुन त अब संसारभरि नै

0: हुनुहुन्छ। अब प्रतिवेदन त्यो बस हर्फनी सुरु भएको छ, हाम्रो गठन भएको छ, म अलिकति तल्लो तल्लो लेभलको मान्छे हुँ, त्यस
1: कारणले
0: अहिले चाहिँ के भने यो कार्यदलले यस्तै गर्ला भनेर अहिले पूर्व अनुमान गरेर भने त्यो उचित नहोला, किनभने छलफलै भएको छैन, उहाँहरूको सुरुवातै भएको छैन, उहाँहरूले स्टार्ट नै गर्नुभएको छैन कामको, अहिले मैले त्यसरी बोल्नु त्यति उचित नहोला। तर यति चाहिँ म के भन्छु भने नेकपा एमाले एउटा ठूलो कार्यकर्ता पङ्क्ति भएको र सामुदायिक क्षेत्रमा प्रत्येक ठाउँमा चाहिँ आफूलाई जनतासँग नमासु जस्तो सम्बन्ध जोडेर बसेको कार्यकर्ताहरूको ठूलो पङ्क्ति भएको पार्टी हो र यसको एजेन्डाका हिसाबले पनि नेकपा एमाले नेपालको जस्तो देशको लागि चाहिँ असाध्यै सान्दर्भिक पार्टी हो। त्यसकारणले हामीले आफूलाई यो अहिलेको समुदायसँगको सम्बन्ध जसरी टुट्यो बीचमा, या आधिउधी हाम्रा कारणले टुट्यो, आधिउधी चाहिँ अरूले टुट्ने बनाइदिए हो, त्यो भाष्यलाई नेगेटिभ जुन भाष्य छ त्यसलाई हामीले खण्डित पनि गर्नै पर्नेछ र सच्चाई हामीले जनतामा पुर्याउनै पर्नेछ। सँगसँगै हाम्रो अहिलेसम्मको उद्देश्यमा हामीले गरेका कामहरूको बारेमा हामीले जनतालाई जसरी बुझाउन सक्नु पर्थ्यो बुझाउन सकिएन। हामी कसरी जनतासँग टाढ्यौं भने जितेर आयो अमुक भन्ने कोही मान्छे जिल्लाबाट जितेर आयो, आएपछि उसले यस्तो सम्झ्यो कि सहर पस्ने एउटा भयाङ जस्तो सम्झ्यो त्यो मतलाई, हामी गाउँ बिर्स्यौं, हामी जनता बिर्स्यौं, अनि अर्को चुनावमा मात्रै भोट माग्न गयौं भनेपछि जनताले के बुझ्यो भने म जस्ताको तस्तै छु तर मैले भोट दिएको मान्छे चाहिँ अलिकति बद्ल्यो कि क्या हो, घर उतै बनायो, उतै चाहिँ तपाईँको सानसँग बसिरहेछ तर म त भोट हाल्ने मान्छे त जस्ता पनि त्यस्तै छु भन्ने अनुभूति जनताले गरे कि जस्तो लाग्यो मलाई।
1: संसदमन्त्री
0: म अरू पार्टीलाई अब दोष त नलाउँ तर पुराना पार्टीहरूलाई सबैलाई भनियो म केन्द्रित एमालेमै हुन्छु, एमाले कै हकमा त्यो मान्छेहरूको बुझाइ चाहिँ रह्यो।
1: अब अहिले पछिल्लो पटक एमाले

के भन्नु भने मिन्नाबेर गुरुङले हामीलाई जना पनि दिने घर पनि बनाइदिने भन्नुभयो। यस्तो बेलामा भयो कि पार्टी सरकारमा थियो, सरकारमा भएको बेला प्रधानमन्त्री आफ्नो

0: उहाँलाई लुकाएर अरूले पनि लिएका छन् तर हामीले देखाएरै गर्यौं अनि बीचमा चाहिँ जुन जनजी आन्दोलन भयो त्यस क्रममा भागमुटिनको सबभन्दा ठूलो क्षति भयो एउटा कारण चाहिँ त्यो पनि हो नारायण घर बनाइदिने अथवा पार्टीलाई चन्दा दिन रहेछ भन्ने हिसाबले पनि आक्रमणको निशाना बनाए
1: हिमालयले त्यो दान गरेको जग्गा नलिने किन के सोचेर गर्यो
0: अब हामीले के सोच्यौं भने नलिने मात्रै नभएर अब त्यो मिन बहादुरको मार्कालाई हामीले चाहिँ महसुस गर्यौं अब उहाँ चाहिँ
1: हो कि त्यतिखेरको निर्णय गलत थियो
0: त्यो निर्णय त बेठीको होइन संसारभरि नै व्यापारी व्यवसायीहरू जसले फियर कारोबार गर्छन् उनीहरूले चाहिँ तपाईँको राजनीतिक पार्टीहरूलाई सामाजिक संघ संस्थाहरूलाई दान दिने कुरा कुनै अनौठो हुँदैन हाल हालसाले मात्रै सुन्नुभन्दा क्युएच बाल हस्पिटलको लागि उहाँले चाहिँ 75 करोड़ भन्दा ज्यादा पैसा दिनुभयो होइन निर्णयको जस्तै उद्घाटन भयो
1: तर दान दक्षिणा दिँदै गर्दाखेरि नेतृत्व अथवा भोलि निर्णय प्रक्रियामा कहिले पनि प्रभाव त रहन्छ भन्ने जनतामा पनि
0: उहाँ चाहिँ कस्तो मान्छे हो भने संयोगवश मेरै जिल्लाको पनि हो उहाँ खोटाङकै उहाँको अहिले पनि खोटाङमा घर छ शान्ति उहाँले त्यहाँ चाहिँ आफ्नो मान्छेहरूलाई कामहरू पनि लगाउनु भएको छ बारी खेतमा होइन मिनबहादुर गुरुङ विशुद्ध एउटा चाहिँ चोखो कारोबार गर्ने व्यापारी किनभने मलाई के थाहा छ भन्दाखेरि धेरै वर्ष उहाँले चाहिँ सबभन्दा ठूलो ट्याक्स पेयर भनेको चाहिँ नेपालको सबभन्दा ठूलो करदाताको रूपमा पुरस्कार चाहिँ सम्मान पाउनु भएको छ
1: भूमिका हो के हो भन्ने कुरा छलफलको विषय अर्को भन्दा तर अहिले एमाले जग्गा हामी दान फिर्ता दिन्छौं भनेर निर्णय गर्नुमा त्यतिखेर गलत निर्णय अथवा बुझाइ थियो अब सोचिन भनेर होइन सम्बन्धित व्यक्तिलाई चाहिँ अलि मर्का पर्यो त्यसरी आफै लैजाउनु
0: धेरै ठूलो क्षति भयो वास्तवमा उहाँका 21 वटा भागबटिनीको चाहिँ त्यो डिपार्टमेन्ट स्टोरहरूमा चाहिँ क्षति भयो त्यो भन्नुमा त असाधारण प्रकारको क्षति हो त्यो मात्रै नभएर उहाँको त्यो बालुवाटार नजिक भएको स्टोर नै उहाँले विदेशबाट सामान ल्याएर राख्नुहुन्छ पहिला त्यहाँ त्यसपछि उहाँले वितरण गर्नुहुन्छ त्यो ठाउँ नै पुरै झडाइयो भनेपछि यति ठूलो क्षति भयो कि उहाँले त्यो रिकभर चान्चुने मान्छे भए गर्न सक्ने स्थिति नै हुन्थेन त्यस कारणले पनि अब उहाँसँग त्यो अपेक्षा गर्नु पनि हुन्न बरु हामी दुःख गरौं भन्ने प्रकारको पार्टी
1: बुझाइरहेको के भन्नुहुन्छ भने त्यो अरूबाट दान लिएर पार्टी कार्यालय बनाउनु भन्नेमा के नेताहरूले सार्वजनिक रूपमै कार्यक्रम गर्यो पछि कारवाही चाहिँ फिर्ता गर्यो तर अहिले चाहिँ माग्दै मान्ने कि नमान्ने ती कार्यकर्ता नेताहरूसँग भन्ने पनि छ
0: त्यो त जरुरी हुँदैन किनभने त्यति बेला पार्टी निर्णयको उहाँहरूले आपत्ति गर्न पाउँ नपाउनु भने मैले दिन कुनै होइन तर किन उहाँहरू पार्टीको महत्वपूर्ण निकायमा बसेर पनि त्यहाँ भन्नुहुन्न र फेसबुकमा लेख्नुहुन्छ
1: पैसामा पनि भन्ने फेरि त
0: भन्नु भएन एउटा कुरो के हो भने भन्ने ठाउँ नपाएको मान्छेले बाहिर लेख्नु ठिक छ भन्ने ठाउँ फोरम भएको मान्छेले चाहिँ त्यही भन्नुपर्छ जस्तो बाहिर भन्नुको तात्पर्य के हो त भने जस्तो अहिले तपाईँसँग कुरा गरिरहेको छु यहाँ मैले भने म व्यक्तिगत रूपमा राम्रो त हुन्छ किनभने राम्रो किन देख्नुहोला भने हाम्रो समाजै कस्तो नेगेटिभ भएको छ भन्दाखेरि जसले नमिठो कुरा गर्छ आलोचना गर्छ विरोध गर्छ बहालवाला संस्थापनको विरोध गर्ने मान्छे हिरो हुने हाम्रो सोसाइटी त्यस्तो छ त्यस कारणले गर्दा आफूलाई स्थापित गर्न चाहिँ सामाजिक सञ्जालमा जानु पर्यो मिडियामा जानु पर्यो पार्टीलाई स्थापित गर्ने भने पार्टीलाई आफ्नो कुरा भन्नु पर्यो मेरो मान्यता चाहिँ त्यो हो अर्थात् आजको जमानामा सोसियल मिडिया प्रभावकारी छ मिडिया प्रभावशाली छ भनेर चाहिँ हामी हाम्रो कुरो आफ्नो पार्टीभित्र फोरममा नभनिकन बाहिर भन्न गयौँ भने आफूलाई इस्टाब्लिस अरूभन्दा म राम्रो हुँ भन्ने इस्टाब्लिस गर्न खोजेको अर्थ लाग्छ
1: त्यतिखेरको नेताहरूले जो लेख्नुभयो त्यो आफूलाई चाहिँ चर्चामा
0: ल्याउनु त्यो गलत प्रवृत्ति होइन त्यस्तो मान्छेहरू धेरै इस्टाब्लिस छन् नेपालको राजनीतिमा खास पार्टीको काम गर्दैनन् खास नेताहरूको विरोध गरेपछि चाहिँ आफै
1: स्थापित छ
0: त्यसमा एमालेको पनि केही न केही छ नि स्वाभाविक हो यो समाज यो
1: गलत भयो भनेर नेतृत्वको आलोचना गर्दैमा आफ्नो चर्चा बटुल्नु कुरा गर्यो भनेर कसरी
0: भने त्यो चाहिँ मैले भनिहालेँ दुई खाले मान्छे एउटा चाहिँ फोरम पार्टीमा छैन पार्टीको शुभेच्छुक छ या हिरो थियो नेता भने बाहिर बोल्ने कुरा मैले बोल्ने ठाउँ छैन बोले भन्न पायो होइन तर पार्टीभित्रै बसेको छ कार्यकारी ठाउँमै छ महत्वपूर्ण निकायमा बसिरहेको छ र ऊ बसेको कमिटीको बैठक निरन्तर चलिरहेछ भने त्यो ठाउँमा चाहिँ भन्नुपर्छ अथवा पार्टी नेतृत्वलाई गएर बताएर मेरो आपत्ति छ भन्न त पाइहालिन्छ नि त्यो नभनेर सोसियल मिडियामा वा मिडियामा जाने भनेको चाहिँ आफूलाई स्थापित गर्नु नै हो धेरै मान्छेहरू म तपाईँलाई त्यस्तो भन्न सक्छु यसमा रेकर्डमा नभन्नुलाई व्यक्तिको कुरा हुन्छ खास पार्टी में योगदान गर्दैनन् दिएको जिम्मेवारी बिल्कुलै पूरा गर्दैनन् एकातिर जिम्मेवारी दिएको हुन्छ अर्कातिर गरिन्छन् आफूलाई परिभाषित काममा कहिले केन्द्रित गर्दैनन् तर मूल नेतृत्वको ठूलो मान्छेको त्यो पनि गल्ती समाजले गल्ती देखाउँछ भनेपछि त्यो हिरो हुन पाइन्छ भनेपछि ठ्याक्क गुनिहाल्ने त्यो प्रवृत्तिका थुप्रै पात्रहरू नेपाली राजनीतिमा छन् सामाजिक संघ संस्थामा पनि होला नि त्यस्ता मान्छेहरू
1: अब नेकपा एमालेमा यदि अध्यक्ष हुनुहुने नेतृत्व छोड्नु पर्यो भने त्यसपछिको उत्तराधिकारी को
0: अनि त्यो त मैले अब ठ्याक्कै यहाँ घोषणा गर्न त नमिल्ला
1: तर विकल्पहरू
0: के देख्छु भने अहिले हाम्रो पार्टीमा जो पदाधिकारी हुनुहुन्छ पदाधिकारीहरूबाटै विकल्प खोजेर राम्रो नेतृत्व स्थापित कुनै न कुनै दिन त केपीले छोड्नु नै हुन्छ आज नछोड्नु होला अहिले छोड्नुपर्छ भन्ने हामीले भनेका पनि छैनौं तर कालान्तरमा समयक्रममा उहाँले छोड्दाखेरि त्यहीबाट हामी विकल्प खोज्छौं र एउटा कुरो के हुन्छ भने अहिले भएको नेतृत्व विकल्प हुँदैन कि भन्ने जस्तो मान्छेलाई लाग्छ नि तर कस्तो हुँदो रहेछ भने फर्स्टम्यान भएर गर्ने कुराले मान्छेको अहिले चाहिँ कमसे कम पनि उसमा विचारमा स्पष्टता व्यवहारमा नैतिक ज्ञान र स्वच्छ छवि भयो भने कति कुरा नजाने कुरा त मान्छेले समयक्रममा सिकि नै हाल्छ नि तर आफ्नो कामप्रति प्रतिबद्ध कामप्रति असाध्यै तत्परता भएको र देश जनतालाई म योगदान गर्न सक्छु गर्छु आफूलाई छोडेर आफूलाई बिर्सेर पनि गर्न सक्छु भन्ने त्यो विचारमा प्रतिबद्ध नेताहरूको ठूलो पंक्ति हुनाले छ
1: अहिले अहिले को को हुन सक्छ जस्तै फलाना फलाना व्यक्ति
0: होइन थुप्रै हुनुहुन्छ अहिलेको
1: चाहिँ अब
0: बादलै हुनुहुन्छ पृथ्वी सुधा गुरुङ नै हुनुहुन्छ विष्णु पौडेल हुनुहुन्छ उपाध्यक्ष तपाईँको चाहिँ अब महासचिव हुनुहुन्छ शंकर पोखरेल हुनुहुन्छ त्यसपछि चाहिँ महासचिवहरू प्रदीप महारीहरू हुनुहुन्छ उहाँहरू बाई चान्स पदाधिकारी हुनुहुन्न त्यस कारण अरू थुप्रै हामीसँग पार्टीहरूको राम्रो पंक्ति छ अब अहिले
1: पदाधिकारीमा नभएको ईश्वर पोखरेल
0: होइन उहाँ ईश्वर पोखरेल अध्यक्षमा हार्नुभयो उहाँ पनि हाम्रो पार्टीको महत्वपूर्ण नेता नै हो तर अब अहिले नै उहाँ फर्केर आएर अहिले नै भन पनि हाल्ने स्थिति नै बन्ला तर कुरो के हो भने हामी खोज्दाखेरि पदाधिकारीबाटै विकल्प खोज्छौं तर त्यो अहिले अलिक बेला भएको छैन
1: सुरक्षितवान भनेको चाहिँ उपाध्यक्ष थियो
0: होइन कस्तो हो भने नैतिकवान भनेको
1: किनभने अध्यक्ष ओलीको हरेक कुराको चाहिँ त्यो अगाडिबाट त्यो सुरक्षित सुरक्षा कवचको रूपमा अगाडि
0: जोडिनु उहाँसँग अहिले नजोडी हेरौँ न एकछिनलाई उहाँसँग कसैसँग पनि नजोडी हेरौँ कस्तो नेता हामीले खोजेका छौं भने कमसे कम पनि सामाजिक रूपमा विधायक कसैले पनि कुनै विषयमा प्रश्न नउठाउन नसकेको होस् पूर्ववर्ती जिम्मेवारीमा कुशलतापूर्वक काम गरेको होस् र कुनै बदनियत राखेर काम गरेको नहोस् वा सोसाइटीले यो मान्छेले यहाँनेरि फटाई गरेका छ भनेर प्रश्न उठाउन नसकोस् त्यस्तो वेदाग चरित्र भएको तर विचारमा चाहिँ एकदम स्पष्ट भएको र यति धेरै तत्परता होस् कि म बदल्न सक्छु यो देशलाई भन्ने तत्परता भएको त्यो पात्र र प्रवृत्ति त्यो चरित्र हामीले अब खोज्नुपर्छ हिजोको जस्तो कुरा गर्नु भएन हाम्रो कृपि शर्मा ओली पार्टीको अध्यक्ष बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ धेरै कुराको उहाँसँग क्षमता छ र अरूभन्दा पनि उहाँले नेपालको राष्ट्रियताको सम्बोधन गर्नका लागि धेरै खालका चुनौतीहरूको सामना गरेर पनि उहाँ त्यसमा थिङमा उभिनु भयो सायद त्यसैको प्रताडना उहाँ फिर्किरहनु भएको छ
1: त्यस्तो क्षमतावान व्यक्तिलाई फेरि बादल भएका नेता सबैले चाहिँ होइन उहाँलाई फेर्नुपर्छ भनेर किन भन्नु
0: उहाँलाई फेर्नुपर्छ भनेर भन्नुभएको होइन मेन सुनेसम्म भन्नुभएको चाहिँ के हो त भने आजको अहिलेको जे यथास्थिति छ त्यो यथास्थितिमा यही नीति यही कार्यक्रम यही व्यवहार र यही टिमबाट मात्रै चाहिँ अब हामीले फेरि जनतामा त्यो गुमेको साग फर्काउन सक्दैनौँ कि अब कुनै न कुनै नयाँ सन्देश दिएर जानुपर्छ कि भन्ने एउटा उहाँहरूले सन्देश दिन मात्रै खोजेको हो त्यो बिल्कुल चाहिँ उहाँले अहिले छोड्नुपर्छ छोड्ने बित्तिकै अर्को आएर थुपर बस्ने बित्तिकै सुध्रिहाल्छ त्यस्तो पनि होइन त्यो सम्भावना पनि छैन
1: तर उहाँलाई उहाँलाई नछोडेर पार्टी फेरि तुम्बिने स्थिति हुन सक्छ भन्ने
0: एउटा एउटा कुनै न कुनै हामीले चाहिँ जनताका बीचमा चाहिँ नवीनताको नेतृत्व नवीनताको सन्देश या नवीन हामीले हाम्रा व्यवहारहरू कामहरू कार्यशैलीहरू दिनुपर्छ भन्ने कुरामा आम बुझाइ नेकपा एमालेमा छ
1: त्यो नेतृत्व फेरेर कि अथवा अरू खालको जिम्मेवारी भएन
0: त्यो नेतृत्वदेखि लिएर तलसम्मको सबै कुरामा हामीले चाहिँ शुद्धिकरण अभियान चलाएर पार्टीलाई पनि शुद्धिकरण गरेर सुदृढ बनाएर हामीले एउटा चाहिँ हाम्रो पार्टीको नेपाली समाजलाई रूपान्तरण गर्ने कुरामा अगुवाई हुन्छ र नेपाल बनाउन हामीसँग त्यो क्षमता छ है भन्ने कुराको सन्देश चाहिँ हामीले दिनै पर्छ। आम बुझाइ त्यही हो र त्यही कुरामा हामी अघि
1: बढ्छौं। अहिले बाहिर सुनिने कुरा के छ भने तीनटा एउटा अब आफ्नो आत्मरक्षाको लागि

हुनुहुन्छ र अर्को आफूसँग त्यो टक्कर दिनको लागि जरुरत पनि राख्ने ईश्वर गर्नुहुन् कि भन्ने पनि सुन्नुहुन्छ र त्यो बाहेक अरू नेतालाई पनि हो कि भन्ने सुन्नु बाहिर सुनिराखेको कुरा हो पार्टीभित्रको अहिलेको छटमा हेर्दाखेरि

0: सक्नु कुरो आएन
1: सबै कतिजना व्यक्तिगत विचार त हुन्छ नि त भावना व्यक्तिलाई दियो भने चाहिँ एमाले हिजोको अस्थिको अवस्थामा पुग्नु छैन
0: यस्तो छ त्यो बेला आएपछि म भन्छु आज हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली हो र उहाँले चाहिँ स्वेच छाने जुन दिन बिदा दिनुहुन्छ त्यस बेला भन्दा अगाडि हामी उहाँलाई बिदा दिँदैनौँ
1: तपाईँले नदिने कि सिङ्गो पार्टीले दिँदैन
0: पार्टीले पनि दिँदैन अहिले उहाँलाई बिदा अब उपयुक्त बेलामा बिदा लिनुहुन्छ उहाँले सबिन बसिरहने कुरै हुँदैन त्यसपछि त्यस बिदा लिने परिस्थिति हेरेर हामीले त्यो चाहिँ अब कस्तो भने अघि मैले भनेका विशेषता र गुणहरू भएको नेतृत्वलाई हामी अगाडि सार्छौँ यति हो ग्यारेन्टीका साथ म के भन्छु भने नेकपा एमालेमा राम्रो नेतृत्व आउँछ राम्रो गरी हामी काम गर्छौँ र फेरि नेकपा एमालेलाई पूर्ववत अवस्था अझै त्योभन्दा राम्रो अवस्थामा फर्काउँछ।

0: 있어요. 그때 백신 원리고 대중 오라빠라고 그 성능성 미달달이라고 그 성능하고 마그네토 관련된다 그리 원리미트로 간다 사르카지니 원리미트로 간다 파티는 지금 제대로 보는 거니까
1: 원리니까 테스트 보니 봐요라 그렇듯이라 마트레 프로모 가능한데요 프로모 가능한 거지 네티토 가는 만세를 지금 어머니로 어디 버리다를 되는 원리 프로파고 구르가는데 좀 비상되는 거 그냥 어디 버리다 성원님 만세는 이 온다운 대마분이 바이러니 아니냐 따라 지수가 바이 바니 아니가 온다 아니 마치 알리가디 만세 우리가 소중한 거니지 아니네 알리가디 브리나터 라스테 인플라이 ध्यानदिने कुरा भन्न अलिकति बढी बलले ध्यान दिएका जस्तो केही कमीहरू देख्न भएकै हुन् त्यो हामीले दुई आत्म समीक्षा गर्नुपर्छ र आगामी दिनमा जाँदाखेरि त्यस्तो कुराहरू हामीले सोच्याउनु पनि पर्छ र मान्छे सबभन्दा पहिला चाहिने के छ भने निर्लोभी हुनु भन्ने रहेछ मान्छे जस्तो केपी शर्माले कुरा तपाईँले गर्नुभयो उहाँका जति पनि निजी सम्पत्तिहरू छन् सबै राष्ट्रका नाममा उहाँले हस्तान्तरण गरिसक्नु भएको हो तर पनि उहाँको त्यो बागकोटको निवास मात्र होइन झापाको उहाँको बुवा र भाइ बसिरहेको घरसम्म पनि डराइयो केपीले यस्तो छ कि तपाईँले हेर्नुभयो भने कुनै पार्टीको एकजना नेताको श्रीमती लगातार समाजवादीमा एक नम्बरमा रहँदै आउनुभयो अर्को एकजना नेताको तपाईँको चाहिँ नै दस एघारजना घरका वरिपरिका मान्छेहरू सबै मेजर पोस्टहरूमा बसिरहनु केपी ओलीको भाइ अहिले पनि हलो झुक्कै बस्नु भएको छ झापामा भाइलाई पनि त लाग्ने हो नि त त्यो सम्पत्ति बागकोटको उहाँका बच्चा बच्ची छन् मेरै नाममा सर्छ भन्ने लाग्छ हो नि त तर उहाँले राज्यको नाममा हस्तान्तरण गर्नु यस मानेमा मलाई कस्तो लाग्छ भने लोकको कुरामा चाहिँ केपीओली धेरै त्यसबाट मुक्त हुनुहुन्छ र देशको हितलाई चाहिँ उहाँले जहिले पनि प्राथमिकता दिनुभयो तर एकै अलिकति छुचो छुचो बोल्ने कुराले मान्छेलाई के लाग्यो भन्दा

0: नकारात्मक गुण आए तर जति नकारात्मक गुणको बारेमा धारणा छ सच्चाईमा त्यस्तो मान्छे चाहिँ होइन कि दिन जस्तो लाग्छ मेरो आत्मसंगतले गर्दाखेरि चाहिँ किनभने त्यहाँ जाने मान्छेले राति एक बजी दिन बजी भेट्न पाएका छन् अहिलेको प्रधानमन्त्रीजीलाई म सुन्छु उहाँकै पार्टी बनाउने मान्छेले नै उहाँलाई ल्याएर पछि जोडेको उहाँले सोच भेट्न पाउनुहुन्न भन्ने जस्तो पनि म सुन्छु अब संसदलाई त उहाँले प्राथमिकता दिनुहुन्न भने होइन बोल्नुहुन्न ठिक छ उहाँको इच्छाको कुरा होला तर संसदमा त बोल्नै पर्ने व्यवस्था छ नि त
1: अहिलेको सरकारको अवसरहरू चाहिँ के हुन्छ राम्रो पक्ष चाहिँ के छ
0: अहिलेको सरकारलाई त असाधारण प्रकारको अवसर छ अवसर एकचोटि 64 सालमा प्रचण्डले पनि पाउनु भएको थियो 65 सालमा प्रचण्डले पाउनुभएको त्यो अवसर चाहिँ अलिकति साना साना कुरामा उहाँ भन्न थाल्नु बृहत्तर सोचभन्दा बाहिर जानुभयो त्यसले गर्दा उहाँलाई त्यो अवसर चाहिँ गुमाउनु भयो खास काम गर्न सक्नु भएन काङ्ग्रेसले 48 साल र 56 साल बहुमत ल्याएर अवसर पाएको हो
2: Oh, dear.

0: संस्कृति तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: तथा बनामाई अफसेट प्रेस सोलु दुतु नगरपालिका 5 सोलु कुम्बु

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunfm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। हिमाल आरोहणका क्रममा 7 जनाको मृत्यु, तिवारीको शव ल्याउन कठिन, तेन्जिङ जिल्ला रेभेस म्याराथन उपाधि लाग्पा निमा र मन कुमारलाई गणतन्त्र दिवसको अवसरमा सानो गुटकुण्ड मन्दिरको शीर्षक। रामेछापले 25 वर्ष सरिता म्याघेन लामाले गरिन् सगरमाथाको सफल आरोहण, सोलो गुटकुण्डको 4 उत्कृष्ट विद्यार्थी नगद र प्रमाण पत्र सहित सम्मानित, सगरमाथा लिङमा डेन्डु शेर्पा सम्मानित। दुधकोशी जलाशय उक्त जल विविधता योजनामा 100 वर्ष ठेक्का आह्वान, ओखलडुङ्गा खोटाङ र उदयपुर छोड्ने ज्योतिघाटको बेचुलुङ्गे पुलको उद्घाटन। र डीएलएसमा नेपाल ए टोली केरला क्रिकेट एसोसिएशनसँग प्राचीत। सन् 2026 को वसन्त ऋतुमा सगरमाथा लगायत हिमाल आरोहणका क्रममा हालसम्म 7 जना आरोही र पथ प्रदर्शकको ज्यान गएको छ। त्यसमध्ये 2 जना भारतीय आर्मी रहेको पर्यटन विभागले जनाएको छ। सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा 2 जना भारतीय आर्मीको निधन भएको हो। पर्यटन विभाग तथा आधारशिविर स्थित सम्पर्क अधिकृतका अनुसार मुख्य मृत्युमा भारतीय नागरिकहरूमा अरूण कुमार तिवारी र सन्दीप आर्य छन्। यस्तै खुम्बुवा स्थल बाटो हुँदै पहिलो सुदूरतर्फ फिक्स रूटको एंकर नम्बर 2 र 3 को बीचमा 35 वर्षीय विजय घिमिरेको सघिने मृत्यु भएको थियो। प्रयाग नेपाल पालिका माउन्टेन गाइड सोलुखुम्बुको दुधकुण्ड नगरपालिका 7 घर भएका घिमिरेको मृत्यु भएको हो। यसरी आधारशिविर नजिकै सेवन समेत ट्रकसँग आबद्ध पर्वतारोही गाइड लाक्पा डेन्डे शेर्पाको निधन भएको थियो। सोलुखुम्बुको सुतान गाउँपालिका 4 स्थायी घर भएका 52 वर्ष शेर्पाको आधारशिविर क्षेत्र नजिकै बाटोबाट लडेर मृत्यु भएको पुष्टि भएको छ। यस्तै खुम्बु पासुङ नामो गाउँपालिका 5 का खुरा गर्जन शेर्पाको पनि आरोहणको क्रममा निधन भएको थियो। यस्तै डेभिड रिबोनेक तथा जोहानसेन शैलीको मक्कालो हिमाल आरोहणका क्रममा मक्कालो 3 र मक्कालो 1 क्षेत्रमा मृत्यु भएको पर्यटन विभागले जनाएको छ। मृत्यु भएकाहरूको शव व्यवस्थापन भए पनि भारतीय आर्मी अरूण कुमार तिवारीको शव घटनास्थलमै छाडिने भएको छ। शव उद्धारमा भौगोलिक कठिनाई र खर्च अधिक हुने भएकाले तिवारीको परिवारले शवलाई भगवान शिवको निवासका देवभूमिमा छाड्ने निर्णयमा पुगेको उल्लेख गरिएको छ। सगरमाथाबाट उडाने क्रममा भएको हैदराबाद निवासी तिवारीको परिवारले धार्मिक विश्वास, खर्च अभाव, झन्झटिलो प्रक्रिया र उद्धारमा जटिलताका कारण सगरमाथा क्षेत्रमै छाड्ने निर्णय गरेको भारतीय संचार माध्यमले जनाएको छ। टाइम्स अफ इण्डियाका अनुसार वहाँकी श्रीमती र दुई छोरीले तिवारीको शव हिमालय व्यवस्थापन गर्न अनुमति दिइसकेका छन्। सगरमाथाबाट उड्ने क्रममा हिलारी स्टेट नजिकै मृत्यु भएका तिवारीको शव हिउँको कारणले बरफ काट्नुपर्ने -63 डिग्रीमा कसरी कडा हुने भएकाले टुक्रन नसक्ने अनुमान गरिएको छ। तर परिवारले अपमानित तरिकाले शव ल्याउन अस्वीकार गरेका छन्। तिवारीको परिवारले हिमालप्रतिको उहाँको प्रेमलाई सम्मान गर्न शव हिमालयमै गाड्न अनुमति दिने निर्णय गरेको र शव हैदराबाद फिर्ता लैजान 90 लाख रूपियाँसम्म खर्च हुने पनि टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ। तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको महिलातर्फ नेपाल पहाडी प्रहरी जवान लाक्पा निमा शेर्पा प्रथम हुनुभएको छ। सोलुखुम्बुको खुम्बु पासुङ नामो गाउँपालिका 4 स्थित सगरमाथा आधार शिविरबाट शुरू भएको 42 किलोमिटरको पूर्ण म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै शेर्पाले पहिलो स्थान हासिल गर्नुभएको छ। इलाका प्रहरीकाले बेलबारी मोरङ दरबन्दी भई हाल नेपाल प्रहरी शारीरिक संगठन तथा खेलकुद शिक्षालय महारानगंज काठमाण्डुमा कार्यरत वहाँले निर्धारित दूरी 4 घण्टा 34 मिनट 46 सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जित्न सफल हुनुभएको छ। महिलातर्फै प्रतिस्पर्धामा दीपकला कुलुङ 5 घण्टा 32 मिनट 3 सेकेण्डमा दूरी पार गर्दै दोस्रो हुनुभएको छ भने आङबानी शेर्पाले 6 घण्टा 28 मिनट 44 सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको छ।
यस्तै पुरूषतर्फको अल्ट्रा म्याराथनमा मनकुमार रोका मगर प्रथम हुनु भएको छ। उहाँले अत्यन्तै कठिन मानिने उक्त दौड 7 घण्टा 37 मिनट 8 सेकेण्डमा पूरा गर्नु भएको हो। उहाँले 91 किलोमिटर दूरी पूरा गर्नु भएको छ। यस्तै मिलन पुलिङले 8 घण्टा 1 मिनट 11 सेकेण्ड सहित दोस्रो स्थान तथा जंगदेव कुलिङले 8 घण्टा 22 मिनट 25 सेकेण्ड सहित तेस्रो स्थान हासिल गर्नु भएको छ। विश्वकै उच्च स्थानमा आयोजना हुने यस चुनौतीपूर्ण म्याराथनमा विजेता खेलाड़ीले साहस धैर्य र क्षमताको उत्कृष्ट प्रदर्शन गर्दै नयाँ कीर्तिमान सहित सफलता हासिल गरेका छन्। रामेछाप जिल्लाको लिखु तामाकोशी 5 निवासी 25 वर्षीय सरिता म्यागेन लामा घिसिङले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्न भएको छ। उहाँले मे 27 तारीकका दिन बिहान 5:15 मा सगरमाथाको शिखरमा पाइला टेक्नु भएको हो। अदम्य साहस र दृढ संकल्पकी प्रतिमूर्ति सरिताले सगरमाथा आरोहणको पूर्व तयारी स्वरूप सबै वर्षको अप्रिल 10 लोबुचेन मार्गको समेत सफलतापूर्वक आरोहण गर्नु भएको थियो। सरिताले आफ्नो यस साहस सफलतालाई नेपालको साहसिक पर्यटन र पर्वतारोहण क्षेत्रको प्रवर्धनमा लगाउने लक्ष्य राख्नु भएको छ। नेपालमा लुकेर रहेका प्राकृतिक सौन्दर्यता तथा यस क्षेत्रमा रहेका पार अवसरहरूलाई विश्व सामु चिनाउन आफू प्रतिबद्ध रहेको समेत उल्लेख गर्नु भएको छ। सोलुकुल्लुको सोलो दुधकुण्ड नगरपालिका भित्रका 4 जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ। डाक्टर थोमस बास्तोराको संयोजनमा स्थापना गरेको विद्यावारी द्विलक्ष्य पुरस्कार कार्यक्रम अन्तर्गत शैक्षिक सत्र 2081-2082 कक्षा 8 को परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल छात्र छात्रालाई नगद पुरस्कार मेडल र प्रमाणपत्र सहित शुक्रबार सम्मान गरिएको हो। सल्लुरी स्थित एक होटलमा सम्पन्न कार्यक्रममा सोलुकुल्लुका सीटीएका अध्यक्ष रोहित प्रसाद बास्तोलाको अध्यक्षता तथा पुरस्कारका संरक्षण एवं संयोजन डाक्टर थोमस बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त विशेष समारोहमा बोल्दै संस्थाका संरक्षक डाक्टर बास्तोला लगायत अन्य वक्ताहरूले यस्ता प्रोत्साहनमुखी र रचनात्मक कार्यक्रमहरूले विद्यार्थीहरूमा सकारात्मक प्रतिस्पर्धात्मक क्षमता र आत्मविश्वास बढ़ाउने विचार व्यक्त गर्नु भएको छ। यसपटक सम्मानित हुने जीवनदार विद्यार्थीमा वर्मा माध्यमिक विद्यालयका जनक भुजेल, जिन्देशी माध्यमिक विद्यालयकी छात्रा रेमी कारबाई, जनजागृति माध्यमिक विद्यालयकी छात्रा शर्मिला तामाङ र तकसिन्धु माध्यमिक विद्यालयका छात्र बाबा जङ्गु तामाङ रहनु भएको छ। ती विद्यार्थीलाई दुई भविष्यको अध्ययनमा थप ऊर्जा प्रोत्साहन र प्रेरणा मिलोस् भन्ने पवित्र उद्देश्यले पुरस्कार प्रदान गरेको आयोजक संस्थाले जनाएको छ। सोलु दुधकुण्ड नगरपालिका 4 फाप्लोमा अवस्थित सानो दुधकुण्ड मन्दिर परिसर सरसफाई गरिएको छ। शुक्रबार जिल्ला प्रहरी कार्य र नेपाली सेनाको सक्रियतामा सरसफाई गरिएको हो। धार्मिक सम्पदाहरूको संरक्षण तथा परिसरको वातावरण सफा सुग्घर राख्ने उद्देश्यले मन्दिर सरसफाई गरिएको जिल्ला प्रहरी कार्य सोलुकुण्डका प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभयो। गणतन्त्र दिवसको अवसरमा नेपाल प्रहरीको टोली र दुर्गा बक्सगंज सुरक्षा गुरूमा सल्लेरी सोलुकुण्डबाट खटिएका नेपाली सेना लगायतको टोलीले मन्दिर सरसफाई गरेको हो। सदरमुकाम सल्लेरीबाट 30 कोस उत्तरमा पर्ने सानो दुधकुण्डमा रहेको पानी सेतो देखिने भएकाले यसलाई दुधकुण्ड भनिएको छ। समुद्री सतहबाट 4,600 मिटरको उचाइमा पर्ने सानो दुधकुण्डमा जनै पूर्णिमाको अवसरमा भव्य मेला लाग्ने गर्छ। सगरमाथा दिवसको अवसरमा शुक्रबार काठमाण्डमा एक विश्व समारोहका दुस्साहसिक युवा पर्वतारोही मिङमा दोन्दो शेर्पालाई सम्मानित गरिएको छ। दोलाखाको जिरी नगरपालिका निवासी शेर्पाले हालसम्म 6 पटक सगरमाथाको सफलतापूर्वक आरोहण गरिसक्नु भएको छ। पर्वतारोहण प्रशिक्षकका रूपमा कार्यरत शेर्पाले विक्रम सम्वत 2079 वैशाख 24 गते पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेक्नु भएको थियो। उहाँले हालसम्म संसारका 8,000 मिटर भन्दा अग्ला 8 टन मालको सफल आरोहण गरेर कीर्तिमानी समेत कायम गरिसक्नु भएको छ। नयाँ बानेश्वरमा उमोजा कफीमा सम्पन्न उक्त सम्मान कार्यक्रममा माउन्टेन गाइड एसोसिएशन नेपालका अध्यक्ष सञ्जीव गुरूङले शेर्पालाई सम्मान पत्र प्रदान गर्नुभएको थियो भने अन्नपूर्ण पुरस्कार दैनिक सम्पादक बालकृष्ण बस्नेतले दोस्रोलाई उठाएर सम्मान व्यक्त गर्नुभएको थियो। तेन्जिङ
सर्व शेर्पा ओपन लेदर क्लाइम्बिङ प्रतियोगिताको तेस्रो संस्करणको उपाधि रोमको प्रति र स्वस्तिका चौधरीले जितेका छन्। शुक्रबार काठमाण्डु स्थित स्पोर्टमा सम्पन्न प्रतियोगितामा रोनक पुरूषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बनेका छन्। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक तथा यूएस नेपाल क्लाइम्बर्स एसोसिएशनको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरूष र महिला दुवै विधामा प्रतिस्पर्धा गरिएको थियो। पुरूषतर्फ रोनक प्रति विजेता बन्दा मिर्को लोरेस दोस्रो र तेन्जिङ डाटिङ राई तेस्रो बन्नु भएको छ। यस्तै महिलातर्फ स्वस्तिका चौधरी च्याम्पियन बन्दा एंगिला शेर्पा दोस्रो र पञ्चमाया तामाङ तेस्रो बन्नु भएको थियो। दुवै विधाका विजेताले 50,000, दोस्रोले 30,000 र तेस्रोले 20,000 रूपियाँ नगद सहित पुरस्कार प्राप्त गर्नु भएको छ। प्रतियोगिताको फाइनल चरणमा 6 जना पुरूष र 6 जना महिला गरी 12 जना खेलाड़ी पुगेका थिए। पुरूषतर्फ एक विदेशी आरोही पनि फाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताको फाइनल कार्यक्रममा प्रतिनिधि सभा सदस्य निन्मा ज्ञानबो शेर्पा तथा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। विशिष्ट अतिथिका रूपमा तेन्जिङ नोर्गे शेर्पाका छोरा जामलिङ तेन्जिङ नोर्गे सहभागी बन्नु भएको थियो। कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, नेपाल पर्वतारोहण संघका अध्यक्ष फुगेलजन शेर्पा, यूएस नेपालका क्लाइम्बिङ एसोसिएशन च्याप्टरका संयोजक लक्ष्मण तामाङ तथा नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएशनका महासचिव सन्तोष माडेन लगायतको उपस्थिति रहेको थियो। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका अध्यक्ष तुलसिंह गुरूङले पहिलो पटक लेदर क्लाइम्बिङ विधामा प्रतियोगिता आयोजना गरेकाले यस वर्षको प्रतियोगिता विशेष रहेको उल्लेख गर्नु भएको छ। खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दुधकोशी स्थित रबुवा घाटमा उत्पादन गर्न लागेको 670 मेगावाट क्षमताको दुधकोशी जलाशयुक्त जलविद्युत आयोजना अगाडि बढ़ने भएको छ। नेपाल सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 को बजेटमा दुधकोशी जलाशयुक्त जलविद्युत आयोजना समावेश गरेपछि आयोजनाको काम अगाडि बढ़ने निश्चित भएको छ। दुधकोशी जलाशयुक्त जलविद्युत आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढ़ाउने गरी अर्थमन्त्री डाक्टर स्वयं मुवागले बजेटमा समावेश गर्नु भएको छ। दुधकोशी आयोजना संचालनका लागि ठेक्का आह्वान गरेर आयोजनाको काम अगाडि बढ़ाउने अर्थमन्त्री डाक्टर वाग्ले बजेट भाषण मार्फत जानकारी दिनुभएको छ। गणतन्त्र दिवस 2083 को अवसरमा ओखलढुङ्गाको मानेभञ्जन गाउँपालिका छ स्थित सुनकोशी र दुधकोशी नदीको संगम स्थल मूर्तिघाटमा विशेष कार्यक्रम गरी दिवस मनाइएको छ। जिल्ला समन्वय समिति ओखलढुङ्गाको आयोजनामा सम्पन्न कार्यक्रममा ओखलढुङ्गा खोटाङ र उदयपुरका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको मुख्य सहभागिता रहेको थियो। सो अवसरमा ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्व बोकेको मूर्तिघाटमा तीन जिल्ला जोड्ने दुईवटा चुलिङ्गे पुलको औपचारिक उद्घाटन गरिएको छ। जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख टेकराज भट्टराई, खोटाङका पूर्व सांसद टेक बहादुर राईले संयुक्त रूपमा रिबन काटेर पुलको उद्घाटन गर्नु भएको छ। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो नीतिगत प्राथमिकता सार्वजनिक गरेको छ। आर्थिक मामला तथा योजना मन्त्री विदुर कुमार लिङथेनले शनिबार कोशी प्रदेश सभामा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा स्वच्छ, सुखी र समन्त प्रदेश निर्माणको लक्ष्य केन्द्रमा राखिएको छ। जनमुख्य सेवा प्रवाह, दिगो भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रको सबलीकरण, स्वास्थ्य, शिक्षा र सामाजिक न्याय सहितको समावेशी विकासलाई बजेटको प्राथमिकतामा राखिएको छ। प्रदेश सरकारले सार्वजनिक गरेका सेवा प्रवाहलाई प्रभावकारी बनाउन डिजिटलाइजेशनलाई जोड़ दिएको छ। विकास आयोजनाहरूको कार्यान्वयनमा हुने ढिलासुस्ती अन्त्य गर्न र नतिजामा आधारित वित्तीय अनुगमन तथा मूल्यांकन प्रणालीलाई कडाईका साथ लागू गर्ने प्राथमिकतामा उल्लेख छ। आगामी बजेटले कृषि क्षेत्रलाई प्रदेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्वीकार गरेको छ। कृषिको आधुनिकीकरण, एन्ट्रीकरण र व्यवसायीकरण मार्फत उत्पादन उत्पादकता वृद्धि गर्ने लक्ष्य राखेको छ।
अल इण्डिया गोल्ड कप क्रिकेटमा नेपाल एकको टोली आफ्नो पहिलो खेलमा केरला क्रिकेट एसोसिएशनको टोलीसँग पराजित भएको छ। हिजो भएको खेलमा केरलासँग नेपाल एकको टोली र कोलिन्स डीएलएसका आधारमा 15 रनले पराजित भएको हो। केरलाले दिएको 332 रनको लक्ष्य पछ्याएको नेपालीले 22 ओभर 3 ओभरमा 3 विकेट गुमाएर 134 रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो। निरन्तर पानी परेपछि डीएसएल आधारमा नेपालले पराजित भएको छ। नेपालीका लागि देव खनालले 57 र अर्जुन कुमारले 50 रन बनाएका थिए। कप्तान अनिल शाहले 19 रनमा जीवित रहेका थिए। यसरी भारतको देहरादूनमा ब्याटिङ गरेको केरलाले निर्धारित 50 ओभरमा 7 विकेट गुमाएर 331 रन बनाएको थियो। केरलाका लागि मोहम्मद इमरानले 122 रनको शतकीय पारी खेलेका थिए। अवस्त बिहान 7 बजेको खेल समाचारबाट अन्जु कार्की विदा हुन्छु। बिहान 10 बजे खेल हल्का लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सेलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: connects to your heart. Radio FM 101.2 MHz.
1: कहाँ पुगे मंचन प्रतिनिधि को मंचन विनियोजित बजेट को काम र प्रभावकारिता नागरिक को गुनासो र सुनवाई समग्र स्थानीय तह को विकास र सिद्धि नेता सुनन गांवपालिका सुनखुम्ब को सहकार्य में उत्पादित रेडियो कार्यक्रम हाम्रो नेता सुनन हरेक महीना को पहले सोमवार और अंतिम सोमवार सात से साढ़े सात बजे देखि आठ बजे समय सुरू एफएम 101.2 मेगाहर्ज डब्ल्यूडब्ल्यूडब्ल्यू सुरू एफएम को पेज मार्फत विश्वभर सुन सकने
0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
2: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
3: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
3: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज सारुल काठमाडौँ जाऊ
2: किन र अंकल त्यो राम्रो कलेज हो र
3: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
2: अनि पढाइ चाहिँ के हुँदो रहेछ
3: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
3: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरूङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
3: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
2: त्यसो भए त म त यही जाने भए
3: म पनि विनायक सिद्ध कलेजमै पढ्छु

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय पूर्ति प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: होइन
3: एकान्छा, गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडे संसार भेटिन्छ अरे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चेकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालनले कति साह्रो हुँदैछ?
3: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।

0: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओनलाइन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9585017979
0: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
1: हिंसाबाट बचौ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्नी हिंसाको गुच्छमा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई स्वास्थ्य प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा स्वास्थ्य प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना
1: अदालत सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट नीतिको सेवाहरु प्राप्त गर्न सकिने हुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएन अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
0: प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान।

0: स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गाडमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षित आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। वा महिला शिक्षक तह प्राथमिक तृतीय वा संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा शीर्ष रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति स्थान यही जेठ 14 गते 11 बजेदेखि 302 बजेसम्म। गार्मा मापी कारमा परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुनु गरी आवश्यक कागजातहरू एसई र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2-2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल पर्यन्त पनि पठाउन सक्नेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनय सिंह तामाङ 98 42 96 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98 51 18 73 82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय श्री टिपुण्ड नगरपालिका सहर सुरुखुम्बु।

0: लु एफ एम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: तथा ध्वनामाई अफसेट प्रेस सोलु दुर्पुर नगरपालिका 5 सोलु कुम्बु
2: फाइन प्रोडक्ट्स पालेको हो
3: राष्ट्रको स्थान किसान
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल।

0: नमस्कार कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ म मिलन तिमिरसिंह समसामयिक विषयमा छलफल हुने यो कार्यक्रम काठमाडौंमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। राष्ट्रीय मानवाधिकार आयोगले नवयुवा आन्दोलनका क्रममा भएका घटनामा तत्कालीन सरकारका प्रमुखदेखि मन्त्रीहरू र अहिलेको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति सहित 17 जना सांसदलाई अनुसन्धान गर्न सिफारिश गरेपछि यो प्रतिवेदनको कार्यान्वयनलाई लिएर धेरैको चासो बढ़ेको छ। मानवाधिकार आयोग भनेको संविधान अनुसार गठन भएको संवैधानिक संस्था भएकाले पनि यो प्रतिवेदनले कानूनी रूपमा के अर्थ राख्छ र यसको सिफारिश कार्यान्वयन गर्न सरकार बाध्य छ कि छैन भन्नेमा चासो बढ़ेको हो। आयोगले मानवाधिकार उल्लंघनका घटनामा छानबिन गर्ने र दोषीमाथि कार्यवाहीको सिफारिश गर्न सक्ने संवैधानिक व्यवस्था छ। मानवाधिकार उल्लंघन गर्ने व्यक्ति वा संस्था विरूद्ध मुद्दा चलाउन आवश्यक परे कानून बमोजिम मुद्दा दायर गर्न समेत आयोगले सिफारिश गर्न सक्छ। ती सिफारिश कार्यान्वयन नगर्ने पदाधिकारी वा संस्थालाई संविधानको धारा 149 को 2 ज अनुसार आयोगले मानव अधिकार उल्लंघनकर्ताका रूपमा अभिलेख राख्न सक्छ। तर संविधानको यस्तो व्यवस्था विपरीत आजसम्म आयोगले जति पनि घटनामा छानबिन गरेर सिफारिश गरेको छ त्यसको कार्यान्वयनमा सरकार उदासीन देखिँदै आएको छ। आयोगले यो प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रमेश लेखक संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघनकर्ता भन्दै कानून बनाएर कार्यवाही गर्न सिफारिश गरेको छ। यस्तै तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खातुन सशस्त्र प्रहरीका महानिरीक्षक राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख उदराज थापालाई मानव अधिकार उल्लंघनकर्ता भन्दै भविष्यमा सरकारी सेवामा काम नदिन सिफारिश गरेको छ। आयोगले उनीहरू मात्र होइन भदौ 23 मा गोली चलाउने सुरक्षाकर्मीमाथि पनि थप अनुसन्धान गर्न भनेको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौ 24 गते नक्खु जेलबाट निस्केपछि देशभरि जेल तोड्ने घटना बढ़ेको त्यहाँबाट निस्किएका कैदी बन्दीले अहिलेसम्म नागरिकको सम्मानपूर्वक र शान्तिपूर्वक बाँच्ने तथा अपराध पीड़ितको हक हनन भएको उल्लेख गर्दै आयोगले अनुसन्धान गर्न भनेको छ। लामिछानेलाई कानून विपरीत बाहिर निकाल्न रासोपाका सांसदहरू हरि ढकाल मनिष दाल लगायतको भूमिका स्पष्ट देखिएको भन्दै आयोगले उनीहरूमाथि कारागार ऐन अनुसार फौजदारी अनुसन्धान गर्न सिफारिश पनि गरेको छ। त्यस्तै रासोपाका सांसद तथा हामी नेपालका अध्यक्ष सुधन गुरूङले भदौ 23 को शान्तिपूर्ण आन्दोलनको नेतृत्व लिएपछि हुलदंगा बढ़ेको भन्दै थप छानबिन गर्न पनि सिफारिश गरेको छ। भदौ 24 मा नेपाली सेनाले सिंह दरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत नगरेको आयोगको निष्कर्ष छ। पूर्व प्रधानमन्त्री सुशीला कार्की पूर्व गृहमन्त्री ओम प्रकाश अरियाल लगायतको अभिव्यक्तिले आन्दोलन भड्किन दुरूस्थान भयो कि भएन भन्नेबारे थप अनुसन्धान गर्न आयोगले भनेको छ। सुशीला कार्कीको सरकारले भदौ 23 र 24 को घटनामा छानबिन गर्न बनाएको जाँचबुझ आयोगका अध्यक्ष पूर्व न्यायाधीश गौरीबहादुर कार्कीलाई समेत आन्दोलनका क्रममा भड़काउपूर्ण अभिव्यक्ति दिएको भनेर छानबिन गर्न मानवाधिकार आयोगको सिफारिश छ। आयोगले आफ्नो सिंगो प्रतिवेदन सार्वजनिक नगरेर त्यसको निर्णय र सिफारिश खण्डको सारांश मात्र सार्वजनिक गरेको हो। आजको कार्यक्रममा हामी भदौ 23 र 24 को आन्दोलन बारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन र यसको कार्यान्वयनमा केन्द्रित रहेर आज हामी कुरा गर्छौं। हामीसँग हुनुहुन्छ फौजदारी कानूनका जानकार अधिवक्ता अंजिता खनाल, वहाँ नेपाल बार एसोसिएशनको पूर्व महासचिव समेत हुनुहुन्छ। अंजिता खनालज्यू तपाईलाई उज्यालोमा स्वागत छ। राष्ट्रिय मानवाधिकार आयोगले केही दिन अघि नवयुवा आन्दोलन बारे एउटा प्रतिवेदन सार्वजनिक गर्यो, तपाईँ यो प्रतिवेदनलाई कसरी हेर्नु भएको छ?
1: यो मानव अधिकार आयोगले मानव अधिकारको सन्दर्भमा प्रतिवेदनहरू पेश गर्ने प्रतिवेदन बनाउने प्रतिवेदकको रूपमा मानव अधिकार आयोग हो, त्यो संविधानले व्यवस्था गराएको छ। अब यो प्रतिवेदन बनाइरहँदा धेरै कुराहरू छन्, मानव अधिकार आयोगले प्रतिवेदन बनाउने कुरा लामो प्रतिवेदन बनाएको छ होइन, प्रतिवेदन मात्रै बनाएको छैन कि उसले चाहिँ कानूनै बना भनेर व्यक्ति कि घटना विषय वस्तु उठाउनु पर्छ नि त। यो घटनामा यस्तो मानव अधिकारको हुनुभयो यो यस्तो भयो हुनु पर्नेमा अहिले चाहिँ जुन प्रतिवेदन एकदमै ठूलो छ प्रतिवेदन पनि मैले एकदमै खुटै खुटै पढाएँ होइन पढिरहँदा त्यो विषयवस्तु मानव
0: अधिकार
1: मानव अधिकार आयोग चाहिँ कतै कतै चुक्यो मानव अधिकार आयोगले आफ्नो जुरिस्डिक्सन बिर्स्यो भन्ने लाग्छ है
0: आयोगले प्रयोग गरेको त्यो तथ्य प्रमाण र अनुसन्धान प्रक्रिया पनि त्यसरी विश्वसनीय तपाईँले देख्नु भएको छैन
1: तथ्य प्रमाण भन्दा पनि तथ्य प्रमाण त प्रतिवेदन बनाउने क्रममा अनुसन्धान गर्न सकियो अब प्रतिवेदकले आफै हुँदा विषयवस्तु घटना विषयवस्तुको सन्दर्भमा हेर्न पनि सक्यो त्यो कुरालाई अनुसार नमान्नु तर भएको परिणामलाई चाहिँ गलत तरिकाले
0: भनेको तपाईँले तथ्य प्रमाण अनुसन्धानमा चाहिँ विश्वसनीयता देख्न
1: सक्यो विश्वसनीयता भन्दा पनि अब भएभरको सबै घटनालाई उजागर गरिदिनु भएको छ होइन उजागर एउटा विषय त एकदमै कहाँ कहाँ के किन भयो भने हेर्न त सकियो नि त सकिँदा कस्तो प्रकारको मानव अधिकार हुनुभयो भन्ने छैन कि आन्दोलनसँग जोडिनु भएको छ यो आन्दोलन फलानले एकसार बनायो फलानको कारणले बन्यो त्यस्तो तरिकाको व्यक्तिगत रूपमा चाहिँ मानव अधिकार हुनुको विषयवस्तु भन्दा पनि आन्दोलनको विपरीत तरिकाले गएको जस्तो कि त्यस्तो देखिन्छ यो
0: अनि आन्दोलनकारी सुरक्षा निकाय र सरकार तिनै पक्षप्रति आयोगको दृष्टिकोण सन्तुलित देख्नु भएको छैन
1: छैन त्यो पनि छैन मैले त कस्तो गरेको छैन भने मैले अहिले यो मानव अधिकार आयोगको प्रतिवेदनले मानव अधिकार आयोगले जुन प्रतिवेदन बनाउँछ यस्तो प्रतिवेदन बनाउनु हुँदैन भन्ने लाग्छ कि मलाई यो प्रतिवेदनले पनि पूर्वाग्रह पनि व्यक्ति फोकसमा गयो भने पूर्वाग्रह नै भयो मानव अधिकार आयोगले त हुनुभएका मानव अधिकार प्रहरीको हुनु भएको छ होइन अथवा त्यतैजना जेएनजीहरू मर्नु भएको छ मेरोका विषयवस्तुलाई ल है भनेर कारवाहीको दायरामा सिफारिस गर भन्ने चाहिँ म गर्न सकिन्थ्यो कि तर फलानुगुणान यसमा संलग्न देखिन्छन् उहाँहरूलाई चाहिँ छ महिनापछि कानुन भन्ने त कस्तो पूर्वाग्रह हो अथवा मानव अधिकार आयोगले कानुन बनाउने भन्न थाल्यो भने त मानव अधिकार आयोगको अधिकार क्षेत्र कहाँ पुग्छ भन्ने लाग्छ कि मलाई चाहिँ
0: अब अञ्जिता खनालज्यू तपाईँ फौजदारी कानूनका जानकार पनि हुनुहुन्छ नेपाल बार एसोसिएसनको पूर्व महासचिव पनि हुनुहुन्छ आज हामी राष्ट्रिय मानव अधिकार आयोगले नवयुवा आन्दोलनको विषयमा हालै सार्वजनिक गरेको प्रतिवेदनमा केन्द्रित रहेर कुरा गरिरहेका छौं तपाईँले अघि भने जस्तै धेरैले यो प्रतिवेदनलाई लिएर आफ्नो तरिकाले प्रतिक्रिया दिएका छन् र यो विवाद पनि भएको छ तपाईँ आफैले पनि जसरी आउनुपर्ने हो त्यो रूपमा आएन भन्नुभएको छ भने कतिपयले चाहिँ यो कार्की आयोगले भन्नु नसकेको कुरो पूरा गर्न नसकेको कुरो चाहिँ राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा आयो पनि भनेका छन् अब तपाईँले हेर्दाखेरि चाहिँ यसका सकारात्मक है तपाईँले अलिकति धेरै कुरो चाहिँ यो नभएको भए नि हुन्थ्यो त्यसरी नआएको भए नि हुन्थ्यो भन्नुभयो तपाईँले देखेको सकारात्मक कुराहरू चाहिँ केही छन् अथवा नकारात्मक अथवा नसकेका कुरा त अघि नै भन्नुभयो अलिकति यसका
1: यस्तो छ
0: कमजोरी र सबल पक्ष
1: भएको छ मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनका विषयवस्तुको सन्दर्भमा घटनालाई र त्यसको परिणामलाई अनुसन्धान गर्दा अथवा पर्यवेक्षण गर्दा यस्ता यस्ता प्रकृतिका घटनाहरू यही ठाउँमा भए त्यस कारणले गर्दा यो घटनासँग सम्बन्धित व्यक्तिहरू जसको मानव अधिकार हुनु भएको छ त्यसलाई क्षतिपूर्ति दिने जोद्वारा मानव अधिकारको हुनु भएको छ त्यसलाई चाहिँ कारवाहीको लागि सिफारिस गर्न सकिन्छ भन्ने सन्दर्भमा अलिकति फोकस गरिदिएको भए हुन्छ जस्तो लाग्छ मलाई अब आउने विषयवस्तु त एकदमै विस्तृत तरिकाले आएछ त्यो सकारात्मक कुरो हो किनभने घटना परिणामलाई त हेर्न सक्यो नि त बुझ्न सक्यो नि त यो त दस्तावेज पनि हो अभिलेख पनि हो यो भोलिको लागि इतिहास पनि हो कहाँ कस्तो प्रकारको घटना घटेको रहेछ त भन्ने कुरा त मानव अधिकार आयोगको यो प्रतिवेदनले छैन बनाइरहेको छ नि त त्यो बनाउँदा बनाउँदै पनि घटनापछिको परिणाम चाहिँ अलिकति पूर्वाग्रही भयो भन्ने लाग्छ कि मलाई चाहिँ सिफारिसको लागि मानव अधिकार आयोगले राज्यसँग आह्वान सिफारिस गर्नुको लागि आह्वान गर्न सक्छ सिफारिस गर भन्न सक्छ होइन तर कारवाही नै गर भनेर भन्न त कसरी सक्छ र त्यो चाहिँ मलाई लाग्दैन
0: कारवाहीको सिफारिस गर्न सक्दैन
1: कहाँ सिफारिस गर्ने हो फलानलाई छ महिनापछि कानुन बनाएर कारवाही गर्न भन्न त सक्दैन
0: सिफारिस नै गर्नुको अधिकार चाहिँ
1: छैन मानव अधिकार
0: अब यो आयोगको प्रतिवेदनले सरकारले दिएको मुख्य सन्देश के हो जस्तो लाग्छ तपाईँलाई
1: मलाई चाहिँ अब यो सन्देश मानव अधिकार आयोगको त्यो बेलाको जेएनजी आन्दोलनमा घटेका घटनाका विवरणहरू पश्चात पनि अहिले घटना घटिसकेपछि निर्वाचन भएपछि सरकारमा आएका धेरै मान्छेहरू त्यो प्रतिवेदनमा हुनुहुन्छ भनेपछि त्यो प्रतिवेदनले अहिले सरकारलाई के भन्छ तिमीहरूले तिमीहरूकै कारणले घटना घट्यो तिमीहरू कारवाहीको दायरामा छौ है भन्ने कुराको सन्देश त दिएको छ तर त्यो सन्देश दिइरहँदा पनि हरेक आन्दोलन

0: आफ्नो सूचना कार्यालयलाई बुझाउनु पर्ने कार्यालयको सिफारिस उहीँबाट हुन्थ्यो र सरकारबाट हुन्थ्यो. अब ढिलो पनि भयो. प्रतिवेदनले उठाएका विषयवस्तु अनुसन्धानसँग भएको प्रतिवेदनले उठाएको विषयवस्तु घटना प्रकृतिसँग मिल्दो जुल्दो पनि छ. त्यो नभएको होइन. तर मानव अधिकार आयोगले जुन तरिकाले अपेक्षाकृत रूपमा चाहिँ आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर सिफारिसका कुरा कानूनका कुरा उसले गरेको छ नि त्यो चाहिँ एकदमै मिल्दैन.
1: अब अलिकति जे भए पनि प्रतिवेदन सार्वजनिक भयो होइन. अब यसका चाहिँ पक्ष विपक्षमा जे जस्तो कुरा गरे पनि अब यसको कार्यान्वयन प्रक्रिया नि यसको यसबारे धेरैलाई चासो छ. यो चाहिँ अब यो सिफारिस गरिसकेपछि मानवाधिकार आयोगको ऐन नियम अनुसार अथवा यो फौजदारी कानूनको चाहिँ तपाईँ अलिकति जानकार भएको हिसाबले यसको कार्यान्वयन प्रक्रिया चाहिँ अब कस्तो हुन्छ?
0: यस्तो हुन्छ. हामीले फौजदारी कानून कुनै पनि पीड़ितले यो मान्छे मेरो पीड़क हो भन्ने कुरो थाहा पाइरहेछ कि थाहा पाउँदा थाहा पाउँदै पनि ऊ पीड़ित भइरहेछ भने उसले किन फौजदारी न्याय पाउन पुगेको नभए गर्न सक्छ नगर्ने होइन. त्यो हामीले गर्नु पनि पर्ने थियो. गरिएको पनि छैन. हामीले के भयो भने जनजी आन्दोलनपछि एउटा सरकार बन्यो. त्यो सरकारले चुनावको घोषणा गर्यो. घोषणा गरेपछि चुनावमा मान्छे हुने त त्यो फौजदारी कारवाहीतिर कोही पनि लागेनन् होइन. किन लागेनन्? अब कसैको खुट्टै भाँचिएको छ, कसैको मृत्यु भएको छ, अब अथवा कसैको के भएको छ, जस्तो सरकार प्रहरी मरेको छ, प्रहरीले मार्नेलाई किन कारवाही नगर्ने त होइन. त्यति बेला पनि गर्न सकिन्थ्यो. त्यो गरेको अवस्था छैन. तर अहिले आएर हामीले कतिको फौजदारी न्याय प्रणालीभित्र पनि हतियारका क्वेसनहरू उठाउँ होइन. हामी अब त भदौको 21 भनेको त आज कति हो?
1: भदौ 23-24
0: छ महिना कटिसक्यो. फौजदार न्याय प्रणाली अनुसार नै हामीले कारवाही गर्ने कुरा गर्नु हतियारका क्वेसनहरू पनि त आउँला नि. त्यो कुरोले गर्दा सरकारले प्रतिवेदनले गरेको सिफारिस अहिलेको सरकार हिजोको जनजी आन्दोलनको सरकारमा चाहिँ कता कता नमिला जस्तो छ. तर हामीले यदि म कसैद्वारा पीड़ित भइरहेको छु भन्ने कुरो आफूलाई थाहा छ, हकमा पनि छ भने चाहिँ फौजदारी न्याय पहिला भन्न सकियो.
1: त्यो चाहिँ पीड़ितले सकियो होइन. अहिले यो प्रतिवेदनको कार्यान्वयनको कुरा के हुन्छ?
0: प्रतिवेदनको कार्यान्वयन चाहिँ अब मानव अधिकार आयोगका प्रतिवेदनको कानूनहरू अथवा सरकारको सरकारले बनाएको प्रतिवेदनको कानून कति धेरै कानून भएको छ हामीले हेरेछौँ होइन. विगतमा हेर्दा सायद सत्ता परिवर्तन हुनेका प्रतिवेदनहरू छन् त. जस्तो के अरे साई आयोग नै किन नहोस् होइन. अहिले हामीले उसको प्रतिवेदन कार्की आयोगको प्रतिवेदनमा नि के सरकारले प्रयोग गराएछ तर सबै अनुसन्धानको हिँडमा राखेको छ भने चाहिँ के गराएछ हामीलाई थाहा पनि छैन. भलै सर्वोच्च अदालतले कार्की आयोग चाहिँ संवैधानिक छैन, कानून छैन भनेर बोलेको पनि छ. त्यति गर्नुमा अब यो प्रतिवेदन सरकारले कानून गर्नुपर्ने जस्तो हो गर्नुपर्ने हो. तर यो प्रतिवेदन चाहिँ कस्तो भएर आयो भने अहिले ढिलो लक्ष्य भन्दा पनि समयमा आइदिनु पर्यो नि त. समयमा आएर आन्दोलन पश्चात बनेको त्यो सरकार छ नि, त्यो सरकारलाई बुझाइदिएको भए त अलि सजिलो हुन्थ्यो होला नि त. त्यो सरकारले चाहिँ अब यसै बाजु गरेको विषयवस्तु त कति कारण होला नि होला नि मलाई चाहिँ श्रद्धा लाग्छ.
1: अब यसको कानूनी अर्थ चाहिँ नि यो मानवाधिकार आयोगको प्रतिवेदनको कानूनी रूपमा यसको अर्थ र यसको सिफारिस कार्यान्वयन गर्न चाहिँ सरकार बाध्य हुन्छ कि हुँदैन?
0: अब सिफारिस गर्ने हो, कार्यान्वयन गर्ने भनेको कुरो चाहिँ अहिलेसम्म त्यस्तो देखिएको छैन.
1: भने सरकारलाई बाध्यता हुन्छ हुँदैन? त्यो
0: बाध्यता भन्नाले पनि सिफारिस गरेका छ सरकारले, सिफारिस गरेको कुरोलाई के बाध्यता हुन्छ र होइन. तर यति कुरो हो कि यो यस्तो निकाय हो जुन निकाय चाहिँ मानव अधिकार हुनुको सन्दर्भमा निर्माण भएको संस्था हो होइन. संवैधानिक आयोग हो. त्यस कारणले गर्दा राज्यसँग स्वतन्त्र हुन्छ तर राज्यद्वारा निर्माण भएको नि त. त्यस कारणले गर्दा को नि छ. अब हामीले चाहिँ कतिचोटि यो आयोगले सिफारिस गरेका विषयवस्तुसँग कार्यान्वयन भएको नदेखेको के विषयवस्तु कार्यान्वयन भएको देखिन्छ त्यस्तो बाध्यात्मक रूपमा अहिलेसम्म देखेकै छैन. हामीले पाएको पनि छैन. हिजोको द्वन्द्वको कालमा पनि त्यस्ता घटनाहरू छन् जस्तो बसेर त्यसोटिको आन्दोलनको विषयवस्तुमा पनि छन्। त्यस कारणले गर्दा मलाई चाहिँ कस्तो लाग्छ भने यो आएको प्रतिवेदन साँच्चै नै कार्यान्वयन गर्नको लागि गराउने हो भने सुशीला कार्की सरकारलाई प्रधानमन्त्री हुँदा
1: यदि सरकारले मानौ उदाहरणको लागि अब यो कार्यान्वयन गर्ने तहमा पुगेर कार्यान्वयन गर्न थाल्यो भने चाहिँ त्यहाँ जहाँ जहाँ नाम आएको छ अहिले सरकारमा भएका होइन राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू धेरै नाम छ त्यसपछि सुरक्षा निकायकामा काम गर्ने व्यक्तिहरू कोही चाहिँ अवकाश पाइसक्नु भएको कोही अवकाश नपाउनेहरूको काम गरिरहनु भएको नाम छ उहाँहरूको हकमा के हुन्छ उहाँहरूलाई पर्ने असर के हुन्छ कार्यान्वयन सुरु भइहाल्यो भने
0: अब कानुन हुन्छ कि हुँदैन सिफारिस गर्ने कुरा हो कानुन हुन्छ कि हुँदैन त्यो उहाँको प्रतिवेदनकै आधारमा त्यो घटनासँग उहाँ हो भन्ने कुरा त स्पष्ट हुन सक्छ नि त उनले त प्रतिवाद गर्न सक्ने अवस्था रह्यो नि त त्यस कारणले गर्दा यही प्रतिवेदनको आधारमा उहाँहरू चाहिँ अब तपाईँले खोलेको जस्तो निलम्बित हुने त्यस्तो चाहिँ हुँदैन
1: अनुसन्धान गर्ने तहमा पुग्यो
0: भने यदि अनुसन्धान गर्ने तहमा पुग्यो सरकार भने त्यो चाहिँ खोज्दा नआएको हिसाबमा अगाडि बढ्न सक्छ
1: भनेको जस्तो उदाहरणको लागि अहिले तपाईँले अघि प्रश्न भनिहाल्नुभयो यो ढिलो आयो कार्यान्वयन हुने सम्भावना छैन तपाईँले अघि नै भनिसक्नुभयो नि त राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन यो प्रतिवेदनको लागि प्रतिवेदन आयो तर कार्यान्वयन गर्न सक्ने अवस्था छैन यदि पीड़ितहरूले चाहिँ अर्कै तरिकाले न्याय माग्नुभयो भने फेरि त्यो अर्को चरणको कुरा भयो तर हामीले प्रतिवेदनलाई मात्रै हेर्ने हो भने चाहिँ कार्यान्वयन हुने सम्भावना त्यति देखिँदैन होइन यो प्रतिवेदन आएको समयले हेर्दाखेरि पनि यदि कार्यान्वयन भइहाल्यो भने सुरु भइहाल्यो भने चाहिँ अनुसन्धानको तहमा गयो भने त्यहाँ जजसको नाम आछ र उहाँहरू अहिले जुन जुन पदमा हुनुहुन्छ
0: त्यो चाहिँ अनुसन्धानको हिसाबले
1: अनुसन्धानको लागि उहाँहरूले छोड्नुपर्ने अवस्था
0: हुनसक्छ यस्तो हो हामीले यो मानव अधिकार आयोग नेपालमा मात्रै सीमित पनि होइन कि यसका त धेरै इन्टरनेसनल पनि हाम्रो आयोग इन्टरनेसनल एन्टिटी छ कि प्रतिवेदनमा आएको कुरो सत्य तथ्य हो उहाँले घटना विवरणहरू टन्नै दिनुभएको छ होइन प्रतिवेदनमा उसले गरेका कुराहरू घटनासँग जोडिएको पनि हो अब यी विषयवस्तुलाई चाहिँ हामीले भोलि अब अन्तर्राष्ट्रिय मानवाधिकारको सन्दर्भमा हेर्नु हो भने कस्तो भने म एउटा व्यक्ति त्यो घटनासँग सम्बन्धित भए मलाई चाहिँ मानवाधिकार उल्लङ्घन गरेको सूचीभित्र राखेका छ भने अन्तर्राष्ट्रिय निकायले मलाई हेर्ने त्यसको चाहिँ फरक हुन सक्छ फरक हुन्छ त्यो किनभने मानव अधिकार आयो भने पनि मानव अधिकार त अन्तर्राष्ट्रिय अनुबन्धसँग त हामी जोडिएको छ नि त जोडिरहँदा त्यो विषयवस्तुले चाहिँ मलाई व्यक्तिगत रूपमा चाहिँ असर पर्ने भयो
1: जस्तो यो मानव अधिकार उल्लङ्घन गर्ने व्यक्ति वा संस्था विरूद्ध मुद्दा चलाउन आवश्यक परे कानून बमोजिम मुद्दा तयार गर्न आयोगले सिफारिश गर्न सक्छ र ती सिफारिश कार्यान्वयन नगर्ने पदाधिकारी वा संस्थालाई संविधानको धारा 149 दुई ज अनुसार आयोगले मानव अधिकार उल्लङ्घनकर्ताको रूपमा अभिलेख राख्न सक्छ होइन त र तर संविधानको यस्तो व्यवस्था विपरीत आयोगसम्म आयोगले जति पनि घटनामा छानबिन गर्ने सिफारिश गरेको छ त्यसको कार्यान्वयनमा सरकार चाहिँ योभन्दा पहिले पनि उदासीन देखिँदै आएको छ त अर्को कुरा यो मानवाधिकार आयोगले जुन प्रतिवेदनमा नाम राख्यो होइन यदि सरकारले यो कार्यवाहीको सिफारिश चाहिँ आयोगको सिफारिसँग कार्यान्वयन गरेन भने पनि यसले संविधान यो अन्तर्राष्ट्रिय स्तरमा त यसको असर पर्छ नि होइन जस्तै भन्दा अगाडि हामीले एउटा सेनाको जर्नल
0: अन्तर्राष्ट्रिय स्तरमा चाहिँ व्यक्तिगत असर पर्ने
1: व्यक्तिगत
0: असर पर्न सक्छ व्यक्तिगत असर पर्न सक्छ यो प्रतिवेदनमा उल्लेख गरेका विषयवस्तु साँच्चै कुनै पनि मानव अधिकार संगठन अन्तर्राष्ट्रिय संगठनहरूले पढेका छन् हेरेका छन् भने अब यसमा उल्लेख गरेको विषयवस्तुको विषयमा चाहिँ उहाँले पनि इन्क्वायरी गर्न सक्नुहुन्छ नि त के हो कसो भने गर्न सक्नुहुन्छ तर यो प्रतिवेदनमै उल्लेख गरे जस्तो चाहिँ अलि नहुँदैन है योभन्दा
1: अगाडिको चाहिँ दृष्टान्त के थियो
0: योभन्दा अगाडि जस्तो हामीले द्वन्दकै सन्दर्भमा पनि उठेर विषयवस्तुलाई त टीआरसीको विषयवस्तुसँग जोडेर सेटलमेन्ट गर्ने भनियो नि त त्यही अन्तर्गत हुने अब यसमा त अब सरकारले अहिले के बनाएको छ र बनाएकै छैन बनाएको भए पनि बनाउने भए पनि सुशीला कार्की सरकारले बनाउँथ्यो होला होइन अहिले त खासै केही छैन नि त केही नभाग हुनु भनेर अब यसको सेटलमेन्ट चाहिँ व्यक्तिगत रूपमा मान्छेले मेरो यो हनन भएको छ म यस्तो भएको छु भनेर फौजदारी न्यायपालिका अन्तर्गत गयो भने कारवाहीको दायरामा आउँछ
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी भदौ 23-24 को आन्दोलन बारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन र यसको कार्यान्वयनमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। फौजदारी कानूनका जानकार अधिवक्ता अञ्जिता खनालसँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्न गर्नु होला।
2: Jason Stringer, this is me, and I work in Michelin, worldwide franchise, Indiana, Michigan, and I'm here to tell you what I have to offer, like truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing, number one, worry, they were all about safety, when I go in transit, I'm safe,

0: Seattle's number one tire brand.
1: Classic Day Good 16th Anniversary Offer. Jati ma payo, kheti ma payo. Budget cha package cha pay ke device. Abo internet TV, the Wi-Fi 6 router pani kheti ma payin. Classic Day ko puri puri plan kharid ma har ek hafta. Teen jana rai, teen mahina internet bonus. Ra masik ek jana rai, yu 12,000 ko internet bonus. Sampark 980-100-4477. Classic Day. Jati ma payo, kheti ma payo.
2: के तपाईं ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ
1: यस्तै समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आदेश सम्झनुहोस्
2: हाम्रा सेवाहरू
1: ओपीडी सेवा
2: विशेषज्ञ ओपीडी सेवा
1: निशुल्क औषधि वितरण
2: सशुल्क फार्मेसी सेवा
1: फिजियोथेरापी सेवा
2: अकुपंचर सेवा
1: योग परामर्श सेवा
2: क्रियाकल्प सेवा
1: पूर्व कर्म पंचकर्म सेवा
2: क्षार सूत्र सेवा
1: जलौका सेवा
2: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
2: विस्तृत जानकारीका लागि
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6690 98514-2403

0: छप्पन्नमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिगो नेपालमा तपाईलाई फेरि स्वागत छ। आज हामी भदौ 23 र 24 को आन्दोलन बारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन र यसको कार्यान्वयनमा केन्द्रित रहेर फौजदारी कानूनका जानकार अधिवक्ता अञ्जिता खनालसँग कुरा गरिरहेका छौं। अधिवक्ता अञ्जिता खनालजी, तपाईलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। अहिलेसम्मको कुराकानीमा तपाईले यो राष्ट्रिय मानवाधिकार आयोगले भदौ 23 र 24 को घटनालाई विस्तृत रूपमा उसले त्यहाँ त्यो घटनालाई त्यो तथ्यहरू लिएर आउने काममा त्यो सफल देखियो, तर कार्यवाहीको सिफारिशको हकमा उसले जति चाँडै गर्नु पर्थ्यो योभन्दा अगाडिकै सरकारलाई चाहिँ नवयुवा आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारलाई बुझाउनुहुँदाखेरि जति प्रभावकारिता हुन्थ्यो अहिले उसले ढिला गर्यो, यो कार्यान्वयन हुने सम्भावना त्यति देखिँदैन
1: देख्नुहुन्छ
0: तपाईँले अहिलेसम्म कुरा गर्नुभयो। अब अलिकति हामी यो राष्ट्रिय मानवाधिकार आयोग नै के हो र यसले के काम गर्छ, किन यसका प्रतिवेदन चाहिँ योभन्दा अगाडि पनि सिफारिसहरू कार्यान्वयन भएको थिएनन् भन्ने मलाई कुरा गरौँ होइन। यो राष्ट्रिय मानवाधिकार आयोग चाहिँ खास के हो, तपाईँलाई त्यति नै भन्नुभएको संवैधानिक आयोग हो
1: यो? सुन्नु, यो नेपाल राज्यकै एउटा यस्तो निकाय हो कि संवैधानिक निकाय हो जसले राज्यको विरुद्धमा पनि बोल्न सक्छ कि उसले मानवाधिकारको सँग राज्यले पनि हनन गर्न सक्छ अन्त त्यो विषयमा पनि बोल्न सक्छ, स्वतन्त्र हुन्छ यो मानवाधिकारको सन्दर्भमा। त्यस कारणले गर्दा यसले चाहिँ राज्यले गरेका कुराहरू पनि आफ्नो प्रतिवेदनमा लेख्न सक्यो, व्यक्तिगत रूपमा अथवा कुनै समूहले गरेका कुरा पनि यसले लेख्न सक्यो, तर यो निकाय कार्यवाही गर्ने निकाय चाहिँ होइन, यसले सिफारिस गर्ने हो, प्रेस विज्ञप्ति मार्फत आफ्नो कुरो पनि राख्ने हो होइन, सिफारिस प्रतिवेदन बनाएर सिफारिस पनि दिने हो। तर मलाई कस्तो लाग्छ भने यो प्रतिवेदनलाई पनि अहिले प्रतिवेदनलाई हेर्दा पनि मानवाधिकार आयोगले आफूले

0: मानव अधिकार आयोगको प्रतिवेदनभित्र पर्यो भने अन्तर्राष्ट्रिय स्तरमा हामीमाथि त प्रश्न उठ्छ नि त हो त्यो त्यस कारणले गर्दा हामी चाहिँ कस्तो नि त्यस्तो काम गर्नु हुँदैन है गर्नु हुँदैन कसैले गर्यो भने राज्यले यसलाई चाहिँ कार्यवाही गर्नलाई सिफारिस गर्न सक्छ
1: हो एकदम अब त्यो तपाईँले प्रश्न भन्नुभयो कि राष्ट्रिय मानव अधिकार आयोग एउटा संवैधानिक आयोग हो र उसले मानव अधिकार उल्लङ्घनका घटनाको अनुसन्धान र यदि त्यहाँ कसै कोही दोषी छ भने उसलाई कार्यवाहीको लागि सिफारिस गर्न सक्छ अब अहिलेसम्म नेपालमा जे जति मानव अधिकार उल्लङ्घनका घटना भए यसमा आयोगको भूमिका त्यो अनुसन्धान र सिफारिसको लागि आयोगको भूमिका चाहिँ हामीले कसरी समीक्षा गर्न सक्छौ मूल्याङ्कन गर्न सक्छौ
0: यस्तो मानव अधिकार आयोगले द्वन्द्वको विषयवस्तुमा विषयको सन्दर्भमा पनि हामीले देख्यौं धेरै मान्छेहरू मानव अधिकारबाट प्रताड़ित भएका मान्छेहरूलाई उद्धार गरेका कुराहरू छन् म उद्धार गरेर सरकारलाई बुझाएको कि उसको मानव अधिकार हुनुभयो त्यो व्यक्तिलाई कसरी संरक्षण गर्न सकिन्छ संरक्षण गरेर राज्यलाई बुझाएका धेरै घटनाहरू हामीसँग छन् नभएका होइन तर उनले संरक्षण कारणले लियो लिएर उसले आफै राख्न सकेन नि त राख्न सकेन तर त्यसलाई चाहिँ राज्यलाई बुझायो बुझाउनु जुन व्यक्तिले मेरो अधिकार हुनु भएको छ ल न मानव अधिकार आयोगलाई गुहार छ भने ऊ एकदमै आवश्यक नै उसमा उसको संरक्षणको लागि तयार हुन्छ मानव अधिकार आयोग तर जसले हनन गरेछ नि हनन गरेको मान्छेलाई कारवाही गर्न सक्दैन कि संरक्षण गर्न सक्यो हनन भेटमा पीड़ित मान्छेलाई संरक्षण गर्न सक्यो संरक्षण गर्नको लागि के बाटाहरू अप्नाउन सकिन्छ मानव अधिकारको सन्दर्भमा त्यो सक्छ संरक्षण गरेको व्यक्तिलाई राज्यमा राज्यको उमा पनि दिन सक्छ होइन तर उसले थाहा छ उसले त्यो मान्छेले यो मान्छेको मानव अधिकार गरेको छ पीड़क हो यो भन्ने जान्दा जान्दै पनि मानव अधिकार आयोगले कारवाही गर्न सक्छ सिफारिस कति कारण हुन्छ हुँदैन उसले राज्यलाई बुझाउँछ नि त त्यो राज्यको जुरिस्टिक्सनभित्र पर्छ कि राज्यले गर्यो गरेन उहाँको सरकारको विषय भएन उहाँले प्रतिवेदनमा उसले गर्नुभयो पठाउनुभयो होइन मानव अधिकार आयोगले पठायो तर त्यो पठाएको विषयवस्तुलाई कानुन गर्ने पार त कसको राज्यको हो नि राज्यले गरेन अथवा राज्यले केही पनि गरेन भनेर मानव अधिकार आयोगले फेरि त्यो विषयवस्तु उठाएर त सक्दैन नि त
1: सक्दैन
0: तर यति कुरा हो कि मानव अधिकार आयोगले बनाएको प्रतिवेदन हाम्रो लागि अभिलेख हो
1: एकदम
0: अभिलेख हो यसलाई चाहिँ इन्टरनेसनल रूपमा पनि हेर्न मानव अधिकारको दृष्टिकोणले पनि हेरिन्छ त्यति चाहिँ हो
1: यति बेला तपाईँले प्रश्न भन्नुभयो राष्ट्रिय मानव अधिकार आयोगको भूमिका पनि उनले यो मानव अधिकार बाट पीड़ित मानव अधिकार उल्लङ्घनका घटनाबाट पीड़ितलाई संरक्षण गर्ने र पीड़कलाई कारवाहीको लागि सिफारिस गर्ने र त्यस्ता घटनाको अनुसन्धान गर्ने उसको भूमिका हो उसले सिधै कारवाही गर्दैन कारवाहीको लागि सिफारिस गर्छ अब यसरी काम गर्दा नि जस्तो अब धेरै संवैधानिक आयोगमा त यो राजनीतिक कोटाबाट गएका पदाधिकारी हुन्छन् भनेर आरोप लागिरहेको हुन्छ र कतिपय आयोगका पदाधिकारी गर्ने काममा प्रश्न उठिरहेको हुन्छ अब राष्ट्रिय मानवाधिकार आयोग जस्तो निकायले यो गर्ने अनुसन्धान र कारवाहीको सिफारिस चाहिँ कतिको निष्पक्ष हुने गरेको पाउनु भएको छ
0: अब अहिले दुई वर्ष अगाडि त मानवाधिकार आयोग राज्य सम्बन्धी काम गर्यो भन्ने अन्तर्राष्ट्रिय मानव अधिकार आयोगको एउटा प्रतिवेदन पनि आएको छ नेपालको मानव अधिकार आयोग राज्यसँग मिलेर राज्य पक्षीय कामहरू गर्यो भन्ने पनि आएको छ हामीसँग कस्तो भने मानव अधिकार आयोगमा जति सदस्यहरू हुनुहुन्छ नि त्यो सदस्यहरू आज के हुन्छ थाहा छैन तर भोलि गइसकेपछि उहाँहरू निष्पक्ष हुन जरुरी छ कुनै पोलिटिकल पार्टीसँग जोडेर अथवा राज्यसँगै मिलेर पनि काम गर्नु हुँदैन उहाँले उहाँ स्वतन्त्र हुनु त्यो निकाय नै स्वतन्त्र हो त्यस कारणले गर्दा यसमा निष्पक्षताको प्रश्न जहिले पनि उठिरहन्छ कि स्वतन्त्रताको प्रश्न उठिरहन्छ यदि यो निष्पक्ष र स्वतन्त्र नहुने राज्यले किन यसलाई छुट्टै निकायको रूपमा बनाउनु पर्यो जरुरी छैन नि त राज्य आफै छ अब कति गैर सरकारी संस्थाहरू मानव अधिकारका दृष्टिकोणमा हेर्ने संस्थाहरू पनि छन् तर पनि राज्यले यस्तो संस्था बनाए कि त्यो संस्था निष्पक्ष होस् मैले गरेको कामको विषयमा पनि बोलोस् मैले बनायो तर हामी कहाँ कहिले कहिले त्यस्तो हुँदैन रहेछ त्यो कुरो चाहिँ हामीले दुई वर्ष अगाडि एउटा थाहा पायौँ होइन अब हुँदैन त्यो पायौँ तर पाइरहँदा पनि हामीले के भन्ने विचार गर्नु पर्यो भने मानव अधिकार आयोग निष्पक्ष छ स्वतन्त्र छ यसले राज्यले पनि मानव अधिकार हनन गर्यो भने यसले बोल्छ भन्ने कुरा चाहिँ

0: अहिलेको प्रतिवेदन कार्यान्वयनकारी प्रतिवेदन जुन बनायो र सार्वजनिक गर्यो यसमा पनि उसले निष्पक्ष रूपमा भूमिका निर्वाह गरेका छ भनेर हामीले
1: विश्वास गर्नुपर्छ तर अहिलेको मानव अधिकार आयोगले निष्पक्ष रूपमा छानबिन गर्यो अनुसन्धान गर्यो प्रतिवेदन पनि बनायो प्रतिवेदन बनाउँदा कहीँ कहीँ आफ्नो क्षेत्राधिकार चाहिँ बिर्सिया छ आफ्नो त्यो क्षेत्राधिकार बिर्सनाले उसको भूमिकामाथि प्रश्न चाहिँ उठाएको छ
0: एकदम त्यो पनि प्रश्न पार्नुभयो अन्विता खनालजी तपाईँ फौजदारी कानूनका जानकार अधिवक्ता हुनुहुन्छ नेपाल बार एसोसिएसनको पूर्व महासचिव समेत हुनुहुन्छ अब हामी अलिकति चाहिँ तपाईँले भन्नुभयो कहिले काहीँ उसको भूमिकामा प्रश्न चिन्ह उठे पनि राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष रूपमा मानव अधिकार उल्लंघनका घटनाको छानबिन गर्छ अनुसन्धान गर्छ पीड़ितलाई समर्थन गर्छ र पीड़ितलाई कार्यवाहीको लागि सरकारलाई सिफारिस गर्छ जुन उसले काम गर्दै आएको छ तर उसले सिफारिस गर्ने न प्रतिवेदनहरू जुन सार्वजनिक गर्छ त्यो चाहिँ कार्यान्वयनमा कमजोर देखिन्छ यो चाहिँ किन होला
1: अब यसको कमजोरी चाहिँ किन होला भन्दा पनि हाम्रो राज्य त्यसमा विश्वस्त हुन नसक्या हो कि राज्यले मानवाधिकार आएको प्रतिवेदनलाई महत्व नदिएको हो कि होइन नभए एउटा प्रतिवेदन दिएको एउटा मानव अधिकार संगठन आयोग जुन आयोग निष्पक्षताको प्रश्न कहीँ पनि उठ्दैन स्वतन्त्र छ भन्ने कुरा उठ्छ होइन त्यस्तोले आयोगको हरेक प्रतिवेदनहरू धेरै कारणमै आउँदैन त्यो कारण नआउनु चाहिँ हामी राज्यपट्टि नै आउन उठाउनु पर्ने होला राज्यले ठिक छ प्रतिवेदनका हुँदै सबै कारण नभए पनि अत्यन्त रूपमा चाहिँ मानव अधिकार हुनु भन्दा विषयवस्तु त कार्यवाहीको दायरामा ल्याउनु पर्यो नि त नभए हाम्रो प्रतिवेदनको के अर्थ रह्यो त होइन त्यो प्रतिवेदनको के अर्थ रहेर त्यति मात्रै होइन प्रतिवेदन त हामीलाई सार्वजनिक गरिसकेपछि त्यो त अन्तर्राष्ट्रिय पनि हुन्छ नि यदि त्यस्तो विषयवस्तु मानव अधिकार हुनुभएकै विषयवस्तुमा कार्यवाही अगाडि बढाइदिनु भने त हामी पनि मानव अधिकार हुनुको राज्यभित्र पर्यो नि त त्यस कारणले गर्दा प्रतिवेदन एकदम निष्पक्ष आउनु पर्यो प्रतिवेदन उठाएको विषयवस्तु निष्पक्ष हुनु पर्यो यदि निष्पक्ष छ भने त्यसलाई कारण गरेको काम चाहिँ राज्यले गर्नुपर्छ भन्ने हो
0: अब आयोगका सिफारिस चाहिँ यो बाध्यकारी नहुनु मुख्य समस्या हो कि राजनीतिक इच्छा शक्ति कमी हो त्यो कार्यान्वयन नहुनुमा
1: अब राजनीतिक इच्छा शक्तिको कमी भनेर त कसरी भनौँ र राज्यले त्यसलाई धेरै महत्व नदिएको भन्नु पर्ला जस्तो लाग्छ
0: भनेको त्यति गम्भीर रूपमा
1: राज्यले लिएन अहिले पनि भनौँ न जस्तो जङ्गी आन्दोलनपछि कार्की प्रतिवेदन आयो त्यो प्रतिवेदन पनि यस्तो तरिकाले सार्वजनिक पनि गरियो लास्ट लास्टमा गरियो होइन अनि मानव अधिकार आयोग त त्यो हुनु त ठुलो हो नि हुँदैन भन्नु त एउटा संवैधानिक अङ्ग हो नि यो त त्यस्तो अङ्गले फटाफट बनाएर प्रतिवेदन बनाएर आजलाई पेश गर्नुपर्ने थियो अहिले सार्वजनिक गर्नु बेलामा पनि कति विवादित भएर सार्वजनिक गर्नु भएको छ त्यहीभित्रको एउटा अधिक के अरे मानव अधिकार आयोगको सदस्यले मिडियामा बोल्दै हिँड्नु भएको छ प्रतिवेदन सार्वजनिक गर्नु भएको छैन होइन भनेपछि यहाँ पनि सन्धि रङ भने जस्तो के छ यहाँभित्र किन हो यस्तो भएको हामी त मानव अधिकार आयोगलाई हिँड्दा त स्वतन्त्र निष्पक्ष रूपमा हेरिरहेको छौँ नि हिँड्दा हिँड्दै पनि के भयो भन्ने कुराले चाहिँ अर्थ राखिरहेको छ त्यस कारणले गर्दा हामीले के बुझ्नु पर्यो भने मानव अधिकार आयोग निष्पक्ष छ त्यसले दिएको प्रतिवेदनहरू एकदम स्वतन्त्र तरिकाले दिएको छ एकदमै निष्पक्ष तरिकाले दिएको छ त्यो कार्यान्वयन गर्नलाई राज्य बाध्यकारी हुनु जरुरी छ लास्टमा त्यति गर्दैन भने हाम्रो मानव अधिकारको प्रतिवेदन त्यो इतिहासको पानामा मात्रै रहनु भयो कि त्यसको अर्थ पनि भएन मानव अधिकार हनुमानले गरिरहने पीड़ित उनले पीड़ित भइरहने त्यसको अर्थ के त तर अहिले हामीले हिजोको विषयवस्तुको विगतमा पनि कस्तो आएको छ भने जसले मानव अधिकार हनुमान गराएछ राज्यले कारवाही गरेन तर अन्तर्राष्ट्रिय मानव अधिकार आयोगले त हेर्ने विषयमा त अर्को रहेछ त्यो कुराले गर्दा हामी व्यक्तिगत रूपमा कसैले मानव अधिकारको हनन गरेका छौँ सशंकित हुनुपर्ने बेला चाहिँ आयो
0: एकदम यसलाई पनि प्रश्न पार्नुभयो अन्जिता खनाज्यू यो द्वन्द्वकालीन घटना सम्बन्धी अब अलिकति पहिलाको कुरा गरौँ अब अहिलेको कुरामा फेरि एकछिन अलिकति यो कार्यक्रमबाट विदा हुने बेला छोटो जोडौँला यो द्वन्द्वकालीन घटना सम्बन्धी सिफारिस पनि यो चुनौतीपूर्ण देखियो आयोगले गरेको सिफारिस यसमा चाहिँ किन यस्तो भयो होला
1: यो अहिलेको
0: यो द्वन्द्वकालका घटना
1: द्वन्दकालका घटनाहरू द्वन्दकालका घटनाहरूलाई सिफारिस गरेपछि केही केही कार्यान्वयन गर्ने मानव अधिकारको संरक्षण गर्ने मानव

0: अहिले गरेकै हो, राज्यले पनि कार्यका दायरामा ल्याएकै हो, सबै मिलाएर पनि केही न केही हकमा काम गरेको थियो। तर हामीले शान्ति सम्झौतामा आइसकेपछि त्यसलाई त सम्बोधन केले गर्छ, टीआरसीले गर्छ, टीआरसीले गर्छ भनेर संविधानमै व्यवस्था गरियो, तर टीआरसी त भन्दै भन्दैन, अहिले पनि समस्या छ। किन समस्या छ भन्ने कुरो चाहिँ मलाई के लाग्छ भने धेरै लामो समय भयो, हामीले जब नयाँ सरकार बन्यो, सरकार बनिसकेपछि संविधान सभाबाट संविधान आयो, संविधान आएपछि सरकार बन्यो, सरकार आउन सक पहिले सरकारको अवस्थामा टीआरसीलाई फाइनल गर्नु पर्थ्यो, तर हामी टीआरसीलाई फाइनल नगर्दा अहिले त कति समय भयो, त्योभित्र भिक्टिम भएका विषयवस्तुहरू मान्छेहरू अथवा पीडित र पीडितको अवस्था त अहिले कति मान्छे त छन् कि छैन थाहा नै छैन, हो कि भन्नु न, मान्छेको एजको फ्याक्टरले पनि त फरक पार्छ नि। त्यस कारणले गर्दा टीआरसीलाई द्वन्द्वका विषयवस्तु समाधान गर्ने विषयमा ल्याइयो, तर टीआरसीको नाममा ती द्वन्द्वका विषयहरू त्यत्तिकै छन्, टीआरसी भन्न पनि मान्दैन, टीआरसीमा कर्मचारी राखेको राखेको छ होइन, हामीले अब के गर्ने हो भन्ने कुरा चाहिँ
1: एकदम। अब अन्जिता खनालज्यू तपाईँ अधिवक्ता हुनुहुन्छ, अब बस पैरवी गरिरहनु भएको छ, न्यायिक क्षेत्रमा सक्रिय हुनुहुन्छ होइन, हामी कहाँ यो मानवाधिकार उल्लंघनका घटनामा दोषीमाथि कारवाही र पीड़ितलाई न्याय दिलाउने विषय चाहिँ किन बारम्बार यो अहिले यो मुख्य कारण चाहिँ के देख्नुहुन्छ तपाईँ?
0: अब व्यक्तिगत रूपमा भएका काम कारवाही फौजदारी न्याय प्रणाली अन्तर्गत कारवाहीको दायरामा नल्याएको नै ल्याएको छ,
1: व्यक्तिगत रूपमा
0: राज्यले पनि व्यक्तिगत रूपमा गरेका कामहरू गरेको छ, तर मानवाधिकार आयोगले गरेको सिफारिसको सन्दर्भमा त विषयमा छ नि त, त्यो ठूलो संख्यामा छ, ठूलो संख्याकोलाई चाहिँ राज्यले ती प्रतिवेदनमा उसले गरेका विषयवस्तुलाई चाहिँ एक्टिभ भएर कानुनमा ल्याएको छैन। तर अहिले हिजोको द्वन्द्वका विषयवस्तु पनि कुनै पनि घटनासँग जस्तो 62-63 अहिलेको
1: भदौ 23-24
0: घटना चाहिँ अब यसलाई समाधान गर्ने विषयवस्तु चाहिँ सिफारिस गरियो, कार्की प्रतिवेदन पनि आयो, कार्की प्रतिवेदनले पूर्व प्रधानमन्त्री थुनामा पनि जानुभयो, अनुसन्धान पनि भइरहेछ भन्ने आउँछ होइन। अब एउटा प्रतिवेदन चाहिँ कारवाही गर्ने त्यो सरकारले तत्कालीन सरकारले बनाएको प्रतिवेदनलाई कारवाही गर्ने अब यसलाई किन नगर्ने त प्रश्न उठ्यो नि त। त्यस कारणले गर्दा अब राज्यलाई हेर्नुपर्ने हुन्छ, सिफारिस भएका विषयवस्तु एकदम गम्भीर प्रतिक्रिया मानवाधिकार हुन उल्लंघन भएका विषयवस्तुसँग पनि राज्यले कारवाही गर्नुपर्छ।
1: अब कतिपय अवस्थामा चाहिँ यो मानवाधिकार उल्लंघन घटनामा राजनीतिक संरक्षण चाहिँ मुख्य समस्या भयो,
0: अलिअलि त्यस्तो पनि देखिन्छ। अब हामीले त्यही भनेर त्यसलाई हामी सन्तोष हुनुपर्ने अवस्था त छैन, तर त्यस्तो हुनुहुँदैन। राजनीतिक रूपमा संरक्षण गर्ने हो भने मानव अधिकार आयोगको अर्थ के त, त्यो अर्थ त्यो त्यति धेरै ठूलो संख्यामा कर्मचारी राखेर मानव अधिकार आयोग बनाइयो, बनाएको त्यसको काम कारवाहीको विषयमा राज्य निर्णय सक्दैन भनेर त्यसको के अर्थ हुन्छ र खारेज गर्दै भइहाल्यो नि। होइन भने मानव अधिकारको सन्दर्भमा भएका घटना प्रकृतिको विषयमा कसैले त्यो घटनासँग जोडेर काम गरिरहेछ, बदमासी गरिरहेछ, मानव अधिकार आयोग त्यसमा सिफारिस गरिरहेछ भने राज्यले किन कारवाही नगर्ने गर्नुपर्छ।
1: अब हामी अन्त्यमा आइपुगेका छौँ, अब अन्त्यको अलिकति खण्ड चाहिँ तपाईँलाई मैले अघि नै भनिहालेँ, तपाईँ फौजदारी कानूनका जानकार हुनुहुन्छ, नेपाल बार एसोसिएसनको पहिलेको महासचिव हुनुहुन्छ, तपाईँ एउटा यो न्याय दिलाउने क्षेत्रमा सक्रिय रूपमा काम गरिरहनु भएको र त्यसको एउटा नेतृत्व संगठनको नेतृत्व हिसाबले पनि काम गरिरहनु भएको अवस्थामा चाहिँ हाम्रो मुख्य कुरा चाहिँ एउटा यो मानवाधिकार उल्लंघनका घटनामा दोषीलाई कारवाही, पीड़ितलाई न्याय कसरी होइन, यो खासको मुख्य समस्या अहिलेको हाम्रो चासो भनेकै राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन होस् वा त्योभन्दा अगाडिको गौरी राजु कार्की नेतृत्वको प्रतिवेदन होस्, त्यहाँ चाहिँ यदि निष्पक्ष रूपमा छानबिन हुने, दोषीलाई कारवाही गर्ने र पीड़ितलाई न्याय दिने कुरा नै सबैको चासो कुरा हो। अब हामीले अहिले मानव अधिकार आयोगकै प्रतिवेदनको कुरालाई हेर्ने हो भने मानव अधिकार आयोगले अलिक एक खालको प्रतिवेदन सार्वजनिक गरिसक्यो, उसको विस्तृत प्रतिवेदन अझै सार्वजनिक भएको छैन। तपाईँको सुझाव चाहिँ मानव अधिकार आयोगले अझै के गर्यो भने पीड़ितले न्याय, दोषीले सजाय पाउँछन् र वास्तविक त्यो अनुसन्धान पक्ष निष्पक्ष रूपमा चाहिँ त्यो अनुसन्धान हुन्छ। के गर्नु
0: मलाई चाहिँ कस्तो लाग्छ नि मानवाधिकार आयोगले प्रतिवेदन बनाउँदा घटनासँग जोडिएको विषयवस्तुलाई अध्ययन गर्ने र अध्ययन गरिसकेपछि त्यसको मानवाधिकार हनन भएका विषयवस्तुसँग सम्बन्धित व्यक्तिहरू कसरी कहाँ के अवस्थामा भयो भन्ने कुरालाई स्पष्ट बनाएर सरकारलाई सिफारिस गर्ने हो।
1: अब एउटा
0: सिफारिस
1: आइसक्यो,
0: अब त मानव अधिकार आयोगले के भन्न सक्छ र
1: पूर्ण प्रतिवेदन आइसकेको छैन भनेको छ।
0: पूर्ण प्रतिवेदन उहाँले लेखिसक्नु भएको छ, नआएको मात्रै हो, सार्वजनिक नभएको हो, अध्ययन अनुसन्धान भइसकेको छ होइन। अब मानव अधिकार आयोगले चाहिँ कस्तो हो भने घटनाका विवरणहरू मानव अधिकार उल्लङ्घनका विषयवस्तुहरू स्पष्ट गरेर राज्यलाई सिफारिस गर्ने कुरा एक ठाउँमा छ, त्यो उहाँको मानव अधिकार आयोगको दायित्व कर्तव्यभित्र पर्छ। तर मानव अधिकार आयोगले छरपष्ट तरिकाले पाचादर्शी असर पर्ने कानून बनाएर कारवाही गर, यो गर, उ गर भनेर भन्नु चाहिँ सक्दैन, भन्नु पनि हुँदैन। मानव अधिकार आयोग त्यो उसको जुरिस्डिक्सन होइन, भन्नै मिल्दैन।
1: भनेपछि जो आयोगले भनिसक्यो यसमा कुनै निकायले सत्याउने, जस्तो अदालतले सत्याउने कुरा, अथवा अदालतमा गएर चाहिँ शान्ति पीड़ितलाई न्याय दिने र दोषीलाई कारवाही गर्ने हो भने त्यो प्रतिवेदनका कुरालाई पनि यसरी लानुपर्छ भनेर भन्न सक्ने अवस्था हुँदै हुँदैन।
0: हुन्छ, जसरी कार्की प्रतिवेदनलाई चाहिँ संवैधानिक छैन भन्ने कुरा सम्मानित अदालतले उठाएछ। अब यो मानव अधिकार आएको त आफ्नै काम कर्तव्य अधिकार छ नि, त संविधानमा व्यवस्था छ, त्यो व्यवस्थाभन्दा बाहिर गएर उसले प्रतिवेदन बनायो भने त त्यो प्रतिवेदनमा उसले गरेको विषयवस्तु के अर्थ राख्छ? त्यसले संविधान उत प्राप्त गर्न सक्दैन, उसको जुरिस्डिक्सन नै छैन। त्यस कारणले गर्दा यो भोलि विवादमा आउनुपर्ने आउन सक्ने अवस्था चाहिँ छ।
1: अदालतले सच्याउन सक्ने सम्भावना,
0: अदालतले सच्याउने भन्दा पनि सिफारिस गरेको विषयवस्तुको सम्बन्धमा जुरिस्डिक्सनको प्रश्न उठ्यो, उठ्यो भने त्यसलाई चाहिँ मानव अधिकार आयोगले दिएको प्रतिवेदनमा चाहिँ जुरिस्डिक्सन भन्दा बाहिर गयो भन्न सक्ने अवस्था चाहिँ छ।
1: अब त्यसो भने नि अमिता खनाज्यू, हामीले अघि जुन पीड़ितले न्यायको कुरा गरिरहेका छौ नि, अझ दौरीबहादुर कार्की आयोगको प्रतिवेदनमै प्रश्न उठेको, फेरि राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा अर्को प्रश्न उठिसकेपछि अब फेरि के पूरक कुनै अर्को निकायले चाहिँ त्यो अनुसन्धान गर्नुपर्ने, कारवाहीको सिफारिस गर्नुपर्ने, पीड़ितलाई न्याय दिलाउनुलाई पहल गर्नुपर्ने अवस्था हो?
0: मलाई त लाग्दैन, मलाई लाग्दैन मानव अधिकार आयोगले दिएको प्रतिवेदन अथवा कार्की आयोगको प्रतिवेदनलाई हामीले हेर्नुपर्ने हुन्थ्यो। त्यो कार्की आयोग राज्य पक्षको प्रतिवेदन भयो, मानव अधिकार आयोगको प्रतिवेदन पनि अब दुईटै स्वतन्त्र छ वा निष्पक्ष छ भन्ने कुरा हामीले जान्नुपर्छ। हामीले दुवैलाई केलाएर हेर्नु पर्यो, केलाएर हेर्नु पर्दा कालिम्पोङको पक्षमा मानव अधिकार आयोगले गरेका सिफारिसहरू यदि राज्यलाई त्यो साँच्चै लाग्यो भने कानुन गर्नु पर्यो।
1: तर अब तपाईँले कार्की आयोगको प्रतिवेदन त यो राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आइसकेपछि उहाँ आफैलाई नै त्यो छानबिनको अनुसन्धानको चाहिँ घेरामा राखिसकेपछि त्यो कसरी निष्पक्ष भयो भन्ने प्रश्न उठ्यो,
0: प्रश्न उठाएछ। त्यही भएर यो चाहिँ कस्तो भने सत्ता पक्षको प्रतिवेदन र मानव अधिकार आयोग विपक्षको प्रतिवेदन जस्तो भन्नु मिल्दैन। तर त्यस्तो देखियो कि हामी चाहिँ पूर्वाग्रही भएर प्रतिवेदन बनाउँदैछौँ, हरेक प्रतिवेदनहरू पूर्वाग्रही बनाउँदा हामी कानुनको पाटोमा चुकिरहेछौ कि। त्यस कारणले गर्दा मानव अधिकारको प्रतिवेदन पनि एकदम स्मार्ट, एकदम बनाउने पनि प्रतिवेदन थियो भनेर हामीले हेर्न लायक प्रतिवेदन बनेन। अब गौरीबहादुर कार्कीको प्रतिवेदन पनि त्यो निष्पक्ष छैन भन्ने कुरो लागिरहेछ मान्छेलाई, अब जनअदालतले बोलिरहेछ। त्यस कारणले गर्दा प्रतिवेदन बनाउने क्रममा चाहिँ हामीले बुझ्नुपर्ने कुरा, यस्ता प्रतिवेदन बनाउन चाहिँ हामीले ध्यान दिएन भने मानव अधिकार उल्लङ्घन गर्ने व्यक्ति त संरक्षण पाए नि त। त्यस कारणले गर्दा हाम्रो धेरै समयमा यस्ता घटनाहरू घटिरहेछ।
1: आगामी दिनमा चाहिँ त्यो गर्नुपर्ने काम, जसले गर्नुपर्ने काम हो त्यसले चाहिँ यो कुरामा ध्यान दिनु पर्ला। अब हामी अन्त्यमा नि, जस्तो अब अहिलेको यो गएको भदौको 23-24 घटना होस् अथवा योभन्दा पहिलाका द्वन्द्वका घटनाका पीड़ितहरूले नि, अब यो पीड़ितको तर्फबाट न्याय पाउने, अब यो प्रतिवेदनका कुरालाई कार्यान्वयन होस् वा नहोस्, तर पीड़ित आफैले न्यायको लागि गर्नुपर्ने पहल चाहिँ के हुनसक्छ?
0: खै मलाई मेरो व्यक्तिगत है यो चाहिँ मलाई व्यक्तिगत रूपमा कस्तो लाग्छ भने, जस्तो जनजी आन्दोलन पश्चातको सरकार भयो, त्यो सरकारले जनताको नाममा सम्बोधन पनि गर्यो, त्यसपछि चुनाव भयो, चुनाव पनि ठिक समयमा भयो, शान्तिपूर्ण चुनाव भयो होइन। चुनाव भइसकेपछि नयाँ दुईतिहाई करिब करिब दुईतिहाईको सरकार छ नि, त्यो सरकारको प्रधानमन्त्री किन जनतालाई सम्बोधन गर्दैन त्यो कुरो त प्रश्न उठ्या छ नि त त्यत्रो 14 जना मरेर इलेक्सन गर्नुपर्ने बाध्यता आयो बाध्यता आएर चुनाव पनि भयो चुनाव भइसकेपछि जनताको नाममा किन प्रधानमन्त्री सम्बोधन गर्नुहुन्न के छ त त्यो आन्दोलनले उब्जाएको प्रधानमन्त्री नै होइन कि त्यो आन्दोलनले उब्जाएको त सुशीला कार्की हो त्यही आन्दोलनसँग सपोर्टमा चुनाव भयो चुनाव भएपछि यो प्रधानमन्त्री आउनुभयो कल्पे रीति अहिले प्रधानमन्त्री छ तर पनि यो प्रधानमन्त्रीले जनताको नाममा सम्बोधन गर्नुहुन्न अब उहाँलाई कारवाहीको दायरामा ल्याएको छ छैन त्यहाँ तर उठेर प्रश्न अलिअलि जोडिएका छन् जोडिरहँदा पनि अब कहिले गर्ने कारवाही कि
1: एकदम भने सबैलाई अन्त्यमा हाम्रो निष्कर्ष चाहिँ यो उठेका प्रश्नको चित्तबुद्ध जवाफ सम्बोधन गर्ने काम पनि अहिलेको सरकारको नेतृत्वको हो र पीड़ितलाई न्याय दिने काम र वास्तविक दोषीलाई कारवाही गर्ने काम पनि सरकारको अर्को सत्तामा हुनुपर्छ
0: तर अन्त्यमा मलाई अझै के लाग्छ भने मानवाधिकार आयोगले जुरिस्टिक्सन चाहिँ बुझिनु हुँदैन आफ्नो जुरिस्टिक्सनभित्र रहेर काम गर्नुपर्छ किनभने उहाँ त संविधान निकाय हो नि त्यो निकायले आफ्नो अधिकार क्षेत्र बेसी हो नि कसले चाहिँ थाहा पाउँछ त
1: धेरै धेरै धन्यवाद अन्जिता खनालज्यू तपाईँको यो महत्वपूर्ण विचार र समयको लागि
0: हस् धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो फौजदारी कानूनका जानकार अधिवक्ता अन्जिता खनाल आज हामीले भदौ 23 र 24 को आन्दोलन बारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन र यसको कार्यान्वयनमा केन्द्रित रहेर कुरा गरौं काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलियो नेपालको समय आजलाई सकिन लागेको छ बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु नमस्कार

0: पिपल्स कैंपस काठमाडौँ को भर्ना सम्बन्धी सूचना।
1: 45 वर्ष को विश्वास बोकेको देशकै अग्रणी सामुदायिक कैंपस पिपल्स कैंपस काठमाडौँ पकना जोल में व्यवस्थापन तर्फ कक्षा 11 में भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढ़ाई र उज्जवल भविष्य अब सब एक
1: यहाँ टीओ अंतर्गत का एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रम संचालन में छन्।
0: थप जानकारी का लागि फोन नंबर 01-5351-990 5351-990 संपर्क गर्नुहोला।
2: अब इंटरनेट ढिलो होइन, छिटो स्मार्ट र सुरक्षित। इंट्रोड्यूसिंग वाईफाई 6 विथ सुविसु सुरक्षा।
3: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इंटरनेट।
2: साथै सुविसु सुरक्षाले तपाईँ राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुविसु छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
3: 0-42-38-88
0: मेरुडी मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस मेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। मेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
2: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालन भएका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका।

0: सही मात्रा प्रश्न विचार जीओ रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो
1: यो समय किसान पाइ प्रोडक्ट्स प्रालेको हो
0: राष्ट्रको शान किसान
1: अ कम्प्लीट फाइटिंग सोल्युशन्स

पौड़ियाल उज्यालो रेडियो नेटवर्क बाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा घाट लाग्दा उपभोक्तालाई भार थपिने, विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता। आज पनि पश्चिम क्षेत्रमा पानी पर्ने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने, सावधानी अपनाउन आग्रह। आज सुर्तीजन्य पदार्थ विरूद्धको दिवस मनाइँदै नेपालमा वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क। अमेरिका, बेलायत र अस्ट्रेलियाले पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने, समुद्र मुनिका पूर्वाधारको सुरक्षा गर्ने विश्वास। र एसियाली खेलकुद छनौटमा नेपालको पुरूष टोलीले चीनलाई दियो 314 रनको लक्ष्य, आईपीएल क्रिकेटको उपाधिका लागि आज आरसीबी र गुजरात खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने बजेटमा घोषणा गरेको छ। यसबाट उपभोक्तालाई भार पर्ने देखिएको छ। घरायसी प्रयोजन तथा अन्य क्षेत्रमा बिजुलीको खपत बढ़दो क्रममा रहेका बेला उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्ता मर्कामा पर्ने मात्र नभई विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता बढ़ेको छ। अर्थमन्त्री डा सोनम वाघेले

0: कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी कर लाग्ने गरी असुल उपर गर्नुपर्नेछ उल्लेख छ। यस्तै बजेट वक्तव्यमा मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहयोग दरमा मूल्यविरूद्ध कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुमार घिसिङले सार्वजनिक रूपमा सरकारको यो कदमको विरोध समेत गर्नुभएको छ। सरकारको निर्णयले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र भान्सा आज महँगो बनाउने उहाँको भनाइ छ। आज देशका विभिन्न ठाउँमा पानी पर्ने तथा तराईमा हावाहरू चल्ने सम्भावना छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिम निम्नचापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको निम्नचापीय रेखाको प्रभावका कारण बदली वर्षा तथा हुरीको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ। मधेस प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा पनि मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान छ। महाशाखाले लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा हावाहुरी समेत चल्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अप्नाउन र मौसम सम्बन्धी पछिल्ला सूचनामा अध्यावधिक रहन आग्रह गरेको छ। भएको बिहिबारदेखि देशका धेरै जसो ठाउँमा पानी परेको छ। पानी पर्ने क्रम आज बेलुकादेखि कमी कम हुने तर थोरै ठाउँमा छिटपुटदेखि मध्यमसम्मको वर्षा भने हुन सक्ने मौसमविदको अनुमान छ। आज विश्व सूर्तिजन्य पदार्थ विरूद्धको दिवस नेपालसहित विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। नेपालमा सूर्तिजन्य पदार्थको कारण वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ। त्यस्तै विश्वभर 1,30,00,000 मानिसले सूर्तिजन्य पदार्थको प्रयोग गर्छन्। विश्वमा सूर्तिजन्य पदार्थको कारण हरेक वर्ष 80,00,000 भन्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन्। हरेक वर्ष मे 31 तारीकमा मनाइने यो दिवसको उद्देश्य सूर्तिजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सूर्ति उद्योगका व्यावसायिक रणनीति, सूर्ति नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन WHOले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो। यस वर्षको दिवसको अवसरमा WHOले सरकारहरूलाई नयाँ पुस्तालाई सूर्तिजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ। निकोटिन अत्यधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकोले विशेष गरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर तथा युवाका लागि यसको असर गम्भीर हुन सक्ने WHOले जनाएको छ। WHOले स्वादयुक्त निकोटिन जन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन प्रवर्धन तथा प्रायोजन रोक्न, सार्वजनिक ठाउँमा पूर्ण रूपमा धूमपान तथा भेदमुक्त क्षेत्र घोषणा गर्न तथा कानूनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गर्दै आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एक साथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा सार्वजनिकभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढुङ्गा बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
1: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निम्र्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हजाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। दुईवटा सुरुङ मार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेका बेला सरकारले थप सुरुङ निर्माण गर्ने योजना पनि अगाडि सारेको छ। नागढुङ्गा नौबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भइसकेको छ। यो सुरुङ मार्ग सञ्चालनको लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आउँदो असोजदेखि सञ्चालनमा ल्याउने तयारी छ। काठमाडौँ तराई मधेस दूरत मार्गमा पनि 6 सुरुङ निर्माण को क्रम में सरकार ने आउँदो आर्थिक वर्ष को बजेट में सुरू मार्ग विशेष प्राथमिकता में राखे सरकार ने पोखरा शहर सुरू मार्ग को विस्तृत संभाव्यता अध्ययन करने विषय समावेश सुरू मार्ग को चिनिया पक्ष के प्रारंभिक तह को सर्वे अध्ययन सकिसकेको छ। कर्णाली को जनजीवन सहज बनाने जाजरकोट को मूलमासदि जुमला को टोपलासम सुरू मार्ग को संभाव्यता अध्ययन करने योजना बजेट में समावेश कर खुरकोट चियाबारी थानकोट चितलांग मजिमटार शक्तिखोर और चिशापानी बवल सुरू निर्माण संबंधी अध्ययन करने उल्लेख सड़क विभाग का अनुसार संभाव्यता देखा 17 वटा सुरू मार्ग को पहचान करी भौगोलिक अध्ययन को कार्य अगाड़ी बढ़ाई नेपाल में चंद्र शमशेर को समय में नई मकवानपुर को चुरिया में 761 मीटर लामो सुरू मार्ग निर्माण कर अब विदेश को खबर अमेरिका बेलायत र अस्ट्रेलिया ओकस भनेर चिनिने आफ्नो सैन्य गठबंधन अन्तर्गत समुद्र मुनि सुरक्षा र रक्षा बढ़ाउन पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा गरेका छन्। सिंगापुरमा भएको सुरक्षा शिखर सम्मेलनमा तीन देश का रक्षा मंत्रीहरूले यो घोषणा गरेका हुन्। अर्को वर्षसम्ममा मानव रहित पनडुब्बी अर्थात अनक्रूड अंडरसी व्हीकल प्रविधि यूयूभी तैयार हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ। परियोजना को कुल लागत में खुलाइए पनि बेलायत का रक्षा मंत्री जोन हिलले आफ्नो देशले 15 करोड़ पाउंड योगदान करने बताने भाग सन् 2021 में शुरू भएको ओकस रक्षा समझौता ने तीन देश आणविक पनडुब्बी विकास करने सैन्य विशेषज्ञता साझा करने कुरा पुष्टि इस इंडो पैसिफिक में चीन को बढ़्द समुद्री उपस्थिति और दक्षिण चीन सागर जस्ता विवादित क्षेत्र में बढ़्द तनाव का बीच प्रतिरोध करने क्षमता विस्तार का रूप में हेरि संयुक्त विज्ञप्ति में नया परियोजना समुद्री सतह को पूर्वाधार को सुरक्षा करने आक्रमण गर्न र निगरानी गर्न तथा बन्दोबस्ती का सामान ओसार पसार गर्न सक्ने युयूभीहरूको लागि अत्याधुनिक पेलोड र सक्षम प्रणाली विकास गर्ने भनिएको छ। अब खेल खबर एशियाली खेलकूद पुरूष टी20 संगठन में अहिले नेपाल र चीनले खेलिरहेका छन्। सिंगापुर को राष्ट्रीय क्रिकेट मैदान में नेपालले टस हारेर पहिला बैटिंग गरेको थियो र नेपालले निर्धारित 20 ओवर में 2 विकेट गुमाएर 313 रन बनाएको छ। नेपालले चीनलाई जितका लागि 314 रन को लक्ष्य दिएको छ। नेपालका कुशल भुटेलले 129 रन बनाए साथ ही उनके 9 ओवर में 6 छक्का प्रहार करे। कुशल भन्दा अभिजीत 85 र रोहित पौड़ी ने 79 रन जोड़ेका छन्। चीन ने कई बेर में जवाफी बैटिंग करते नेपालले समूह चरण में चीन संगे मलेसिया र कतार संग प्रतिस्पर्धा करने एशियाली खेलकूद महिला टी20 समूह अंतर्गत नेपाली महिला क्रिकेट टोली र चीन बीच भइरहेको खेल भने वर्षा का कारण रोकिएको छ। मलेसिया को क्वालालम्पुर में टस हारेर बैटिंग थालेको नेपालले 2 ओवर 2 बल में 7 रन जोड़ा 3 विकेट गुमाई सकेको अवस्था में पानी परेपछि खेल रोकिएको हो। हिजो सेमीफाइनल में मलेसिया संग 2 विकेट पराजित भएपछि नेपाल उपाधि होरबाट बाहर सकेको छ। तर आज को खेल जित्न सके एशियाली खेलकूद में छनेको मिशन भावना भने कायम रहने यह प्रतियोगिताबाट शीर्ष 3 टोली एशियाली खेलकूद का लागि छनेको प्रावधान छ। यसअघि थाईलैंड र मलेसिया फाइनल में पुगेसँगै एशियाली खेलकूद में स्थान सुरक्षित गरिसकेका छन्। इंडियन प्रीमियर लीग आईपीएल क्रिकेट को उपाधि का लागि आज रॉयल चैलेंजर्स बेंगलुरू आरसीबी र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल नेपाली समय अनुसार बेलुका 7:30 बजे अहमदाबाद में रहकर नरेन्द्र मोदी रंगशाला में हुनेछ। पहिलो क्वालिफायर में बेंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायर में गुजरातले राजस्थान रॉयल्सलाई हराउँदै फाइनल में पुगेका हुन्। आईपीएल क्रिकेट में दुवै टोलीले समान 1-1 पटक उपाधि जितेका छन्। आरसीबी साबित विजेता टोली हो भने गुजरातले सन् 2022 में उपाधि जितेको थियो। आईपीएल को फाइनल खेल हेर्न जाने दर्शक का लागि आज विशेष रेल सेवा समेत संचालन गरिएको छ। आईपीएल क्रिकेट में 10 वटा टोली सहभागी थिए। चार बजी भित्र का खबर शुरू गर्न अघि नेपाल खबर में अहिलेसम्म का मुख्य मुख्य खबर फेरि एकपटक। मासिक 50 युनिट भन्दा धेरै बिजुली खपत में भ्याट लाग्दा उपभोक्तालाई भार थपिने विद्युत खपत विस्तार को योजना समेत प्रभावित हुने चिंता। आज पनि पश्चिम क्षेत्र में पानी पर्ने लुम्बिनी को तराई क्षेत्र में हावाहुरी चल्न सक्ने सावधानी अपनाउन आग्रह। आज सूर्यजन्य पदार्थ विरूद्ध को दिवस मनाइदै नेपालमा वार्षिक 39,000 जनाले ज्यान गुमाउने गरेको तथ्यांक। अमेरिका बेलायत र अस्ट्रेलियाले पानी मुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने समुद्र मुनिका पूर्वाधार को सुरक्षा गर्ने विश्वास। एशियाली खेलकूद छनौट में पुरूष टोली ने चीन लियो 314 रन को

गरेका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू

0: सिर
1: यही जोडको काख
0: स्वच्छ सुन्दर शान्त प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
0: हिमालयबाट टाढा
1: सहरबाट नजिकै
0: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक पान रिजोर्ट
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81 वेबसाइट झुले.com.np
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बगरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 सम्पर्क गर्नुहुन अनुरोध छ
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुँदैको 4 बजेभित्रका खबरमा तपाईँलाई स्वागत छ काठमाडौँ महानगरपालिकामा कक्षा 11 र 12 छात्रवृत्ति अध्ययन गर्नको लागि अहिले परीक्षा चलिरहेको छ शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार कक्षा 11 र 12 छात्रवृत्तिमा अध्ययन गर्नको लागि छात्रवृत्ति छनौट परीक्षा सञ्चालन गरिएको हो कक्षा 11 र 12 सिफारिश गर्ने छात्रवृत्ति परीक्षाको लागि योग्य 26,680 परीक्षार्थी सहभागी छन् आवेदक 26,888 विद्यार्थी मध्ये 208 जनाको फारम भने अस्वीकृत भएको महानगरले जनाएको छ काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका 1,186 सहकारी संस्था सम्पर्क बाहिर रहेको पाइएको छ महानगर सहकारी विभागका अनुसार दर्ता भएका मध्ये 726 सहकारी संस्थाले मात्रै सम्पर्कमा रहि नियमित रूपमा वार्षिक प्रतिवेदन पेश गर्ने गरेका छन् विभागका प्रमुख ध्रुव कुमार काफ्लेले यसरी सम्पर्क

सरकारले छलफल र मूल्यमापनसँगै ऋण नतिर्ने ऋणीबाट ऋण उठाउन सहजीकरण गर्ने विश्वास गरिएको छ। काठमाडौँको जडीबुटीमा गोली चलाएर प्रहरीले एकजनालाई पक्राउ गरेको छ। जडीबुटीमा रहेको रोयल पार्टी प्यालेस

पक्राउ परेका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। काठमाडौँ महानगरपालिका 11 70 वर्ष उमेर पूरा गरेका 125 जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराइएको छ। ज्येष्ठ नागरिकलाई वडा नम्बर 11 कार्यालयले तीर्थयात्रा गराउन प्लानचुक लागेको थियो। वडामा 850 भन्दा बढ़ीले सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता पाइरहेका छन्। यस वर्ष 151 जनालाई पोषण भत्ता बापत आरक्षण 12,000 रूपियाँ प्रदान गरिएको छ। यो संख्या गएको वर्ष 181 थियो। वडामा पोषण भत्ता प्राप्त गर्ने 9 जना पूर्ण अपाङ्गता, 15 जना अति अशक्त र प्यारालाइसिस भएका कारण सामान्य जीवन जीवन कठिन भएका 7 जना व्यक्ति ज्येष्ठ नागरिक रहेका छन्। भक्तपुर नगरपालिकाद्वारा आयोजित भक्तपुर नगरव्यापी बाफा प्रदर्शन 2083 उत्कृष्ट 5 टोलीलाई सम्मान गरिएको छ। भक्तपुरमा हिजो र अस्ति भएको प्रदर्शनमा 46 टोलीले विभिन्न बाफा भजन प्रस्तुत गरेका थिए। बाफा प्रदर्शनमा उत्कृष्ट घोषित कुथुछे बाफा भजन, खिचे बाफा भजन, ज्याथा गणेश बाफा भजन, लाको लाछे चपाल बाफा

बजेको राष्ट्रिय र चार बजी भित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा घट लाग्दा उपभोक्तालाई भार थपिने, विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता। काठमाडौँ महानगरले दिने छात्रवृत्तिका लागि परीक्षा चल्दै छनौटमा परेका 26,000 भन्दा धेरै विद्यार्थी सहभागी। र जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडानबर पाँच सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9816034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु बुटकुम्ब नगरपालिका उडानबल 5 समेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल दूषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्दै वस्तु सेवाको मूल्य मात्रा म्याकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: सधैँभरि रोजी डिस्काउन्ट खोज्दैछ।

सूचना सूचना सूचना सुरुङ झुम्बे जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य का क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा फाटन क्षेत्र में घाँसपात काट्न गाई बस्तु चराउन तथा आवत जावत गर्ने स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुरुङ झुम्बे उपभोक्ता समिति सुरुङ झुम्बे हिंसाबाट बचाउ र बचाउ। यौनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनी हिंसा को जोखिममा हुन सक्छन्। हिंसा समिति आफन्त साथीलाई परिचित नदिँदा र जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पाद पनि गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहित में

0: कस्तो
1: जिब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब बिच बाटोको बाटो काटेको
0: अरे हेर त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउनु बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्यो केही ठेगान छैन
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त
0: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलू दुधकुण्ड नगरपालिका उदानगर पाँच समिरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558873 5 र 9816034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका नम्बर 5 समेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल दूषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्नु। वस्तु सेवाको मूल्य मात्रा म्यासदेखि मिति गुणस्तर एकिन गरेमा छ खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: काठमांडू एफएम 101.2 मेगाहर्ट्ज उज्ज्वल भविष्य को लागी हाम्रो अभियान
1: हार्दिक निमन्त्रणा 2083 साल भेट
2: टाइम
0: चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वनामय अफसेट प्रेस सोलु दुपुर नगरपालिका 5 सोलु कुम्बु
1: हार्दिक निमन्त्रणा 2083 साल भेट 11 र 12 गते सोलु दुपुर नगरपालिका 10 मा निर्माण गरेको ओल्डिङ सुरिङ गुम्बा तथा सेवा केन्द्रको प्रदित धर्म गुरूपुरको सीमा थर्सी मुखुसु जुदा छ राप्ली प्राण प्रतिष्ठा झिल्सा पूजा मानिसको अभिषेक वाण हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ साथै राप्ली प्राण प्रतिष्ठान कार्यक्रममा पालु भई अभिषेक वाण प्रसाद ग्रहण गरिदिनु सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध
3: 11 गतिको दिन बुद्ध वाचन ग्रन्थ कार्यहरू वाचन गर्ने र 12 गतिको दिन राप्ली प्राण प्रतिष्ठान झुम्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ
1: कुलुङ तासी अध्यक्ष लेनी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सोलु दुपुन्द नगरपालिका तर्फ सोलु खुम्बु

0: अत्यधिक दिदी यह नया घर बनाओ कस्तो तनाव को काम रहे बिजुली को सामंती में बजार का चार चार वा पसल चारे पत्त पाऊ अब सामान लिख काठमंड जानु पर्ने हो कि क्या धक बहा तुम्हें कस्तो सामना में छो बिजुली को सामान लिख काठमंड जानू हम्रे सुख में सब थोक पाइस त ए हो र दिदी कह पाइन मत खोज्ता खोज्ता थाकी सके न सुनो बहनी सुनी दुखुंगा नगरपालिका ओरामी पास में उन्को शांति स्टोर एण्ड सप्लाई थी त्यहां बिजुली का संपूर्ण नया सामान होलसेल तथा खुद्रा मूल्य में पाइन बोर्ड आधुनिक सिल्क वाइडिंग का सामान जे खोजो तही तैयार लौ नया सामान पाने पुरानो सामान मरमत होने ये तो ढूंढना खोज्ता देवता मिले जस्ते भिदी
1: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एण्ड सप्लायर्स सोलू दुखुंड नगर पालिका वड़ा नंबर पांच सल्लेरू सोलू खुम्बो यहां बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरमत भी थप जानकारी का लगी संपर्क नंबर गुरु गुरू नारायण श्रेष्ठ 9763-0057-84 विवेक श्रेष्ठ 9862-82-0000 सुनो ढुकुंड नगर पालिक पांच सैलरी सुनो आँखा सम्बन्धी समस्या भएकाहरूलाई संपूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव
0: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर पाँच सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
0: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858-78-3-5 र 9861-34-213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गृहस्थी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा विध विषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा न्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: मेरो सधैँभरि रोजे

0: ください。
1: सुलुङ जुनबेसी जोड्ने सड़क निर्माण कार्य हालसुलुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा घाँसपात काट्न, गाई बस्तु चलाउन तथा आवत जावत गर्ने स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जुनबेसी उपभोक्ता समिति सुलुखुम्बु। यौनहिंसाबाट बचाउ र बचाउ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको झुकीमा हुन सक्छन्। हिंसा समिति असन्तोष साथीलाई परिचित नदिँदा र परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय खुल्सी प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै बिजुली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सलिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: सरकार विज्ञापन बोर्ड राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
1: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
3: ए बाबु नै न मेरो त हात खुट्टा अनुमासमा झन्झन गर्छ पिनासले भन्डान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुःखै दुःखमा बिताउनु पर्ने उपचार कता गराउने होला
4: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हिँडान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेर पनि हुन्छ हामी सिधै अरूसँगै जाउँ
5: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986952 9824417 18 9843449096 र 9861314472 आउँदै औषधालय सोलुदुत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही

0: हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
1: हैन किन माइने भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
0: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
0: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: अलिकति जोत्न पाक्दैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अलि मैलाले चलाउन सकिन्न
5: होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने मैलाले चलाउन सक्ने चुनाव छैन भने बजारमा
6: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
5: कहाँ किन्न पाइन्छ अनि पार्श्व सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न छोपाई गर्न ल्यान्ड बनाउन उकेरा लगाउन जुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 साथै 98010208 मा मिस कल गर्नुहोस् मद्दतै तपाईलाई फोन आउनेछ
8: नमस्कार
9: नमस्कार सन्तोषजी के छ ठोलतिर सब ठिकठाक
8: खै के भन्नु होला देवसीजी पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
9: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामी मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मुचेर काम गरियो भने त भोलि हामी नै पर्छ है फेरि
8: टोल छिमेकको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
9: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा निर्णायक होइन उजुरीकरण सुरक्षित समाजको निर्माण गर नेपाल सरकार विज्ञापन बोर्ड
10: Thank you. आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
11: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
10: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
11: हो र के डेन्टल रे
12: एभरेस्ट डेन्टल क्लिनिक सुनदूत कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
10: हाम्रा सेवाहरू
12: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
13: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
15: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
16: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
15: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
16: ल अब आँखा खोला त
15: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनको औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचादी पसलबाट हो नि विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मौगाडी तिलहरी लगाएका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचादी उद्योग सुनि भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
17: बन्जी तिमी त विदेश जानु लाग्यो रे हो दिदी त्यो टिका दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर राम्रा हजुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छ नि तिमीलाई तिमी पनि विचार गर है विचार गर जानु नै भयो बुझेर मात्र गए खै के रहने भने दिदी
18: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि बेचबिखनमा पर्न सक्ने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रह र बुझेर मात्र विदेश जाउ
19: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता
13: यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0825-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई फर्म मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-46
20: नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुनिखु
21: बाबा तिमी आज स्कुल जाने मन छैन आज जाने नि है
1: सन्चो भन्नु
21: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
21: मैले साइन्सको कन्चै गर्न सकिनँ सरले हुन्छ
1: ए कुरा त्यस्तो थियो बाहिर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरु
22: नमस्ते कति टाइमले पाल्नुभयो
1: आज रिनाले यसको जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले बित्नुहुन्छ भन्दै थिए
22: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
23: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
24: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुत्किए
25: के भो दौडी पो आइस त
24: हामीले पाएको त्यो बाटोको छेक्का अर्को पार्टीले आफ्नोमा पारेन
25: कुहोसियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
13: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो पनि भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भइराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौं अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: र 98 41 90 25 49 न्यू स्टार कलरिया तथा ज्वालामाई अफसेट प्रिंटिंग पेज सलिरी सुनो
1: हाम्रो के दोष सर पक्रिनु भएको छ
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हुनु सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिन्न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुपै लाएर बस्नुहोस्
4: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
5: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरूबारे छलफल गरौं
5: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
6: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
5: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
6: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
5: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
5: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
6: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: को हो को हो भाइ
8: मो दिदी सन्तनी दुःख गर्नुहोस् न
7: के भयो यति राति के रुपियाँ कि
8: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
7: ल भन के भयो
8: आज घरमा कोही ढुङ्गाको मौका छोडेर तल्लो घरको माइला दाईले भागेर आज दिदी
7: माइला दाईले त्यसलाई म तपाईँलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ तरी पठाइदिनु हुन्छ कि
9: ल ल अब दिदी नलौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकीतिर मनोपरामा सफलतासँग भेट्न जाउँला
5: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबस्ने सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 10-9-8 र महिला आयोगको 11-42 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
10: हो काकी के को सुयर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
11: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
10: नानी त भर्खर 17 दिन लाग्यो होइन
11: हो बाबु अस्ट्रेलिया बस्ने केटे राम्रो भएछ छोरी पनि खुसी नै छ त्यसरी हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
10: हेल्थ काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढायो देश विदेश साथी घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्षमा पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
11: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड

0: महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुखले भेटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तङ्गी भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
4: मद्यपान र धूम्रपान सेवन नगरौं।
5: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई पक्नुहोस् त पक्नुहोस्। के गर्नु भएको?
7: बिग्रि भएन, औषधि हालेको।
6: नौमा शरीर ढाक्ने कपडा मास्क पाउँदा खोइ यत्तिकै बोट बिरुवामा दिस हाल्नु?
7: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: विषादीले धेरै जोखिम हुन्छ है किरा मार्ने?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाम्रो त परियो नि।
6: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ। मलाई दिनुस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ पठाउँछ है। ए ए नानी छोरी
3: हजुर
7: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल।
3: हेलो भन्नुहोस् त।
8: हेलो हजुर
3: हजुर
8: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले। मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्ने
7: ए नानी के भने रहेछ के भयो
3: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है।
7: लिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ। यसबाट आफू पनि जोगियो र अरूलाई पनि जगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक समस्याबाट बस्ने उपायहरू।
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै सङ्गत गरौं।
4: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ। दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
8: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
3: हो खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न।
8: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ। योभन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमस्कार सेनसेनेका दिदी।
14: नमस्कार नमस्कार।
13: दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी। उनले गाह्रो मानी पनि लान्छु नि।
13: कस्तो राम्रो। यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त हामीले बच्चाको नामसँग जुराइसक्यौं नि दिदी।
13: आहा कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
13: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
13: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
13: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
13: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
13: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
13: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
10: नेपाल सरकार विज्ञापन हो।
15: नमस्ते डाक्टर सर।
16: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
15: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्नु होला?
16: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति खान्छ?
15: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
16: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
15: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
16: स्क्रिनकै कारण उसलाई मुङ्गो नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
15: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
16: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
10: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
16: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
15: अनि के खानुभएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
16: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो कि दशा लाग्यो डाक्टर साहब?
15: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्तो रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई?
16: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
15: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
16: हजुर।
15: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले छाया पखालाबाट बस्न सकिन्छ है त
16: हस् डाक्टर साहब हजुरले भनि यसै गर्छु
10: नेपाल सरकार विज्ञापन हो
17: मरेँ के हो
3: हेरो त रगतै रगत भयो चामल त त्यस्तो हेर्न नि सक्दिन
17: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
3: अरे हेरो त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने हो केही ठेगान छैन
17: जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
4: नेपाल सरकार विज्ञापन
15: खै जन्मदाता दिनुहोस् त
16: जन्मदाता गरेको छैन नि म्याडम
15: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
16: मलाई त थाहा नै थिएन
15: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
16: त्यति
10: मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन
18: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लाग्ने औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रूपको शिकार लन्डको सफलताले मन खुसी नहुने बिमारी मात्र पर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँचसम्म नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेपालद्वारा जनहितमा जारी सन्देश
10: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
18: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
10: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
18: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेपालद्वारा जनहितमा जारी

0: प्रोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Studio time. The studio time.
2: Nothing air. We had a good in Hanover.
0: टाइमचेकको साथमा न्यू स्टार डिजिटल कलरला तथा ध्वलामय अफसेट प्रेस सोलु दुतु नगरपालिका पाँच सोलु खुम्बु
3: हार्दिक निमन्त्रणा 2083 साल भेट 11 र 12 गते सोलु दुतु नगरपालिका 10 तिनमा निर्माण गरेको ओल्डन फिल्म गुम्बा तथा सेवा केन्द्रको प्रदित धर्म गुरू पुलको टीमा थर्सु हुनुपछि जोडा छ राप्ने प्राण प्रतिष्ठा झिन्सा पूजा मानिसको अवस्थित प्राण हुने भएको हुँदा आमा बुबा दाजु भाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भए अभिषेक वान प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ
2: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काकीहरू वाचन गरेर 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान झुन्सा पूजा मानेको अभिषेक वान हुने भएको छ
3: निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सोलु दुपुन्द नगरपालिका दल सोलु खुम्बु

श्रोतावृन्द, तपाई अहिले सुन्नु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारको चार चारवटा पसल चारे पत्तै पाउने ओह अब सामान काठमाडौँ नै जानु पर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुनखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ ल सुनु बहिनी सुनि दुखुङ्गा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई खुवाउने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्डा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सोलु धुपकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 200
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु
3: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिङ गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: मुक्ताबाट बचाउ र बचाउ लुम्पनी हिंसा सामाजिक अपराध हो। बाल बालिका लुम्पनी हिंसाको दुखीमा हुन सक्छन्। हिंसा किनकि असन्तोष साथीलाई परिचित नदीबाट जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्पर्क गराउ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी ज्यादा पतल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059094 र 98638064। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी, सोलुखुम्बु,
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलिवुड कुमार नगरपालिका 5 सल्ले।

0: ए बाबू नौ मेरे तो हाथ खुट्टा अविनाश में झुमझुम करनाश ने हंगाम बनाए मेरे केटी हो केटी खी एक बार को जिंदगी दुख दुख में बिताऊ पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हिराइन भिंदा नदी में रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार आमजी औषधालय में होने ते भर उपचार कराने भाग आमजी औषधालय तीर हिड़क न दीदी और समय जाऊ
2: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्षपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 89 86 52 98 24 74 17 18 98 43 40 59 96 र 98 61 23 14 72 आउँदी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।

0: लन्च भइरहेको
1: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी
0: हाम्रा सेवाहरू
1: ओखलढुङ्गा र खोटाङको दिक्कल बजारबाटै फाइनेन्सको सुविधा सहित ढुङ्गाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
0: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
1: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
0: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
1: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टी पर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारे भिजाङ ओखलढुङ्गा
0: सम्पर्क नम्बर 0375902222 9852888002222 र 9842880300

0: था सबसे विशेषज्ञ आजकल आत्मता
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तरतिरको मुहानको धारा पनि सुक्थ्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
2: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: अलिकति जत्न पाथेन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चुनाव छैन भने बजारमा
6: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
5: यो कहाँ किन्न पाइन्छ अनि पास्टर सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पास तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
7: खेतबारी जोत्न खेती गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 साथै 98010208 मिस कल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
9: नमस्कार
10: सन्तोष

0: थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनुपर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गुप्त नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
1: आया भनेर पो बसेछ त, बिरामी भोक्या हो।
2: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
1: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेज डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
2: हो र के डेन्टल रे?
3: एभरेज डेन्टल क्लिनिक सुलुदुत कुण्ड नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
1: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेज डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू अपनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेज डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
5: एभरेज डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अपसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
6: आज मेरो जन्मदिन हो, याद त छ नि।
7: संसारकी सबै

0: राज सरकार विज्ञापन बोर्ड।
1: बाबा मैं आज स्कूल जाने मन छैन, आज जाने नि है।
2: ओ किन नि के भन्छ सन्चो भन्नु
1: हैन, यतिले जाने मन लागेन।
2: यतिले पनि हुन्छ,
1: मैले साइन्सको पढ्नै गर्न सकिनँ, सरले हुन्छ।
2: ए कुरा त्यस्तो थियो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
3: नमस्ते, कति टाइमले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दैछ।
3: ओहो हो र, हजुर आएरै राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: बन्जु तिमी त विदेश जान लाग्यो रे?
6: हो दिदी, त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनौँ न दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थिएछ नि तिमीलाई। तिमी पनि विचार गर है, विचार गर, जाने नै भयो बुझेर मात्र गाउ। खै के गर्ने भने दिदी,
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न चाहँदा पनि देश विखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ।
4: नेपाल सरकार विज्ञापन
8: नमुना दुधकुण्ड आयल फर्म स्टोर। हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरुण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमुना श्रेष्ठ 9862-93-06-46।
9: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा थोर बौद्ध सुनिखु।

खपतमा घाट लाग्दा उपभोक्तालाई भार थपिने विद्युत खपत विस्तारको योजनासमेत प्रभावित हुने चिन्ता बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रेका छवटै झुलुङ्गे पुल पुनर्निर्माण गरिने अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित चीनको सेन्झेन 21 अभियान सफल तीनजना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता नेपाली महिला क्रिकेट टोली एसियन खेलकुदमा छनौट हुन सकेन पुरूष टी20 छनौटमा चीनलाई हराउँदै नेपालको विजय शुरूआत नेपाल खबरमा अब पूरा खबर कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव तोलामै 20,500 रूपियाँले बढ़ेको छ सुनको भाव बढ़ेर आज तोलाको 3,11,100 रूपियाँमा पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ उस्तै शुक्रबार सुनको भाव तोलाको 2,90,300 रूपियाँमा कारोबार भएको थियो सरकारले सुनको भन्सार दर 10% वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासंघले जनाएको छ यस्तै आज चाँदीको भाव पनि तोलामा 305 रूपियाँले बढ़ेको छ उस्तै शुक्रबार तोलाको 5,040 रूपियाँमा कारोबार भएको चाँदी आज भाव बढ़ेर तोलाको 5,345 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रिजर्स नेपाल भ्रमणमा आउनुभएको छ रिजर्स तीन दिन भ्रमणको लागि आज काठमाडौँ आइपुग्नु भएको हो गएको चैत 13 बालेन्द्रसँग बाले

सरकारले मासिक 50 युनिट भन्दा धेरै बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने बजेटमा घोषणा गरेको छ। यसबाट उपभोक्तालाई भार पर्ने देखिएको छ। घरायसी प्रयोजन तथा अन्य क्षेत्रमा बिजुलीको खपत बढ़दो क्रममा रहेका बेला उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्ता मर्कामा पर्ने मात्र नभई विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता बढ़ेको छ। अर्थमन्त्री डाक्टर सुनिल लाभ्लेले संसदको दुवै सदनमा शुक्रबार पेश गर्नुभएको आर्थिक विभेयकको दफा 55 मार्फत मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी अन्तिम उपभोक्तालाई यो ऐन र ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी कर लाग्ने गरी असुल उपर गर्नुपर्नेछ उल्लेख छ। त्यस्तै बजेट वक्तव्यमा मासिक 50 युनिटभन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नु भएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सार्वजनिक रूपमा सरकारको यो कदमको विरोध समेत गरिसक्नु भएको छ। सरकारको निर्णयले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र भान्सा आज महँगो बनाउने उहाँको भनाई छ। भारी पहिरोले क्षतिग्रस्त काभ्रेका 6 झुलिङ्गे पुल पुननिर्माण गरिनु भएको छ। विशेष गरी दक्षिण क्षेत्रमा रोसी खोलाको भारी पहिरोले बगाएका ती पुल पुननिर्माणको लागि अर्थ मन्त्रालयबाट शुरू सुनिश्चित भएको हो। 2081 साल असोज 10 देखि 12 गतिसम्म परेको अविरल वर्षासँगै रोसी खोलामा आएको

0: निर्माणको लागि अर्थ मन्त्रालयबाट सुनिश्चित भएको शहरी विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर प्रेमनारायण बस्यालले बताउनुभयो। उहाँका अनुसार बाढ़ीले क्षतिग्रस्त रोशी नौ मार्के झलिङ्गो पुल र रोशी सातको टुङ्गी बेसी एक इन्डस झलिङ्गो पुल पुनर्निर्माणको लागि 3 करोड़देखि 5 करोड़ 50 लाख रूपियाँसम्म सुरु सुनिश्चित गरिएको छ। त्यसै गरी बागमती नदीमा आएको बाढ़ीले क्षति पुर्याएको काभ्रेको खानीखोला गाउँपालिका र मकवानपुर झोल्ने फार्सा झलिङ्गो पुल पुनर्निर्माणको लागि पनि सुरु सुनिश्चित भएको छ। सूचना अधिकारी बस्यालका अनुसार सुरु सुनिश्चित भएका झलिङ्गो पुल पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा ठेक्का आह्वान गर्ने र बहुवर्षीय योजना भएकोले आउँदो आर्थिक वर्षदेखि पुल निर्माणको काम शुरू गरिनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा टिकटकर पुलसा अधिकारी पक्राउ, थाइल्याण्डबाट काठमाडौँ ल्याइयो, 7 महिना च्याम्पियनशीपमा नेपालले आज श्रीलंकासँग खेल्दै लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बगरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्प नभएन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856321314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

भारतको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिम पार्क काठमाडौँ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तिनजेल हामीले सुनको भाव तोलामै 20,500 रूपियाँले बढ़्यो। भूसार दर 10% वृद्धिसँगै बजारमा असर देखिएको महासंघको भनाई अमेरिकी उपविदेश मन्त्री रोजर्स काठमाडौँमा लगायतका खबर प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू टिकटकर पुलिसका अधिकारी पक्राउ परेकी छन्। इन्टरपोलबाट रेड नोटिस जारी भएकी उनलाई प्रहरीले अन्तर्राष्ट्रिय

अधिकारी विरुद्ध 6,52,00,000 उन्तीस हजार रूपियाँ ठगी र सम्पत्ति शुद्धिकरण को मुद्दा दायर भएको थियो। उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो। पैसा कलेक्शन प्रणालीकी संचालक अधिकारी विरुद्ध ललितपुरका एकजना व्यवसायीले मजुरी दिएका थिए। अधिकारीलाई फोनसेक प्रयोजनको लागि अदालतमा उपस्थित गराइनेछ। विदेशको खबर, चीनको सेन्झू 21 अन्तरिक्ष अभियान सफल भएको छ। अभियानमा सहभागी तीन अन्तरिक्ष यात्री झाङ वू फेई र झाङ जोझाङ 212 सफल अन्तरिक्ष बसाइ पूरा गरी सकुशल फिर्ता भएको सिन्हुआ समाचार संस्था सिन्हुआले जनाएको छ। ती तीनजना अन्तरिक्ष यात्रीको स्वास्थ्य अवस्था राम्रो रहेको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम संयोजन कार्यालयले जनाएको छ। उहाँहरूलाई केही समय निगरानी तथा क्वारेन्टीनमा राखिनेछ। स्वास्थ्य परीक्षण र विश्राम अवधि सम्पन्न भएपछि बेजिङमा आयोजित पत्रकार सम्मेलन मार्फत आफ्नो अन्तरिक्ष यात्राको अनुभव तथा अभियानका उपलब्धिबारे जानकारी दिनुहुनेछ। साथै सेन्झू 21 अन्तरिक्ष अभियान पूर्ण रूपमा सफल भएको पनि निकायले पुष्टि गरेको छ। 210 दिनको अन्तरिक्ष बसाई चीनको अन्तरिक्ष अनुसन्धान तथा प्रविधि विकासको दृष्टिकोणले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यो सफलताले भविष्यमा थप उन्नत अन्तरिक्ष अभियान तथा वैज्ञानिक अनुसन्धानका लागि महत्वपूर्ण आधार तयार गरेको खबरमा उल्लेख छ। खेल खबर, नेपाली महिला क्रिकेट टोली चीनसँग 5 विकेटले पराजित भएसँगै एसियन खेलकुदका लागि छनौटमा असफल भएको छ। वर्षाले प्रभावित खेलमा चीनले नेपाललाई 5 विकेटले हरायो। खेल 7 ओभरमा झारिएको थियो। रियल मेथडका आधारमा नेपालले दिएको 43 रनको लक्ष्य चीनले 7 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसअघि 10 ओभरपल्ट ब्याटिङ गरेको नेपालले 7 ओभरमै 5 विकेट गुमाएर 50 रन बनाएको थियो। चीन तेस्रो हुँदै एसियन खेलकुदमा छनौट भयो। त्यसअघि हिजो भएको सेमी फाइनलमा नेपाललाई हराएको मलेसिया र अर्को सेमी फाइनलमा चीनमा हराएको थाइल्याण्ड एसियन खेलकुदमा छनौट भएका छन्। एसियाली खेलकुदको अर्को खबरमा, पुरूष टी20 छनौटमा नेपालले विजय शुरूआत गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले आज चीनलाई 221 रनको फराकिलो अन्तरले हरायो। सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालको पुरूष टोलीले निर्धारित 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको थियो। जितका लागि 314 रनको लक्ष्य पछ्याएको चीन 19 ओभर 2 बलमा 92 रनमा अलग भयो। आजको खेलमा नेपालका कुशल भुतेलले 139 रन बनाए। साथै उनले 9 ओभरमा 6 छक्का प्रहार गरे। कुशल मण्डलले अभिजित 85 र रोहित पौडेलले अभिजित 69 रन जोडे। नेपालले समूह चरणको अर्को खेलमा बिहिबार मलेसियासँग खेल्नेछ। र 7 महिला च्याम्पियनशीपमा नेपालले आफ्नो दोस्रो खेलमा

उज्यालो रेडियो नेटवर्क काठमाडौँमा हुनुहुन्छ हर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नुहुन्छ। मुख्य मुख्य खबर फेरि एकपटक। सुनको भाव तुलामै 20,500 रुपियाँले बढ़्यो। भन्सार दर 10% वृद्धिसँगै बजारमा असर देखिएको मासिकको भनाई। मासिक 50 युनिटभन्दा धेरै बिजुली खपतमा भेट लाग्दा उपभोक्तालाई भर थपिने। विद्युत खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता। भारी पहिरोले क्षतिग्रस्त काभ्रेका 6 वटा जलन्दर पुल पुनर्निर्माण गरिने। अर्थ मन्त्रालयबाट सुनिश्चित। चीनको सेन्झो 21 अभियान सफल। 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता। नेपाली महिला क्रिकेट टोली एसियन खेलकुदमा छनौट हुन सकेन। पुरूष टी20 छनौटमा चीनमा हराउँदै नेपालको विजय शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी।

0: हत्केरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहा तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमा सबै थुक पाइन्छ त। ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो। ल सुन बहिनी सुन दुखुमा नगरपालिका ओडा नम्बर पाँचमा उनीहरूको शान्ति स्टोर एण्ड सप्लाई खाने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी।
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सोलु दुखुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु।
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सूर्य एफएम। सूर्य एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उदाबर पाँच समिरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9816034203।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उदाबर पाँच समेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। घुणस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याकसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

सूचना सूचना सूचना सुरुङ झिलगे जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा सातौं क्षेत्र में नस्पात काट्न गाई वस्तु चढ़ाउन तथा आवत जावत गर्ने स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुरुङ झिलगे उपभोक्ता समिति सुरुङ झिलगे यौनहिंसाबाट बचाउ र बचाउ। यौनचन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचन्नी हिंसाको दुखीमा हुन सक्छन्। हिंसा समेकी असन्तोष साथीलाई परिचित नदीबाट एलसीटीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गराऊ। बाल बालिकासँग नियमित सम्वाद पनि गराऊ। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै बिजुली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9863668418। वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै गएँ, जाउन मेरो साथी,
1: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज,
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: ए बाबु, लैन, मेरो त हात खुट्टा अनुसार झन्झन गर्छ, इनासले हैरान बनायो, मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843976852, 9924417 18।

0: ta sapo desiso ki ajka atunta e Yeti kartı Tigo, biletin da satışıko sundu saat. Yeti kartı kendi kartı ko pasayı, yeti ko logo hemen ne busun hala. Yeti kartı, kartı ko şirin sa.
1: परंपरागत भूमिकालाई रूपांतरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन हो
2: के भयो के को हल्ला सुन्दा भयो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
2: हैन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
6: Sometimes I think I'm doing

0: जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अनि महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चुनाव छैन भने बजारमा
1: चिन्ता किन लिनु हुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पास्टर सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पास तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ल्यान्ड बनाउन उकेरा लगाउन झुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पो सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् मद्दतै तपाईँलाई फोन आउनेछ
3: नमस्कार
4: नमस्कार सन्तोषजी के छ बोलतिर सब ठिकठाक
3: खै के भन्नु होला देवसीज्यू पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
4: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती कर्मी जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीलाई मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छ है फेरि
3: तुल छिमेकको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
4: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरीकरण सुरक्षित समाजको निर्माण गर नेपाल सरकार विज्ञापन बोर्ड
5: भनेर पो बसेछ त बिरामी भयो क्या हो
6: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
5: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
6: हो र के डेन्टल रे
7: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
5: हाम्रा सेवाहरू
7: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
9: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु जलमय अपडेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-1990 र 97-46-58-43-87
10: हुन त स्तनपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
0: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुखले घाँटेको क्यान्सर चाहिँ बाँचेर पनि नमरे तुम्ने भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: सुरुङ जुनबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चढाउन तथा आवत जावत गर्ने स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरुङ जुनबेसी उपभोक्ता समिति।

0: मधुबन एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलु दुतु नगरपालिका 5 सोलु कुम्बु
2: आदरणीय श्रोताबृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ।

I'm not sure.

0: ਸੁਣੋ ਅੱਜ ਮੇਰੇ ਜਨਮਦਿਨ ਯਾਦ ਤੋਂ ਸੁਣ
1: ਸੰਸਾਰ ਕੀ ਸਭ ਮੰਦਾ ਰਾਮਰੀ ਮੇਰੀ ਪ੍ਰਿਯ ਮਾਇਲੋ ਹਜ਼ੂਰ ਕੋ ਜਨਮਦਿਨ ਮੇਲੇ ਕਸਰ ਬੁਲਾਰ ਲਾ ਆਖਾ ਬੰਦ ਕਰ ਤਾ
0: ਇਸ ਤੇ ਜਿਸ ਨੂੰ ਜ਼ਰੂਰ ਬਣੀ ਲਾ ਆਖਾ ਬੰਦ ਕਰ
1: ਲਾ ਅਬ ਆਖਾ ਖੋਲਾ ਤਾ
0: ਵਾਓ ਕਸਤੋ ਨੰਨ ਉਠੀ ਅਨੇ ਮੰਮਾ ਸੂਤਰ ਬਣੀ ओहो मैंने तो सोचे की थी ना एक ही पटक इतनी धेरे उपाय पास बनने था मेरे प्यारे बुड़ो कथा बाट लियानु पायो इस तो आकर्षक डिजाइन का उठी रमंगल सूत्र अरु कहाँ बात हुनु र हजुर विधान सिंचादी पसल बाट हो नि विधान सिंचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सिंचादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने व्यक्ति प्रचलित गहना झुम्री बुलाकी मङबारी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान र हताल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचादी उद्योग सुनि भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
2: बन्धु तिमी त विदेश जान लाग्यौ रे हो दिदी पुतिका दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनेर बुझेँ विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर अन्नाहदुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छ नि तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भयो बुझेर मात्र जाऊ
3: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि बेचबिखनमा पर्न सक्ने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847835319 सम्बन्ध साक्ष्य 9861383534 टेलिफोन 0385202340 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरुण कुमार श्रेष्ठ 9862283487 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसर मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862693046 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका 7 गारमा फोर बौद्ध सुलुखुम्बु

अब पालो तपाईको सन्तान बेचो सुटिङ रन 50-70 लाइनहुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले मन परेको गीत रोजी राख्न नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ। हामीसँग तीन विधाका गीतहरू बाँकी नै रहेको छ र कार्यक्रममा सहभागिता जनाउनु होला र आफूले मन पर्ने गीत रोजेर चाहिँ नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र तपाईसँग मिठा मिठा कुराकानी गर्दैछौ हामी अगाडि बढ्ने नै छौ। र अब हामी गीततर्फ नै जानेछौ। एकदम मिठो गीत रहेको छ प्रशंसा महिमा भने एकदम मिठो गीत रहेको छ जसमा आवाज गर्नुभएको छ ड्रिम देवानको आवाजमा सबैको एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई चाहिँ हामी सुन्दै कार्यक्रम गीत गीतको दोस्रो नियन्त्रण विश्राम जानेछौ। विश्राम पश्चात फेरि पनि कार्यक्रम गीत गीतलाई लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला।

0: हार्दिक निमन्त्रणा 2083 साल जेठ 11 र 12 गते सिमी दुखुमा नगरपालिका 10 किमीमा निर्माण गरेको ओल्डिङ फिलिङ गुम्बा तथा सेवा केन्द्रको श्रद्धित धर्म गुरु पुलको टेमा थर्सुङ मुकुसी जोबाट राप्ली प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वाण हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पाल्नु भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान झुन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: उडुन्तासी अध्यक्ष लेमी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुनु दुखुण्ड नगरपालिका 10 सुनु खुम्बु।
2: हेलो दाई नमस्कार।
3: नमस्कार भाइ कता छौ?
2: म त गाउँमै छु नि दाई, एसी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अल्माउमा परे दाई।
3: अल्माउमा पढ्ने कुरै छैन भाइ, तिमीसँग एसी दिनका साथीभाइ चाबङको मनासी वर्ल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने निगो गरेर गइसके। तिमी पनि दुःख भएर आउने, अब तिमी पढ्ने, किनकि मनासी आज लाखौं विद्यार्थीको सही गन्तव्य हो।

कार्यक्रम गीतगीतको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा कार्यक्रम गीतगीतलाई लिएर उपस्थित भइ नै सकेका छौँ। सुन्दै हुनुहुन्छ यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीतगीतलाई सुन्दै हुनुहुन्छ र कार्यक्रम गीतगीतमा सहभागिता जनाउन चाहनुहुन्छ भने 97.64/49 लाइनले कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। अब हामीसँग दुईटा मात्र गीत बाँकी नै रहेको छ है। आफूले मनपर्ने गीत रोजेर चाहिँ आफ्ना नजिकका 5 जना साथीलाई पनि सम्झन सक्नुहुनेछ। अब हामी गीततर्फ नै जानेछौँ। एकदम मिठो गीत रहेको छ, विरतीको मिठो पेसना भने एकदम मिठो गीतको बोल रहेको छ, जसमा आवाज पर्नु भएको छ तारा प्रकाश लिम्बु र मेरिन राईको आवाजमा। सजिलो एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौ।

भर्खरै मार्चमा हामीले एकदम मिठो गीत सुनिसकेका छ। एकदम मिठो गीत रहेको थियो। कतिजना साथीले पक्कै पनि यो गीत सुनेर पक्कै पनि मनोरञ्जन त लिनुभयो होला है। र अब हामीसँग एउटा मात्र गीत बाँकी नै रहेको छ। अन्तिममा एउटा मात्र गीत बाँकी रहेको छ। अब आउने साथीले पक्कै पनि गीतको नाम थाहाउनुपर्ने हुन्छ र कुन गीत हो भने पक्कै पनि आउने साथीले चाहिँ थाहाउनुपर्ने हुन्छ है। र त्यसको लागि आउन चाहनुहुन्छ भने 97.64 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे। र कार्यक्रमको अन्त्यमध्यम समयमा पनि हामी आइ नै सकेका छौँ र साथीहरूको फोन आयो भने हामी लिन्छौँ, नभए हामी कार्यक्रमबाट विदा माग्ने नै छौँ है, किनभने हामी कार्यक्रमको अन्तिम समयमा पनि हामी आइ नै सकेका छौँ। अझै पनि हामी साथीहरूको फोन पनि लिन सक्दैनौ किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ। र आज जतिजनाले कल गर्नुभयो, कल ट्राई गर्नुभयो, रेडियो सुनेर अन्तिम समयसम्म साथ दिनुभयो र यहाँ सबैजनालाई म एक पृष्ठमा विशेष गरी गर्न धन्यवाद दिन चाहन्छु। र धन्यवाद दिन चाहन्छु मेरो बन्दको टकावास तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र रवि श्रेष्ठलाई पनि विशेष गरी आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत रहेको छ। राष्ट्रिय भावले सजिलो एकदम मिठो गीत रहेको छ। जुन चाहिँ गाउँसे गीत नेपाली भन्ने गीत रहेको छ जसमा आवाज भन्नुभएको छ आनन्द कार्की, कुन्ती मुक्तान, ममता दिफिन, राजु लामा, तारा थापाको आवाजमा सजिलो एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई सुन्दै आजको कार्यक्रम गीती गीतको बसाईबाट म कार्यक्रम प्रस्तुता रेविका राई पनि बिताउन चाहन्छु। नमस्ते, नमस्कार।

0: सूचना सूचना सूचना सुरुङ जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य का क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में नस्ता काट्न गाई बस्तु चलाउन तथा आवत जावत गर्ने स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जिम्मेवारी उपभोक्ता समिति सुनिश्चित
1: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
2: सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गार्मा मापी कारमा। परीक्षा मिति र स्थान सम्पर्क मितिको जुन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2-2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019 @gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842-9963 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851-18-73-79 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81 श्री गार्मा माध्यमिक विद्यालय सुनि तुकुन्द नगरपालिका 4 सुनुखुन्द।

0: घर में छायो हजुर सोनू एफएम को
1: सोनू एफएम 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान तथा ध्वलामाई अफसेट प्रेस सोलु दुतु नगरपालिका 5 सोलु खुम्बु
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावित सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
3: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न। बस्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु खोइ एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: दाई नमस्कार.
1: नमस्कार भाई, कता छौ?
0: म त गाउँमै छु नि दाई. यसै परीक्षा सकेर बसेको. साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके. कहाँ पढ्ने के पढ्ने? म त अल्माउमा परे दाई.
1: अल्माउमा पढ्ने कुरै छैन भाइ. तिमीसँग यसरी दिएका साथीभाइ चाबहिलको मनासु ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने निधो गरेर बोलिसक्यो. तिमी पनि ढुक्क भएर आउने. अब तिमी पढ्ने किनकि मनासु आज लाखौं

0: इंटरनेशनल वर्ल्ड कॉलेज शांत तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट भौतिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथ ही यह कॉलेज ने विद्यार्थी में रहकर अंतर्निहित प्रतिभा पहचान करी उजागर कर मदद करते आयो न्यूनतम शुल्क गुणस्तरीय शिक्षा मनासु वर्ल्ड कॉलेज साधन सुसीपाती संपर्क नंबर 9813623 82 9813623 87
1: खै जन्मदाता दिनुस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: पहिला कसैले भन्नु
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: मरे कि के हो
6: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिच बाटोमा बाटो काटेको
6: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
6: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
7: पैसा को राजा को दस दिन।

गरौ तिमहरूलाई झन्के टाहरू सबको लागि काही दिन्छु म त दुई चार लाख भाग्य राजा सवारी झन्के टाहरू तिमहरूलाई झन्के टाहरू सबको लागि काही दिन्छु म त दुई चार लाख भाग्य राजा सवारी जिन्दगी चल्दै भैसम्मा सुतेर उठेको पैसामा जिन्दगी चल्दै भैसम्मा सुतेर उठेको पैसामा छैन मनमा छोट सिलो छ गोट मेरो घरको पैसाको गोट सम्पमा कुर्सी

विखाजो मिन्छ कराईमा मेरो खाना पाछ सुनेको कराईमा मेरो पाछ पारे होटल सहरैमा हेलिकप्टर बिना आउँछ घर फ्लाइटमा मेरो

गीत गर्दै छ पैसामा छैन मनमा चोट सिक्नु छ चोट मेरो घरको पर्सामा पैसाको चोट रकेट चढेर हिँड्छु म त गरिब छैन रकेट चढेर हिँड्छु

0: यो बा कृषि पर्यटन मार्फत समृद्ध मध्य दूत कोशी समावेशी विकास का आधार उत्पादन रोजगारी का पर्यटन को केन्द्र मध्य दूत कोशी को समृद्धि मध्य दूत कोशी गांव पालिका सोनकुंड के सहकारी में उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महीना को दोस्रो बिहार सांस साढ़े सात बजे देखि आठ बजे समय शून्य एफएम 101.2 मेगाहर्ज अनलाइन शुरू एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको
3: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधि को हुन्छ विनियोजित बजेट को काम र प्रभावकारिता नागरिक को गुनासो र सुनवाई समग्र स्थानीय तह को विकास र सिद्धि नेछा सेलेन गाउँपालिका सुलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सेलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज www.suluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
1: आज हामी के विषयमा छलफल गर्छौं?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
3: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
7: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
7: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
7: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
7: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

हार देख मंत्रणा दुई हजार तिरासी साल जेठ एघार बाह्र गते सुनु दुखुम नगरपालिका दस किमिलमा निर्माण गरेको ओल्डिङ सुरिङ गुम्बा तथा सेवा केन्द्रको प्रदित

आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज

Bătăi, mai acasă. अनिकतै आफ्नै ठाउँका कुरा।

0: छिटो दुई दिनमै अध्ययन गरिदिनु भन्न सकिने अवस्था छैन। त्यसैले यो अध्ययन गरेर आएको रिपोर्ट चाहिँ नेपाल सरकारले सार्वजनिक गर्नेछ।
1: यस्तै बाँदरको समस्याका बारेमा सांसदहरूले उठाएको विषयलाई पेचिलो बताउँदै प्रधानमन्त्री शाहले यो विषय जटिल रहेको बताउनुभयो। समाधानबारे अध्ययन भइरहेको भन्दै उहाँले अन्तर्राष्ट्रिय रूपमा भएका हत्या हिंसा बाहेकका विकल्पबारे सोचिएको बताउनुभयो।
0: विश्वमा जहाँ पनि हेर्दाखेरि बाँदरले बाली खाने रोकथाम गर्दा कि त त्यो खेतलाई चाहिँ वायरिङ गरेर घेरेर राखिन्छ, त्यो एकदमै खर्चिलो हुन्छ, कि त जंगललाई नै वायरिङ गरेर राखिन्छ, त्यो मानव बस्ती र जंगली जनावरलाई चाहिँ छुट्याएर राखिने चलन छ। यस सम्बन्धी अध्ययन गर्न समिति पनि बनेको छ, अध्ययन भइरहेको छ। यो एकदमै पेचिलो विषय भएको भएर तुरन्तै गर्न नसकिने चिज भएर यसलाई चाहिँ हामीले विभिन्न देशहरूमा कुन उपाय लाइएका छन्, हामी हत्या हिंसामा नजाउँ भन्ने सोच भएको भएर त्योभन्दा अल्टरनेटिभ उपाय के हुन सक्छ त्यो सोच्दैछ। अहिले समिति गठन भएको छ, त्यसको अध्ययन रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट अनुसार सरकारले काम गर्नेछ।
1: यस्तै विद्युत प्रयोगमा मूल्य अभिवृद्धि कर लगाएर सर्वसाधारणमा समस्या परेको विषयको प्रश्नमा प्रधानमन्त्री नरेन्द्र शाहले देश अहिले तत्काल विद्युतीय युगमा जान सकिने अवस्था नरहेको बताउनुभयो। हरेक भान्सामा विद्युतीय चुलो प्रयोग गर्ने हो भने सबै ट्रान्सफर्मर र सब स्टेशन पड्किने भन्दै उहाँले क्षमता विकास गर्न पैसा चाहिने भएकोले 50 युनिट भन्दा माथि 5% मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको बताउनुभयो। 100 रूपियाँमा 5 रूपियाँ भनेको निकै कम पैसा रहेको उहाँको जिक्र छ। यसैबीच आज राष्ट्रिय सभाबाट निर्वाचन सम्बन्धी दुईवटा विधेयक पारित भएका छन्। सभाको आजको बैठकबाट प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 बहुमतले पारित गरेको हो। बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुनिता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्लाबेग्लै प्रस्ताव पेश गर्नुभएको थियो।
2: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सानो आकारको र महत्वाकांक्षी नभएको दावी गर्नुभएको छ। बजेटपछि आयोजित पत्रकार सम्मेलनमा वहाँले बजेटलाई कुल गृहस्थ उत्पादन जीडीपी अनुपातसँग तुलना गर्दा विगतमा 37% बराबर आएकोमा यो पटक 28.5% मात्र रहेको बताउनुभयो। देशको ऋण जीडीपीको 43% रहेको उल्लेख गर्दै वहाँले 4 खर्ब 10 अर्ब आन्तरिक र 2 खर्ब 47 अर्ब बाह्य ऋणको लक्ष्य लिएको जानकारी दिनुभयो। 15 खर्ब 80 अर्ब राजस्व संकलनको लक्ष्य केही महत्वाकांक्षी रहेको स्वीकार गर्दै वहाँले विगतको 8-9% तुलनामा यसपालि 20% वृद्धिको लक्ष्य लिएको बताउनुभयो। बजेट कार्यान्वयन हुँदैन भन्ने 4 दशकदेखिको धारणा यसपालि तोड्ने गरी काम भएको वहाँको दावी छ। यसै गरी निजी विद्यालय शुल्कमा प्रस्तावित 3% योगदानलाई मध्यम वर्ग माथिको भार नभए सामाजिक समानता प्रवर्धन गर्ने प्रगतिशील करका रूपमा बुझ्न उहाँले आग्रह गर्नुभयो। उठेको रकम जागरकोट, दैलेख, मुगु जस्ता जिल्लाका दलित बालबालिकाको पोषणमा प्रयोग गरिनेछ। अर्थमन्त्री वाग्लेले झण्डै 70 खर्बको अर्थतन्त्रमा सरकारको ध्यान 21

0: अर्बको बजेट भन्दा समग्र अर्थतन्त्र विस्तारमा केन्द्रित रहेको बताउनुभयो। सड़क विद्युत र न्याय प्रणाली जस्ता पूर्वाधारले निजी लगानी आकर्षित गर्ने अपेक्षा राख्दै उहाँले बलियो नियामक राज्यको अवधारणालाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। उहाँले शुक्रबार 21 खर्ब 24 अर्ब रूपियाँको बजेट सार्वजनिक गर्नुभएको थियो।
1: यसैबीच नेपाल राष्ट्र बैंकका गवर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा पेमेन्ट गेटवे संचालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै फिन्टेक मार्केट प्लेस संचालनको अवधारणा अघि सारेको बताउनु भएको छ। उहाँका अनुसार यो मार्केट प्लेस राष्ट्र बैंक अन्तर्गतको पेमेन्ट डिभिजनको नेतृत्वमा संचालन हुनेछ। सार्वभौम सम्पत्ति कोष सम्बन्धमा गवर्नर पौडेलले नेपालको विदेशी मुद्रा संचिति अहिले उच्च रहेको तर प्रतिफल 4% कम रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सामान्यतया 6-7 महिनाको आयात धन्दा पुग्ने संचिति पर्याप्त मानिए पनि नेपालसँग अहिले 18 महिनाभन्दा बढ़ीको संचिति छ। यसको केही हिस्सा दीर्घकालीन लगानीमा परिचालन गर्न सार्वभौम सम्पत्ति कोषको अवधारणा ल्याइएको हो। एसेट म्यानेजमेन्ट कम्पनी एएनसीको संरचनाबारे अन्तिम निर्णय भइ नसकेको भए पनि सरकार तथा सार्वजनिक संस्थानहरूको सहभागितामा कम्पनी सञ्चालन गर्ने प्रारम्भिक सोच रहेको उहाँले बताउनुभयो।
0: नेपालमा 12 वर्ष मुनिका बाल बालिकामा पनि चुहोटको लतमा रहेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययनमा यस्तो पाइएको अनुसन्धानकर्ता कुसुम शाहीले जानकारी दिनुभयो। विश्व स्मृतिजन्य पदार्थ गैर दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै उहाँले 7 वटै प्रदेशका 50 वटा विद्यालयमा कक्षा 7-10 पढ़ने 3000 बाल बालिकामा अध्ययन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अध्ययनमा 10 वर्ष मुनिका बाल बालिकाले पनि चुरोट प्रयोग गर्ने गरेको र 12 वर्ष मुनिकै बाल बालिका चुरोटको लतमा रहेको पाइएको छ। अध्ययनमा सहभागी चुरोट खाने मध्ये 57% मानिसले बिहान उठ्ने बित्तिकै चुरोट खाने गरेको र 74% सेवनकर्ताले चुरोट छाड्न कोशिश गरे पनि नसकिरहेको बताएका थिए। यसैगरी कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठले नेपालमा स्वर्ती अन्य पदार्थका कारण हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको ज्यान जाने गरेको जानकारी दिनुभयो। विश्वभर स्वर्तिजन्य वस्तुको प्रयोगका कारण हरेक वर्ष झण्डै 80 लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ। मुटु रोग, क्यान्सर, श्वास प्रश्वास सम्बन्धी रोग तथा अन्य नसर्ने गम्भीर रोगको प्रमुख कारण स्वर्तिजन्य पदार्थ रहेको डाक्टर श्रेष्ठले बताउनुभयो। स्वर्तिजन्य पदार्थको खपत घटाउन कर नीतिको प्रभावकारी कार्यान्वयन र जनचेतना अभिवृद्धि आवश्यक रहेको विज्ञहरू बताउँछन्। स्वर्तिजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौं, कुलतबाट टाढा बसौं, स्वस्थ जीवन रोजौं भन्ने नाराका साथ आज दिवस मनाइएको छ।
1: सीधै कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा निर्माण क्षेत्रमा देखिएको समस्या बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: मेरो कपडा प्याकिङ गरिदिउँ त, सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0 57 494 33 4 93 5 55।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार नशांत भित्र आकर्षक ब्याज र हर्जाना छूट को विशेष सुविधा सहित कर्जा चुक्ता करने वा नियमित करने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधा को लाभ लिन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: Baker Appliances का AC, Cooler, Fridge, Cooker, Induction, Air Fryer लगायत अन्य घरेलू सामान घर ले आना तो है ना। तबाई पानी भरने के साथ वो ऐसे Baker को पानी लग सके तो था। Baker Appliances, Baker को पानी लग सा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति बेला हामीले सीमा विवाद समाधानका लागि कूटनीति पहल भइरहेको प्रधानमन्त्रीसँगको भनाई बाँध र समस्या जटिल रहेकाले अध्ययनपछि समाधानको कार्यक्रम ल्याउने सरकारले ल्याएको बजेट महत्वाकांक्षी नरहेको अर्थमन्त्री वाग्लेको भनाई निजी विद्यालय शुल्कमा 3% योगदान उचित रहेको दावी नेपालमा 12 वर्ष मुनिका बाल बालिका पनि स्रोतको लतमा रहेका अध्ययनको निष्कर्ष लगायतका खबर प्रस्तुत गरे।
0: नेपाल दर्पणमा अब बाँकी खबर अमेरिकी सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन नवप्रवर्तन र प्रविधि विकासमा अमेरिकाले सधैं सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एसेन्ट समिटलाई सम्बोधन गर्दै वहाँले दुई देश बीचको 79 वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहण एउटा ऐतिहासिक कड़ी रहेको बताउनुभयो। अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतूहलता रहेको वहाँको भनाई छ। उपविदेश मन्त्री रोजर्सले सन् 2025 नेपाल आएका 11,50,000 अन्तर्राष्ट्रिय पर्यटक मध्ये 1,12,000 अमेरिकी रहेको जानकारी दिँदै अमेरिका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार भएको बताउनुभयो। वहाँले नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने पनि बताउनु भएको छ। रोजर्स 3 दिने भ्रमणका लागि आज काठमाडौँ आइपुग्नु भएको हो।
1: प्रधान न्यायाधीशलाई निशुल्क कानूनी सहायता परिषदको अध्यक्षमा राख्ने सरकारको प्रस्ताव सर्वोच्च अदालतले अस्वीकार गरेको छ। सर्वोच्चका सम्पूर्ण न्यायाधीश संलग्न पूर्ण बैठकबाट प्रधान न्यायाधीश परिषदको अध्यक्ष बन्द विवादमा पर्न सक्ने निष्कर्षसहित अस्वीकार गरेको हो। परिषदको कार्यकारी समितिमा कानून मन्त्रीलाई अध्यक्षमा राख्ने सरकारको प्रस्ताव समेत सर्वोच्चले अस्वीकार गरेको छ।